0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा।

0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुचार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
2: सम्पर्क मोबाइल 9741031429।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दादिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति, स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855752555, र 0557-5216-55 टोल फ्री नम्बर 1660-5752-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
8: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
9: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटारतर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
9: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564649, 9841564649।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त, गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
10: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: प्रमुख खबरका शीर्षकहरू। विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले माग्यो 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक। अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य।
4: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
3: महिलामा जिम्मेवारीको बोझ तर मूल्यांकनको अभाव। भण्डारा मलेखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्रै कालो पत्रे। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
4: युले ईरानमाथि थप प्रतिबन्ध लगाउने। ईरान र अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
3: र आईसीसी विश्वकप लीग 2 6 खेल जितेको नेपालको 1 दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी20 आई सिरिजमा नेपाली महिला टोली द्वारा मलेसिया पराजित। काबा महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अर्थात सामानको विस्तृत विवरण अनिवार्य गरिएको प्रसंग।
4: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। 15 जेठदेखि लागू हुने गरी यो व्यवस्थाले बस तथा अन्य सार्वजनिक सवारीमा हुने झोला लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा छ। यस सम्बन्धी सम्झौता पत्रमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच हस्ताक्षर भएको छ। उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार यात्रुको सामानको सुरक्षा मजबूत बनाउन यस्तो खालको सहमति भएको बताइएको छ। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोगिन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने नेपाल यातायात

0: व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज चितौलाले सीआईएमसँग बताउनुभयो।
1: सरकारले कति समय केको लागि गरे भन्ने कुरा पनि भन्दैछौँ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा कारखानामा बसहरू मिनी बसहरू सबै खालका गाडी बनिरहेछ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा, त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
2: अब पूर्वाधारमा व्यवस्था गर्न थालिएको नयाँ अभ्यासको प्रसंग, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार आयोजनाका समस्या तत्काल पहिचान गरी अब आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहभागी सो बैठकका निर्णय सुनाउँदै समितिका सभापति गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनामा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिने निर्णय भएको बताउनुभयो। पूर्वमा जारी युद्धका कारण बिटुमिन अलकत्रा लगायतका निर्माण सामग्रीमा मूल्य वृद्धि भई पूर्वाधार निर्माण सम्पन्न गर्न जटिलता उत्पन्न भएको ठहर गर्दै बैठकले यसले देशको विकास र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्ने भएकाले यस्ता समस्याको तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। त्यसै गरी समितिले सार्वजनिक खरिद कानून विकास मैत्री नभएको भन्दै संसदीय अधिवेशनमै परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न समेत निर्देशन दिएको छ। यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्ती र समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण परियोजनाको लागत अस्वाभाविक रूपमा महँगो हुँदै गएको बताउनुभयो। उहाँले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलतालाई औल्याउँदै कानूनी तथा प्रक्रियागत लोप हुल्स बन्द गर्न आगामी आर्थिक वर्षको बजेट आएपछि गहन छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। पूर्वाधार विकास मन्त्री लम्सालले निर्माण क्षेत्रमा अहिलेको मूल्य वृद्धि मुलुकको इतिहासकै सबैभन्दा उच्च रहेकाले अहिलेको मूल्य वृद्धिले देशको अर्थतन्त्र र निर्माण क्षेत्रमा गम्भीर असर पर्ने बताउनुभयो। यसैबीच दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूले क्षेत्रीय विकास सुशासन र साझा समुन्नतिका लागि ग्लोबल साउथ विकासोन्मुख राष्ट्रहरू बीचको सहकार्यमा जोड़ दिएका छन्। फ्रेन्ड्स अन दि क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर नेपालले दि ग्लोबल साउथ एण्ड चाइनाज गवर्नमेन्ट शीर्षकमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले क्षेत्रीय विकासमा चिनिया अवधारणा अनुकरणीय हुन सक्ने उल्लेख गरे। नेपाल, भारत, चीन, भूटान र बंगलादेशका अर्थतन्त्र विज्ञ तथा राजनीतिज्ञले राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा र जलवायु परिवर्तनसँगै समग्र राष्ट्रिय एवं क्षेत्रीय हितका सन्दर्भमा सहकार्य आवश्यक रहेको प्रश्न पारेका हुन्।
0: आगामी आर्थिक वर्षको बजेट आउने लागेका बेला सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको छ। कति समयलाई भन्ने यकिन नै नगरी दर्ता रोक्काको निर्णय गरिएको हो। यातायात व्यवस्था विभागले बिहिबार प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेको छ। वायु प्रदूषण, इन्धनको मूल्य वृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गरिएको विभागले सार्वजनिक सूचना नै जारी गरेको छ। अहिलेको असामान्य परिस्थिति एवं चुनौती सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि दर्ता स्थगन गर्ने निर्णय भएको विभागका निर्देशक मणिराम भूषालले बताउनु भएको छ। यातायात व्यवस्था ऐन 2049 दफा 24(3) वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा अन्य कुनै कारणले गर्दा सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोका गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई यस्तो सवारीको दर्ता रोका गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ। विभागले गरेको परिपत्रमा भनिएको छ, सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल ऐनको दफा 14(14) गरिने दर्ता रोका गर्न आवश्यक देखिएको विभागले जनाएको छ। दर्ता रोका गर्नुको कारण इन्धनको मूल्य वृद्धि र वायु प्रदूषणलाई देखाइएको भए पनि इन्धन नचाहिने, वातावरण प्रदूषण नगराउने विद्युतीय सवारीको दर्ता पनि सरकारले रोकेको हो।
2: अब राजनीतिक प्रसंग एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन्। भक्तपुरको गुण्डुमा जारी केन्द्रीय सचिवालय बैठकमा हिजो उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले पार्टी नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापाले मात्रै अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने धारणा राख्नुभयो। अन्य उपाध्यक्षले भने 21 फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्व पुनर्गठनको सन्देश दिएको तर्क गरेको सचिवालयका एक सदस्यले बताए। शुक्रबार हिजो दिउँसो 12 बजे शुरू भई 6 बजेसम्म चलेको बैठकमा पाँच उपाध्यक्षले मात्र भनाइराखेका थिए। उपाध्यक्षहरूले पार्टीको मूल नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित भएको अर्का एक नेताको भनाइ छ। उपाध्यक्षहरू पौडेल, विष्टले पहिलेदेखि नीति र नेतृत्व पुनर्गठनको आवाज उठाउँदै आउनु भएको थियो। सचिवालय बैठकमा पनि उपाध्यक्षद्वय पन्त र गुरूङ पनि नेतृत्व पुनर्गठनको पक्षमा उभिनु भएको हो। उपाध्यक्ष थापा भने ओलीको नेतृत्वप्रति दृढ रहँदै आउनु भएको छ। शनिबार आज महासचिव, 3 उपमहासचिव र 9 सचिवले निर्वाचनको समीक्षा गर्दै नेतृत्व र नीतिमाथि धारणा राख्ने योजना छ। उपमहासचिव लेखराज भट्टले भने शुक्रबार हिजोको बैठकमा 5 उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको र अध्यक्ष ओलीले उपाध्यक्षको भनाईमाथि थप धारणा राखेको बताउनुभयो। बैठकमा नेताहरूको प्रस्तावित कार्य विभाजन संशोधन गर्न सुझाव आएको पनि भट्टले बताउनुभयो। केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओलीले समग्र पार्टी हेर्ने, उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार र रघुजी पन्तलाई मानव स्रोतको जिम्मेवारी दिने प्रस्ताव सचिवालयमा गरिएको छ। महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्रीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्टराई नीति तथा योजनामा प्रस्ताव गरिएको छ। सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। यसैबीच सुदर्शन सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरिदिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै निवेदन दिएको थियो। त्यसलाई इजलासले हिजो सदर गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले 30 पुसमा लामिछानेको हकमा अभियोग पत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि त्रुटि भएको बताउँदै 2 माघमा जीवी राई सहित सबै प्रतिवादीको हकमा पनि अभियोग संशोधनको अनुमति दिनुभएको थियो। काठमाडौँ र पर्सामा सहकारी ठगी र संगठित अपराध तथा चितवनमा सहकारी ठगीको मुद्दा चलाइएको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगीको अभियोग पत्र कायम छ। अब सम्पत्ति शुद्धिकरणको मुद्दा रूपन्देहीमा मात्रै रहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिलामा जिम्मेवारीको बोझ तर निर्णय प्रक्रियामा पुरूष हावी हुँदाको प्रभाव।
3: भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरूषले अगाडि नै आउन अझ दिएकै छैन जस्तो लाग्छ।
2: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित, काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
9: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा बाँदर गाउँतिर मान्छे शहरतिर शीर्षकमा खबर प्रकाशित छ. गएको प्रतिनिधि सभा निर्वाचनमा मध्यपहाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियन्त्रण. वर्षौंदेखि बाँदरको शास्ति खेपिरहेका मतदाताको उम्मेद्वार समक्ष पहिलो माग नै यसको नियन्त्रण थियो. मतदातासितको बाचा अनुसार ती जिल्लाका सांसदले अहिले संसदमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन् तर नियन्त्रण विधिमा भनी मत बाँझिएको देखिन्छ. त्यस्तै परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित शीर्षकमा अर्को खबर छ. परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ. भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल 18 जेठमा नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय विक फ्याट आईबीसीई शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो. त्यस्तै हाइमन परीक्षण बलात्कार पीड़ितमाथि दोस्रो चोट शीर्षकमा पनि अर्को खबर प्रकाशित छ. द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी भौतिक प्रगति 48% मात्रै शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण व्यवसायको गुनासो मूल्यवृद्धिले काम गर्न सकेनौ शीर्षकमा अर्को खबर छ. त्यस्तै विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ. अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ. परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो.
9: गोर्खापत्र दैनिकमा फेरि नै छ कर्मचारीको कार्यशैली शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ. कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एकअर्काको शाखा कार्यालयमा गएर अल्मलिने कार्य अहिले रोकिएको छ. अहिले त सतर्कता केन्द्रले पनि एक सर्व मात्र अनुगमन गरेको छ. नयाँ सरकारको आगमनसँगै स्थानीय सरकारका रूपमा रहेको कर्मचारी यसलाई फेरि सुन्नुहोस्, नयाँ सरकारको आगमनसँगै स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको हो. यस अगाडि कार्यकक्षीमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् र कर्मचारीहरू बिहान 9 देखि साँझ 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्. भित्रीपन्नामा छापिएको खबर छ नेपाल बेलायतबीच शिक्षामा सहकार्यको प्रस्ताव शीर्षकमा. नेपाल र बेलायतबीच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको हो. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार यस विषयमा छलफल भयो. छलफलमा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान पनि भयो. नागरिकसँग सुझाव संकलन गर्दै कार्यदल शीर्षकमा अर्को खबर छ. संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनको मस्यौदा तयार पार्नका लागि जनस्तरबाट सुझाव माग गरेको छ. कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले हिजो सूचना जारी गर्दै संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित राय सुझाव दिन आह्वान गर्नुभएको हो. सरकारले बकर ईद ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिने भएको छ. गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त भएको जानकारी अनुसार यस वर्ष बकर ईद जेठ 14 गते परेको जानकारी दिनुभयो. प्रकोप बन्दै नसर्ने रोग शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको अर्को खबर पनि छापिएको छ. त्यसैगरी उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले 13 महिनादेखि तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेलनको आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिएका छन्। 17 वर्षमा 25 किलोमिटर मात्र कालोपत्रे भएको बारेमा भण्डारा मलेखु सड़क खण्डको बारे शालिग्राम नेपालले चितवनबाट लेख्नु भएको खबर छ। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भयो। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। 6 झुलुङ्गे पुल निर्माण हुने शीर्षकमा बनेपाबाट लेखिएको अर्को खबर पनि छापिएको छ। नागरिक दैनिकमा अलपत्र हुलाकी सड़क मर्कामा नागरिक शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको छ। हुलाकी सड़क अन्तर्गत बाँके र दाङको बीचमा करिब 35 किलोमिटर सड़क अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी 3 नारायणपुर र दाङको देउखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएको राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा त्यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झुलुङ्गे पुलबाट वारपार गर्नुपर्ने बाध्यता छ। 27 दिनदेखि होल्डिङ सेन्टरमा राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने बाध्यता शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कुपोषणले ग्रसित मधेस नीति कागजमा रोग गाउँमा शीर्षकमा मनिका झाले लेख्नु भएको खबर छापेको छ।
0: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएका सदस्य राष्ट्रले इरानी अधिकारी र हर्मुज मार्ग अवरूद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने तयारी गरेका छन्। गत फेब्रुअरीमा अमेरिका इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग हर्मुज नाका बन्द गरेको थियो। नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत मान्दै युएका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा विरूद्ध सैनिक कार्यवाही गर्न सकिने चेतावनी दिनुभएको छ। ट्रम्पले आफू नै अन्तत क्युबा विरूद्ध कदम चाल्ने राष्ट्रपति बन्न सक्ने संकेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। हालका दिनहरूमा यो अभियान अझ तीव्र बनेको छ। अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अभियोग दर्ता गरेको छ भने क्यारेबियन क्षेत्रमा सैन्य शक्ति पनि जम्मा गरेको बताइएको छ। र इरान र अमेरिका बीचको कूटनीतिक वार्तालाई अन्तिम रूप दिनका लागि पाकिस्तानका सेना प्रमुख इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ। पाकिस्तानी सरकारी संचार माध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उहाँको भ्रमणको पुष्टि गरेको हो।
9: साझा खबरमा अब खेल खबर। नेपालले लगातार आईसीसी विश्वकप क्रिकेट लीग दुईको दुईवटा घरेलू सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले समग्रमा एक महिनाको अन्तरमा 8 मध्ये 6 खेलमा जीत निकाली महत्वपूर्ण 12 अंक जोड्यो। गत वैशाखमा नेपाल ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नु अघि अंक तालिकाको 7 स्थानमा थियो। अहिले लीग दुईकै शीर्ष

0: र नामिबिया विरूद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ। घरेलु टोली नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको हिजो उद्घाटन खेलमा चिर परिचित प्रतिद्वन्दी भारतसँग पाँचौं सेटमा पराजित भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबाले आयोजना गरेको च्याम्पियनशीपमा नेपाल पाँचौं तथा निर्णायक सेटमा चुकेको हो। नेपालले भारतलाई चौथो सेटसम्म दुई दुईको बराबरीमा रोकेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा नेपाल पाँचौं सेटमा सम्हालिन नसक्दा भारतले 15-9 बाजी मार्यो। निरुताको कप्तानीमा पहिले खेलमै नेपालले भारत विरूद्ध अन्तिम सेटसम्म कडा टक्कर दिएको थियो। प्रशिक्षक भट्टले मिड ब्लकर सुनिता खत्री, स्पाइकर मीना सुनार, स्पाइकर सलिना बुढामगर, सेटर जोशना महतो र मिड ब्लकर बसन्ती साउदलाई डेब्यू गराउनु भएको छ। र काठमाडौँ जिल्ला स्तरीय 19 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौँ क्रिकेट एकाडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर बीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार दोस्रो अन्तर्राष्ट्रिय टी20 आई सिरिजमा घरेलु टोली मलेसियालाई 7 विकेटले हराएको छ। दुई खेलको सिरिजमा नेपालले 2-0 बाजी मार्यो। पहिलो ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले 16 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
1: महिलाको सहभागिता र अस्तित्वको उचित सम्मानका लागि चालिनुपर्ने कदम रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब महिलाको जिम्मेवारी र सहभागिताको कुरा। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालका 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्वमा महिला छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्रै छ। 70% भन्दा बढ़ी महिला किसान भए पनि उनीहरूको पहिचान स्थापित हुन सकेको छैन।
4: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
5: पुरुषले हलो बायो भने दिन खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु कैतक भन्दा महिलाको न थाहा हुँदो।
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। पशुपन्ची बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
6: महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनु पर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
4: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
7: पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरूले किसान भए, तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू, खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने कामहरू हुन्छन्। तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
4: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरुष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
8: खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि हुन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजी

0: अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि छन्। विकसित भए पनि अथवा जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्, जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अझै दिएकै छैनन् जस्तो लाग्छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ, तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: विकसनशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक, अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य।
2: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शोधीकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
3: महिलामा जिम्मेवारीको बोझ तर मूल्यांकनको अभाव। भण्डारा मलेखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्रै कालोपत्रे। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
2: यूले ईरानमाथि थप प्रतिबन्ध लगाउने। ईरान अनि अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
3: र आईसीसी विश्वकप लीग 2 मा 6 खेल जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी20 आई सिरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित। काबा महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
2: साझा खबरको अन्त्यमा कार्टुन। हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसद। संसदका पछिल्ला बैठकहरूमा सांसदहरूको विरोध र सभामुखको चेतावनीको श्रृंखला चलिरहेको छ। यसैबीचमा संसद बैठक मंगलबारसम्मको लागि स्थगित गरिएको अवस्था छ र संसदमा विशिष्ट प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति चाहिने भनेर सांसदहरूले निरन्तर रूपमा अवरोध र आवाज उठाइरहेको छन्। यसले सभामुखलाई पनि केही चिन्ता थपेको छ र चुनौती पनि थपेको छ। र यहाँ सभामुख डोल प्रसाद अर्याल जस्ता देखिने एकजना व्यक्ति माथिपट्टि प्रधानमन्त्री कार्यालय लेखिएको छ र ढोका पूरै बन्द गरिएको छ। त्यहाँ सभामुख जस्ता देखिने व्यक्तिले ढोकामा मुटकी हानेको जस्तो देखाइएको छ र केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, हजुर भोलि बक्स्यो श्रे, मुख खोली बक्स्यो श्रे क्या।
3: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज पहिलो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिलाको श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा खेतीपाती गर्ने धेरै हात छन्, तर किसान भनेर चिनिने नाम कति महिलाले पाउँछन् होला?
0: आजको कार्यक्रममा हामी कुरा गर्दैछौ महिला किसानको समय, श्रम र पहिचानको।
1: नेपालको कुल जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा निर्भर छ। राष्ट्रिय जनगणना 2078 अनुसार 60% भन्दा बढ़ी जनसंख्या कृषि पेशामा आधारित छन्। तर अझ महत्वपूर्ण कुरा के छ भने कृषि क्षेत्रमा श्रम गर्ने मध्ये 65-70% महिला रहेका छन्।
0: तर घर परिवार र समाजमा किसान भनेर कसलाई चिनिन्छ? हामीले सर्लाईका केही महिला किसानलाई यो प्रश्न सोधेका छौं।
2: पद्मकुमारी खरेल, पोखरी टोल 7। आज कृषकको नाउँमा चाहिँ पुरूषहरूको नाम जान्छ। करेसा बारी जति पनि खेती गरिन्छ महिलाहरूले गरेका हुन्छन्। मेहनत जति महिलाहरूको हुन्छ, 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेका हुन्छ। तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ। पत्रहरू केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ। निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ। अब हाम्रो परम्परादेखि चलिआएको यस्तो छ, महिलाहरूको नाम खासै छैन। घरमुली चाहिँ पुरुष हुने भएको हुनाले, श्रीमान हुने भएको हुनाले श्रीमानकै नाउँमा सबै छ चल्छ। हामी पनि श्रीमानकै नाउँबाट चिनिन्छौँ।
3: नमस्कार, म रिङ्कु कुमारी कर्ण बोलेको, बैलबास ईश्वरपुर नगरपालिकाबाट। हामीले माइतीबाट घर फर्किँदा हाम्रो नाउँ निशान केही छैन, जहाँ पनि पुरुषैको नाउँले नै चिन्यो हामीलाई। आफ्नो नाम नभनिकन ना, माइती फानालो गाउँमा छ भने त्यही नाउँले पनि हामीलाई चिन्ने गर्नुभएछ। अनि हामी जति दुःख सुख गरे पनि, तरकारी बारी गरे पनि, यताउति गरे पनि, जेमा पनि श्रीमानको नाउँ आउने हाम्रो केही अस्तो छैन। उहाँहरू ठुलो ठुलो काम गर्दा उहाँहरूको नाउँ छ, दिनभरि हामी सानो काम गरे पनि हाम्रो केही नामै आउँदैन।
4: नमस्कार, मेरो नाम हिरा कुमारी आचार्य उप्रेती हो। म ईश्वरपुर नगरपालिकामा बस्छु। र हामीहरू बुवाको घरबाट आउँदा आइसकेपछि यो ठाउँमा आउँदा हामीलाई बुवाको नामले होइन, हामीलाई श्रीमानको नामले वा उहाँको गाउँको नामले चिनिन्छ। र हामीले यहाँ आएर हामी हर चिज गर्छौँ, खेती गर्छौँ, वस्तु भाव पाल्छौँ, सब चिज गर्छौँ, तर सबै काम उहाँकै नाम अघि लाग्छ। ल, ठुल्ठुलो काममा हुन सक्छ, उहाँहरूले ठुल्ठुलो काम गर्नुहुन्छ, खाद ल्याउनुदेखि खन्ज उनीहरूले गर्नुहुन्छ, तर घरको हर काम हामी आफै गर्नुपर्छ। किनभने बिहानदेखि बेलुकासम्म खानादेखि बुढादेखि वस्तु भावदेखि खेतीपातीसम्म सबै हामी आइमेले नै गर्नुपर्छ यो काम। किनभने गर्ने चाहिँ हामी गर्छौँ, तर यसको नाम चाहिँ पछाडि गएर उहाँहरूको श्रीमानहरूको नाममा गएर जोडिन्छ। वास्तविक किसान न हामीलाई चाहिँ हामी नै हौ जस्तो लाग्छ, तर हामीलाई चाहिँ उहाँहरूले चाहिँ भन्नुहुन्छ हामीले गरेर तिमीले गरी खायौ भन्नुहुन्छ, यति हो।
5: नमस्ते, हमर नाउँ अस्मदन चौधरी है, और हम सब मिलके काम करै छी, खेतीपातीके काम करै छी, लेकिन लास्टमे चाहिँ पुरुष जाति सबके नाम हो जाए छे कि ये सब खेती पाती कैले है, लेकिन हम सबके नाम पछाड़ी हो जाए छे। लेकिन वास्तव में तो हमू सब मिले के काम करे छे, लेकिन हम सबके नाम न आबे छे। वही से हमू सबके नाम ओ में जोड़े के चाहिए, हमू सब किसान में किसान के काम कर रहल छी कह के वो सब मतलब जान सके, हम सबके नाम अगाड़ी आ सके कह के अहा सब प्रयास कर दो, और हम सब घर में खाना पकाए छे, बाल बच्चा के तैयारी करके स्कूल भी पठाए छे, और साथ साथ हम सब बेला बेला में खेत में जाके हम सब पंपियाई मतलब बेरहटिया खादा नाश्ता भी पुगाए छे। वही से हम सब के भी ओमे हाथ है, हम सब के भी पछाड़ी से सर सहयोग है कहके हम सब कहे।
1: नेपालमा समय प्रयोगबारे गरिएको एक सर्वेक्षण अनुसार महिलाले दैनिक औसत 10-12 घण्टा काम गर्छन् भने पुरूषले औसत 7-8 घण्टा। तर महिलाको काम मध्ये ठूलो हिस्सा बिना पारिश्रमिक वा मूल्य श्रममा जान्छ,
0: जस्तो कि महिलाले गर्ने कामहरूमा खाना पकाउने, बालबालिका तथा वृद्धको हेरचाह, पशुपालन, बाली लगाउने, गोड्ने, काट्ने, बजारसम्म लैजाने। तर ती सबै कामलाई औपचारिक उत्पादनमा गन्ने चलन कम छ, जसले महिलालाई किसानको पहिचान समेत दिन सकिरहेको छैन।
1: 70% भन्दा बढी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान भने किन कम छ?

0: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
1: पुरुषले हलो बायो भने डिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर भर डिल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा महिला कन् त्यही यसलाई देलादेखि चुलासम्म लिपपोतर नामको महिलाकै काम, त्यहाँ पनि महिलाको जस गुण हुँदैन। खेती किसानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको न थाहा हुँदो, पुरुषले त हलाउड मात्र हुमाइदिँदा।
0: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
2: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेत
0: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
3: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गाउँ रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
0: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
4: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि दिन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि दिन्छन्। त्यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अथवा जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अझ दिएकै छैन जस्तो लाग्छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गामाथि पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।

0: के तपाईलाई थाहा छ, नेपालमा कृषि क्षेत्रमा करिब 70% श्रम महिलाले गर्छन्, तर जमीनको स्वामित्वमा महिलाको हिस्सा 20% भन्दा कम छ। जग्गामा महिलाको स्वामित्व वा अधिकार कम हुँदा पनि खेतीपातीमा दिनभर समय बिताउने महिला किसान भनेर चिन्दैनन्। सरकारी दस्तावेजमा उनीहरूको नाम हुँदैन। किसानले पाउने अनुदान सूचीमा महिलाको नाम कम हुन्छ। सरकारी सेवा सुविधामा समेत महिला किसानको पहुँच कम छ।
1: नेपालमा धेरै किसान महिला भए पनि सरकारी कागजमा, समुदायमा, परिवारमा उनीहरूलाई गृहिणी भनेर चिनिन्छ। कार्यक्रममा अब एकजना महिला किसानको वास्तविक कथा सुनौ।
2: मेरो नाम सुनिता केसी, ठेकाना कबुरकोट 3 टेकनडाँडा। मकै लगाउँछौ अनि टमाटर, काँक्रा, काउली, बन्दा, भिरे खोर्सानी, पिरो खोर्सानी लगाउँछौ। कमाउनेले त कमाउँछन् 50,000, 1,00,000, 1.5 लाख, अलिक धेरैले त 2-3 लाख पनि कराउँछन्। हामी त थोरथोरैबाट सुरु गर्छौँ, रोग लाग्छ। अहिले त गरेका छौँ 10 रुपियाँ दुई। हामीहरू मैला हो, मैला भएको कारणले अब चुलो चौको घर दैलो गर्नुपर्ने, खासै बाहिर हिँडुल हुँदैन मैलाले। त्यही भएर अनुदान कति बेला पर्छ, कसलाई तालिम आउँछ, लग्ने मान्छे भएपछि बाहिर चासो गर्ने, बाहिर हिँड्ने हुन्थ्यो। त्यही भएको कारणले हामीलाई कसलाई अनुदान पर्छ, कसलाई तालिम पर्छ त्यति थाहा हुँदैन सर। हामी महिला भइहाल्यो, महिला पछि नै परिन्छ, पुरुष नै अगाडि हुनुहुन्छ जहाँ पनि। अब महिलाले थाहा पान्नन् भनेर कि बुझ्दैनन् भनेर कि महिला लाई कमै देख्छु मैले, कमै पनि सहभागी हुन्छन्, पुरुष नै हुन्छन्। पुरुषले अब के कारणले हो खै महिलालाई कृषि पेसा गर्न समस्या छ सर। समस्या घर दैलो सम्हाल्नु पर्यो, बच्चा बच्ची सम्हाल्नु पर्यो, अनि लाला बालाहरू सम्हाल्नु पर्यो, खासै बाहिर हिँडुल गर्ने हुँदैन। अनि समस्या त समस्या छ, के गर्ने, असिनो पर्छ, असिनोले लगाएको बोट बिरुवा लगिदिन्छ। अनि खेतीपाती गर्दाखेरि गहुँ जौँ छर्दाखेरि, मकै छर्दाखेरि बनेवलले खाइदिन्छन्, बाँदरले खाइदिन्छन्, आफ्नै घाटा हुन्छ, आफ्नै जेबको पैसा जान्छ। तरकारीका बिउ बिजन किन्नहरू, मल किन्नहरू, बिसारी किन्नहरू सक्यो, असिनो पर्यो सक्यो। केही कृषि भने हाम्रो बाबुबाजेले यही गर्दै आउनुभयो, अनि हामीले पनि यही गर्यौँ। हामी किसानी कृषि
0: नेपाली समाजमा महिलाले गर्ने कामलाई सहयोग वा कर्तव्यको रूपमा बुझिन्छ, पेसा वा उत्पादनको रूपमा होइन। जब कुनै कामलाई कर्तव्यको रूपमा मात्रै परिभाषित गरिन्छ त्यसको मूल्याङ्कन हुँदैन, त्यसमा अधिकारको प्रश्न उठ्दैन र त्यसको आधारमा पहिचान पनि निर्माण हुँदैन। यसरी महिलाको श्रम अदृश्य बनाइन्छ, सामाजिक रूपमा पनि र नीतिगत रूपमा पनि।
1: नीतिगत तहमा हेर्दा नेपालमा महिला किसानलाई लक्षित गरेर विभिन्न कार्यक्रम र नीतिहरू बनेका छन्, तर ती नीतिहरूको पहुँच महिलासम्म पुग्ने प्रक्रियामा ठूलो खाडल देखिन्छ। सूचना अभाव, शिक्षा र साक्षरताको स्तर, संस्थागत पहुँचको कमी र सामाजिक प्रतिबन्धहरूले महिलाहरूलाई यी सेवाबाट टाढा राख्छ। यदि खेतमा पसिना बगाउने, उत्पादन गर्ने, घर चलाउने व्यक्ति किसान होइन भने किसान को हो?
0: तपाईलाई लागेको विषयमा आफ्नो विचार, पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरेर अहिले नै रेकर्ड गर्नुहोस्।
1: तपाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा पनि लेख्न सक्नुहुनेछ।
0: नेपालमा कृषि क्षेत्रमा महिलाको सहभागिता अत्यन्त उच्च छ। पुरूषहरूको वैदेशिक रोजगारीमा बढ़दो संलग्नताले गाउँघरमा खेतीपातीको जिम्मेवारी झनै महिलाको काँधमा आएको छ।
1: महिलाहरूले पुरूषको तुलनामा बढ़ी समय काममा खर्च गरे पनि त्यो समयमाथि उनीहरूको नियन्त्रण हुँदैन। उनीहरूसँग तालिम लिन, बजार जान, सहकारीमा सहभागी हुन वा नीति निर्माण प्रक्रियामा आवाज उठाउन आवश्यक समय र अवसर हुँदैन। यसले उनीहरूको आर्थिक र सामाजिक सशक्तिकरणलाई सीधै असर गरेको छ। समयको असमान वितरणले उनीहरूलाई अवसरबाट टाढा राख्छ र यो असमानता निरन्तर पुनरुत्पादन भइरहन्छ।
0: त्यसो भए यस समस्याको समाधान गर्न सरकारले कस्तो नीति लिँदैछ त? हामीले कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग कुराकानी गरेका छौं।
3: विशेष गरी अब महिला शिक्षकहरू रूपमा चाहिँ यहाँले महिला शिक्षकहरूको बारेमा यहाँले जिज्ञासा राख्नुभयो। अब अहिले वास्तवमा तत्काल अब त्यस्तो अब न महिला किसानहरूकै मात्रै यदि तथ्याङ्क भनेर त्यस्तो किसिमको कुनै अब भन उच्च त्यस्तो त छैन। तर अब जुन ठाउँमा हामीहरूको प्रोग्राम मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरू कार्यक्रमहरू सञ्चालन भएका छन् त्यो ठाउँमा चाहिँ जस्तै विशेष गरी म एउटा इक्जाम्पल मात्रै दिन चाहन्छु। अब जस्तै मन्त्रालय संघीय मन्त्रालयबाट अन्तर्गत सञ्चालन भएका अब आयोजनाहरू जुन वैदेशिक आयोजनाहरू छ अथवा चाहिँ यता नेपाल सरकारकै लगानीबाट भएको आयोजना त्यसमा चाहिँ अब त्यो प्रोजेक्टको डिजाइन हुँदा नै 80% कुनैमा 70% कुनैमा 60% यति चाहिँ महिला कृषकहरूको चाहिँ सहभागिता हुनुपर्ने भन्ने चाहिँ उल्लेख भएको हुन्छ। त्यही अनुसार चाहिँ प्रत्येक आयोजनाहरूमा त्यही अनुसारले चाहिँ कार्यक्रमहरू लक्षित भएर कार्यक्रमहरू चाहिँ डिजाइन गरिएको हुन्छ। र अरू त्यसबाहेक अहिले अब भनौँ न ओभरअलमा टोटल यहाँ सङ्घीय मन्त्रालयको त्यो बाहेक के अरे कार्यक्रम जाने त्यस्तो छुट्टै कार्यक्रम त छैन। त्यसै गरी अब जस्तै प्रदेशको पनि र स्थानीय तहको पनि विशेष गरी अब अहिले कृषिमा धेरै जस्तो चाहिँ महिलाकै सहभागिता छ किन भन्दाखेरि अब पुरुषहरू अलिकति अरू काममा र वैदेशिक रोजगारमा पनि गाउँकाले गर्दाखेरि महिलाको सहभागिता अथवा महिला र विशेष गरी अब भन यो युवाको चाहिँ सहभागिता अलिकति कम छ र बढी पहाडी क्षेत्रमा भन्नुपर्दाखेरि चाहिँ अब अलि भन वृद्धा उमेरको अलि माथिल्लो उमेरको चाहिँ किसानहरूको चाहिँ सहभागिता छ। त्यो भएको कारणले ओभरअलमा चाहिँ विशेष गरी मैले यहाँलाई भन्नुपर्दाखेरि हामीहरूको जुन ठाउँमा कार्यक्रम वैदेशिक आयोजनाहरू सञ्चालन भएको छ त्यसमा चाहिँ 60-65-70% अब त्यो आयोजना हेर्छ त्यो किसिमको चाहिँ किसान महिला किसानहरूको चाहिँ सहभागिता रहेको चाहिँ मैले यहाँलाई

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
10: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
9: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
9: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
9: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
13: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
12: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
12: 98-60-24-58-43।
13: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउन गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु विशेष गरी नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 MHz दुदुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलाङ्गमा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। विशेष गरी तपाईँको आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल जेठ महिनाको आज 9 गते तदनुसार इसी सन 2026 मई आज विशेष गरी 23 तारिक सक संवत्सर 1900 रहेको छ। नेपाल सम्बत 1146 रहेको छ। यस्तै गरेर अनलाथ रहेको छ आज विशेष गरी र ग्रह कुण्डली र भाग्यको हिसाबबाट हेर्दा आजको दिन विशेष जेठ अधिक मास रहेको छ। शुक्ल पक्ष तिथि रहेको छ। आज अष्टमी तिथि रहेको छ। नक्षत्रमा रहेको छ अश्लेषा नक्षत्र रहेको छ। 7:34 तत्प्रान्त मघा नक्षत्र रहनेछ। करणमा रहेको छ विशेष गरी वाणिज्य करण रहनेछ। योगमा रहेको छ ध्रुव योग रहनेछ। विशेष गरी करणमा रहेको छ वाणिज्य करण रहेको छ। यस्तै गरेर चन्द्रमा अहिले यतिखेर भने विशेष गरी कर्कट राशिमा 7:43 तत्प्रान्त सिंह राशिमा प्रवेश गर्दै हुनुहुन्छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यस्तै गरेर विशेष गरी आज सूर्योदय बिहानको 5:11 भयो भने साँझ सूर्यास्त 6:50 हुनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। आज युग कवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्तीको दिन पनि रहेको छ। आज शनिबार रहेको छ। आज अष्टमी तिथि असाध्यै पवित्र तिथि पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। विशेष गरी आजको दिनमा चन्द्र अस्त रहनेछ 12:16 चन्द्र राशि सिंह राशि 8:35 भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा पनि चर्चा भने गर्नेछौ। आजको लागि विशेष गरी अशुभ समय यानि कि आजको राहुकालको विषयमा सर्वप्रथम जानकारी गराउँछु। त्यसपछि शुभ समय लाभ समयको विषयमा पनि चर्चा भन्ने गर्नेछौ। आजको कालो बेलाको समय रहेको छ विशेष गरी बिहानको 5:11:07 बिहानको 6:53:30 कालो बेला रहेको थियो भने अब कालो बेला रहनेछ साँझको 5:07:48 साँझको 6:50:11 आज कालो बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 6:53:30 बिहानको 8:35:43 शुभ बेला रहनेछ। यानि कि अहिले यतिखेर शुभ बेला चलिराखेको छ। लाभ बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 1:43:02 दिउँसोको 3:25:25 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा अहिले यतिखेर कर्कट राशिमा, यस्तै गरेर मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि कर्कट राशि आउनेछ। अश्लेषाको चौथो चरण नाम आउँछ डोबाट नाम आउँछ डोलराज डोलमाया डोलकुमारी यस्ता नाम आउँछ। अन्त्यनाडी राक्षसी गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। लगनशीलता र परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष लेखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश काममा बाधा हुने समय रहेको छ। आफ्ना कमजोरीमाथि टिका टिप्पणी हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा समेत उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्रो विचार पुर्याउनु होला। व्यवसायमा बाधा पुग्न सक्छ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यवसायमा आंशिक लाभ हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आँटले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउँदैछन्। रोकिया काम बन्दै जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने पनि समय रहेको छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सफल भइनेछ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धन आर्जन हुने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अध्ययन लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुगत समाचारले उत्साह जगाउनेछ। आमदानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। भौतिक अभिव्यक्तिको तारिफ हुँदै जाँदैछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटबी स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगहरू प्रशस्त मात्रामा भेटिनेछन्। बिछोडीका परिवर्तनसँग भेटघाट हुन सक्छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व विशेष गरी कुशलता प्रदर्शन गर्ने अवसर समेत प्राप्त हुने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन खर्चको जोग गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सतर्क रहनु पर्ला। लागत मूल्याङ्कन नगरी काम थाल्दा समस्या पर्न सक्छ। खर्च लागे पनि यात्राको साइज जुर्न सक्छ। टाढाका साथीभाइको निम्त प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दौधुप गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। अलिक सजग रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। प्रतिशत गरेको काम सम्पादन हुँदै जानेछन्। दैनिक आवश्यकता पूरा हुँदै जानेछन्। मेहनतको फल प्राप्त हुनेछ। समय लागे पनि मेहनतले काम बढाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार साझेदारी सटापटामा लाभ मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदै फाइदा हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन गरेको कामले नामदाम इनाम दिलाउनेछ। कर्म क्षेत्रमा गरेको साधना सिद्ध हुन जानेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। पेसा व्यवसाय पनि फाइदै फाइदा हुनेछ। पारिवारिक माहौल भने केही अशान्त रहन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मेहनत परे पनि भाग्यले राम्रो अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढीका मित्रगण नजिकनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। अभाव हट्नुका साथै नामदाम इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि

0: बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। भौतिक साधन जुट्नले जीवन शैलीमा परिवर्तन आउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्य कमजोर बन्नाले चिताएका काम रोकिन सक्छ। गोपनीयता बाँड्नाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। श्रम गरिकन चिताको मूल्य प्राप्त नहुन सक्छ। तैपनि उपलब्धिको सत पहिचान गर्न सकिन्छ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल भने बढ्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि मिल्ला आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृद्वार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने हस्तरेखा हेर्ने कम्प्युटर प्रविधिबाट चिना बनाउने घर घडेरीको माटो हेर्ने वास्तु सम्बन्धी परामर्श विदेश यात्राको समस्या समाधान वैवाहिक समस्याको निवारण पढाइ लेखाइमा पर्ने समस्याको निवारण नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845725223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

छोटो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व, कारण र लाभ बारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुसी कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्रमासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी, एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि, एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ, सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि चाहिँ। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुरा त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ विशेष गरी चाहिँ यहाँबाट भनेको छ। एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु, जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा, फलफुलहरू कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू, जस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू, नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खान हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइ धुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो।
हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजा पाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजा पाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने, तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ उहाँ घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किनाउनुहोस्। दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनैभरि भोके बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परा पूर्वकालदेखि नै अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ। हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षता एकादशी, यस्तै गरी पुत्रता एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमलक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जला एकादशी, देवशयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिना उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म, स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बस्छ भने हाम्रो पितृले खुसी हुन्छ नि त पनि भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर यो चाहिँ गरुड पुराणमा पनि लेखाएको छ अनि यस्तै पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्मान पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्माहरू, हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका, कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन त, हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेका मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ
उद्धारको मार्ग बाटो खुल्नेछ उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ तृप्त भनेको आनन्द आनन्दको साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त्यो पितृदोष पनि हट्छ त कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने परिवारमा झैझडा मनमुटाव भइरहने जे काम गरेर अवरोध भइहाल्ने रोग आउने अशान्ति हुने एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने सन्तानको प्रगतिहरू रोकिने छोराछोरीको पढाइ रोकिने बाधा आउने उन्नति प्रगतिमा बाधा विवाहमा बाधा सन्तानमा बाधाहरू आउने नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै नाश हुन्छ यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषय पनि तपाईँले ध्यान दिनुहोला पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ विद्या धन कीर्ति बढ्ने गर्दछ वंशवृद्धि हुन्छ घरमा सकारात्मक ऊर्जा फैलिन्छ त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ देवताले दिए तापनि पितृले हरेलाउन सक्छन् तपाईँलाई थाहा छ कि छैन तपाईँले घरमा नारायण पूजा सत्यनारायण पूजा रुद्री पूजा घर वास्तु छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ लगेर कतै बान्नुहुन्छ कुलकुराङ्गको ठाउँमा लगेर बान्नुहुन्छ धुपबत्ती गर्नुहुन्छ इष्ट देवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ गौदान गरिसकेपछि गौदी तपाईँले लगेर ध्वजा उठाउने धुपबत्ती गर्ने फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नुहोला गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ गोदान गरिसकेपछि भन्नुभएको छ यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन बिर्सिएर पनि सक्नुहुन्छ त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त त्यो भएर सम्झाउनु होला तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन अहिले राम्रो विकसित मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ घर गृहस्थी सबै कुरा चल्नु भएको छ श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ यो विशेष वृद्ध हुनुहुन्छ होइन 90-95 वर्षको बुवा हुनुहुन्छ उठ्न बस्न सक्नुहुन्न श्राद्ध गर्न सक्नुहुन्छ आँखा देख्नुहुन्न अशक्त हुनुहुन्छ भने असहाय हुनुहुन्छ अपाङ्गहरू कोही हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन यो विशेष गरी तपाईँले गर्न सकिन्छ अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ मलमासहरू छमासहरू पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ जस्तै इन्दिरा एकादशी
पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्द्र एकादशी चाहिँ। प्रिय त्रियोनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ। यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधा दान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ, ज्वाइँहरू कोही हुनुहुन्छ, जनै लाउने खालको ज्वाइँ चाहियो, फेरि ज्वाइँ जनै लाउने खालको होइन। भान्जा भान्जी त भन्ने ज्वाइँ पनि लाउँदैन भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले जनै पनि लाउनुहुन्न होइन। खानेकुराहरू जे पनि खानुहुन्छ, जप तप पूजापाठ केही छैन है। उही तपाईँको नामको मात्रै भान्जा भान्जीले भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन। तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन? झोलीका देवता भन्दैमा सबै त राम्रा हुन्छन् भन्ने कुरा पनि छैन। फेरि यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु, फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न। जे पनि खाने, मास मदिराहरू पनि खाने होइन, तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे भने झ्यापझुप पारेर खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि? नबार्ने सन्ध्या बन्दन भनेको जप, बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने, पूजापाठ नगर्ने है, दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन, टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा, स्नाने दाने जपे होमे सन्ध्यायाम देवता चने शिखाबन्धन बिना कर्म न कुर्यात भई कदा चने भनेको छ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ, तपाईँको शिर तालु रहेको छ, शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौलिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा, तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दारी कपाल गर्नुहुन्न भनेको एक छाके नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधा दान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर दिशा समान हुन्छ भनेको छ होइन। जस्तो कि तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्टा दिने हो कि अन्न जल दिने हो? कपाल खौरिनु पर्छ हेर्नुहोस्, कपाल पनि खौरिनु पर्छ भनेर वैज्ञानिकले पनि भनेको छ। फेरि हेर्नुहोस् बेला बेलामा कपाल पनि खौरियो भने कपालमा रोग लाग्दैन, चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस् वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छन् भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृ दोष नाश भएर जान्छ अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ, म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर सङ्कल्प गर्नुहोस्। दाहिने हातको हतगेडामा जौ तिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस् अनि जल लिएर ल म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्ती भयो, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत दिन यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ।
इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाज सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले मर्कुसको सुसमाचार एक अध्यायको 21-28 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। र आउनुहोस् यसरी पाठ गरौ। तब उहाँहरू कफरनहूममा जानुभयो र तुरुन्तै सभा दिनमा सभाघरमा पछि उहाँले शिक्षा दिन लाग्नुभयो अनि तिनीहरू उहाँको शिक्षामा चकित भए, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तै होइन तर अधिकारसँग सिकाउनु भयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो। त्यसले यसो भन्दै चिच्यायो, हे नासरतका यीशु, हामीलाई तपाईसँग के सरोकार? के तपाईँ हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। तर यीशुले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मान्छेलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबैजनाले अचम्म माने र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनका आज्ञा मान्दरहेछन्। अनि चाँडै नै यीशुको कीर्ति गालिलको इलाका वरिपरि चारैतिर फैलियो। आदरणीय श्रोता, यो खण्डमा यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ बुझ्न सक्छौ। यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ देख्छौ। र यो खण्डमा विशेष गरेर दुईवटा बुँदाहरूलाई तपाईँको बीचमा ल्याइरहेको छु। सबैभन्दा पहिला चाहिँ सभा दिनमा शिक्षा दिन थाल्नुभयो। यीशु प्रभुले जब उहाँहरू कफरनहूममा जानुभयो र सभा दिनमा सभा गर्नु पछि उहाँले शिक्षा दिन लाग्नुभयो। यीशु प्रभु यो संसारमा आउनुको उद्देश्य भनेकै स्वर्गको राज्यको बारेमा बताउनु, स्वर्गको राज्यमा कसरी प्रवेश गर्ने र को परमेश्वरको राज्यमा प्रवेश गर्ने भन्ने कुरा सिकाउनु एकदमै महत्वपूर्ण थियो। सिकाउने कुरा चाहिँ विशेष गरेर सदुसीहरूले, फरिसीहरूले र शास्त्रीहरूले सिकाउने काम गरि नै रहेको थियो र उहाँहरूले सिकाउनु भएको कुराहरूलाई सभाघरमा अरूहरूले सिकाएका कुरालाई पनि दर्शकहरूले त्यसलाई तुलनात्मक रूपमा पनि हेर्न लाग्यो। अरूले दिएको शिक्षा मानौ सदुसी फरिसीहरूले दिएको शिक्षा शास्त्रीहरूले दिएको शिक्षालाई पनि मानिसहरूले हेरिरहेकै थिए तर यीशु प्रभुको शिक्षा सुनिसकेपछि मानिसहरू चाहिँ चकित भए भनेर लेखिएको छ। चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो। यीशु प्रभु को हो भन्ने कुरा, यीशु प्रभु कहाँबाट आउनुभएको हो भन्ने कुरा यीशु प्रभुलाई राम्ररी थाहा थियो र उहाँले आफ्नो शिक्षा दिँदाखेरि सही शिक्षा दिइराख्नु भएको कुरा उहाँलाई थाहा थियो र उहाँले यो शिक्षा दिने क्रममा उहाँले आफ्नो शिक्षा चाहिँ आधिकारिक थियो भन्ने कुरा यीशुलाई थाहा थियो। यो शिक्षा आफूबाट नभएर स्वर्गबाट परमेश्वरबाटै आएको कुरालाई उहाँले स्पष्ट पार्नुभएको थियो। उहाँको शिक्षा अरूको भन्दा फरक हुनुको कारण चाहिँ उहाँको शिक्षा परमेश्वरबाट नै आएको थियो र परमेश्वरबाट नै यो शिक्षा स्पष्ट थियो। त्यसै कारण यहाँनिर यीशु प्रभुले शिक्षा दिँदाखेरि मानिसहरू किन चकित भए त किन मानिसहरूले चकित भएर उनीहरूले यो प्रतिक्रिया दियो त अधिकारसँग सिकाउनु भयो भनेर उनीहरूले कसरी थाहा पाए त किनभने यीशुले सिकाउनु भएको शिक्षा र शास्त्रीहरूले सिकाउनु भएको शिक्षामा मानिसहरूले फरक भेटाए र शास्त्रीहरूले जुन तरिकाले सिकाएका थिए अधिकार नभएको जस्तो उनीहरूले आफूलाई बाहिर एउटा कुरा भित्र अर्को कुरा भएर उनीहरू जिउँथे। उनीहरूको अवस्था कपिट एउटा ढुङ्गीपन थियो उनीहरूमा। उनीहरूले आफूले नगरेको कुरालाई उनीहरूले सिकाउँथे, आफूले नगर्ने अरूलाई चाहिँ गर भनेर धेरै भारी कुराहरू सिकाउँथे, आफूले केही कुरा नगर्ने अरूलाई चाहिँ धेरै कुरा गर्नलाई सिकाउने काम गर्थे, जसले गर्दा बोझ भएको थियो, जसले गर्दा भारी भएको थियो, मानिसहरूलाई गाह्रो भएको थियो शास्त्रीहरूको शिक्षा सुनेर। तर यीशु प्रभुको शिक्षा सुन्दाखेरि उनीहरू चकित भए र अधिकार भएका मानिसले जस्तो सिकाउनु भयो भनेर यहाँ मानिसहरूले यो प्रतिक्रिया दिएका थिए। यीशु प्रभुको शिक्षा स्वर्गबाटै भएको कारणले गर्दा यीशु प्रभुको शिक्षामा कुनै पनि घटी कमी थिएन। उहाँ परमेश्वर नै हुनुभएको कारण उहाँले बोल्नु भएको, उहाँले सिकाउनु भएको शिक्षा उहाँ आफ्नै भएकोले अधिकारसँग उहाँले बताउनु भयो। र आज आदरणीय श्रोताहरू, यहाँनिर हामीले यो कुरा सुन्दै गर्दाखेरि यीशु प्रभुको शक्तिलाई हामीले विचार गर्नुपर्छ। यीशु प्रभुले दिनुभएको शिक्षा चाहिँ साँचो हो र यो शिक्षा चाहिँ जे आफूले गरे त्यही कुरा अरूलाई गर्न सिकाएका छन् र यीशुले आफूले जे जे गर्नुभयो त्यो कुरा उनीहरूलाई सिकाउनु पनि भयो र यसरी उहाँको शिक्षा पक्का भयो, उहाँको शिक्षा आधिकारिक भएको हामी देख्छौं। आज मण्डलीका प्रत्येक परमेश्वरका जनहरूले सोच्नुपर्छ, हामीले दिएको शिक्षा, परमेश्वरको जनहरूले दिएको शिक्षा के आधिकारिक छ, के आफूले त्यो शिक्षा अरूलाई दिँदाखेरि आफूले गरेर सिकाउनु भएको छ अथवा सिकाइरहेका छौं त। यदि हामीले आफूले नगर्ने अरूलाई चाहिँ यो गर त्यो गर भनेर शिक्षा दिन थाल्यो भनेदेखि फेरि
2: हाम्रो शिक्षा चाहिँ ती शास्त्रीहरूले सिकाएको जस्तै हुन सक्छ। आज धेरै सम्भावनाहरू छन्, आफूले नगर्ने अरूलाई चाहिँ गर गर भनेर सिकाउने, आदेश दिने, आज्ञा दिने मानिसहरू धेरै हुन सक्छन्। र ती मध्येमा के तपाईँ र म पनि परेका छौं कि? आज यो प्रवचन सुनिरहेका प्रत्येकले के यो कुरा याद गरिराख्नु भएको छ कि? आउनुहोस्, हरेकले शिक्षा दिँदाखेरि आफूले गरिसकेपछि आफूले अनुभव गरेका कुराहरू सिकाउने काम गरौं, ताकि त्यो चाहिँ अधिकारपूर्ण हुन्छ। यही कुरालाई हरेक परमेश्वरको जनहरूले पछ्याउनु आवश्यक छ। र जतिजनाले यीशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन र हजुरहरूले पनि यीशु ख्रीष्टलाई विश्वास गरिसकेपछि हजुरहरूलाई पनि यही कुरा लागू हुन्छ कि आफूले गरेको कुरा, आफूले अनुभव गरेको कुरा मानिसहरूलाई सिकाउँदाखेरि त्यो आधिकारिक हुन्छ, त्योमा एउटा शक्ति हुन्छ, त्यसमा अधिकार हुन्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र अधिकारका सँग अरूलाई पनि सिकाउने काम गर्नुहोस्। र दोस्रो बुँदामा हामी हेर्दाखेरि यीशुले सभा दिनमा अशुद्ध आत्मालाई निकाल्नुभयो र 25-28 पदहरूमा हामीले हेर्यौं भनेदेखि यीशु प्रभुले अशुद्ध आत्मालाई हकार्नु भएको छ र उहाँले अशुद्ध आत्मालाई हकारेको कुरा यहाँ देख्छौ। 25 पदमा यीशुले त्यसलाई भन्दै हकार्नु भयो, चुप लाग र त्यसबाट निस्कि जा है। र यो कुरा अति नै अचम्मको देखिन्छ कि दुष्ट आत्मा अथवा अशुद्ध आत्माले यीशु प्रभुलाई धेरै कुराहरू गरेको देखिन्छ। र यहाँनिर 23 पदमा हेर्दाखेरि त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो, सभाघरमा शिक्षा दिँदै गर्दाखेरि अधिकारका साथ यीशुले शिक्षा दिँदै गर्नुहुँदाखेरि दुष्ट आत्मा लागेका अथवा अशुद्ध आत्मा लागेका व्यक्ति पनि त्यहाँनिर थियो भन्ने कुरा यहाँ स्पष्ट छ। र यीशुले यति शक्तिशाली एउटा शिक्षा दिँदै गर्नुहुँदाखेरि, अधिकारका साथ दिँदै हुँदाखेरि यीशु प्रभु को हो भन्ने कुरा यो दुष्ट आत्मा अथवा अशुद्ध आत्मालाई स्पष्ट थाहा भएको देखिन्छ। वास्तवमा अशुद्ध आत्माले नै यीशु को हो भन्ने कुरा, यो अधिकारका सँग सिकाउने व्यक्ति को हो भन्ने कुरालाई यो दुष्ट आत्माले चिच्याएर भनेको कुरा हामी यहाँ देख्छौ। र त्यसले चिच्याएर भन्यो, हे नासरतका यीशु है। यो नासरत भन्ने ठाउँमा यीशु प्रभु चाहिँ नासरतमा हुर्किनु भयो अनि नासरतमा नै उहाँले सेवाकाईको लागि तयारी हुनुभयो र नासरतबाट एउटा असल कुरा आउँछ भन्ने कुरा इतिहासमा थियो र त्यही कुरा अनुसार नै अनि यहाँ नासरतबाट आउने यीशु ख्रीष्ट भनेर यहाँ अशुद्ध आत्मा लागेका मान्छेले चिच्याउँदै भनेको हामी यहाँ देख्छौ। अनि यहाँ छ, हामीलाई तपाईँसँग के सरोकार? आत्मा अशुद्ध आत्माले यो कुरा फरक भेटाएको छ। यीशु ख्रीष्टलाई तुलनात्मक रूपमा हेर्दाखेरि यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ, यीशु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ, यीशु ख्रीष्ट मानव जातिलाई उद्धार र मुक्ति दिन मानव चोलामा आउनुभएको परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा यो दुष्ट आत्मालाई अथवा अशुद्ध आत्मालाई थाहा छ। र त्यसै कारणले पनि यो कुरा चिच्याएर भन्दछ, हामीलाई तपाईँसँग के सरोकार? है, सरोकार छैन। अशुद्ध आत्माको लागि न्याय भइसकेको छ, दियाबलसको लागि न्याय भइसकेको छ, दुष्ट आत्माको लागि न्याय भइसकेको छ। यिनीहरूको अन्तिम चाहिँ नरक कुण्डको आगोको भागीदार नै हो र उनीहरूको लागि यो परिवर्तन हुँदैन। दियाबलसको लागि नरकको कुण्ड तोकिएको छ, अग्नि कुण्ड तोकिएको छ। त्यसकारण यी मानिसहरूलाई यी अथवा यो दियाबलसलाई अनुग्रह पनि छैन र उसको लागि अब निश्चित रूपमा उसलाई तोकिएको छ अग्नि कुण्ड, उसको गन्तव्य स्पष्ट रूपमा तोकिसकेको छ। त्यसै कारणले पनि दियाबलसले भन्छ तपाईसँग के सरोकार छैन, किनभने दियाबलसको आफ्नै योजना छ, आफ्नै काम छ, उनले आफ्नै तरिकाले काम गर्छ। परमेश्वरले दियाबलसलाई अग्निकुण्ड तोकिसकेको छ, उनीहरूको लागि अनुग्रह छँदै छैन। त्यसै कारणले पनि शैतान अथवा दियाबलस अथवा अशुद्ध आत्मा चाहिँ आत्तिन्छन् र उनीहरू छिटै नै हामीलाई दण्ड दिन्छन् कि भन्ने कुरामा उनीहरू आत्तिएको देखिन्छ। र हामी यो पनि देख्छौं कि म तपाईँलाई चिन्छु भनेर अशुद्ध आत्माले येशूको बारेमा बताउँछन्, अनि को बताउँछ तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ। र येशू ख्रिस्टको बारेमा यसरी दियाबलस अथवा अशुद्ध आत्माले पनि यसरी प्रकट गरेका छन्। जो व्यक्तिले शिक्षा दिँदाखेरि अधिकारकासँग दिनुभएको थियो र त्यो व्यक्ति चाहिँ परमेश्वरको पवित्र जन हुनुहुन्छ र परमेश्वर नै उहाँ हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट भएको छ। त्यसकारण यहाँ येशू प्रभुले यो कुराहरू गर्दै जाँदाखेरि बोल्न दिनु भएन, उहाँले हक्काउनु भयो र उहाँले भन्यो चुप ला र त्यसबाट निस्किजा। येशू प्रभुले दियाबलसलाई निकालेको देखेर देख्नेहरू सबैजना अचम्म माने भनेको छ। बाबरे अचम्म माने, येशू प्रभुलाई मानिसहरूले विभिन्न दृष्टिकोणबाट हेरिरहेका थिए, तर येशू प्रभुको शिक्षा, येशू प्रभुले आफ्नो शिक्षा दिँदै गर्ने क्रममा उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रकट गर्दै जाँदाखेरि दियाबलसले पनि अथवा अशुद्ध आत्माले पनि यो कुरा भनिसकेपछि यहाँ समाजमा बडो अचम्म भयो र उनीहरू अचम्म माने, आपसमा सोधासोध गर्न लागे यो के हो भनेर उनीहरूको बीचमा यो कुरा पनि चल्यो। अनि उनीहरूको भनाइ यो पनि थियो, यो नयाँ शिक्षा रहेछ, अनि यो नयाँ शिक्षा रहेछ। यसरी येशू प्रभुले अधिकारकासँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्दो रहेछन् भनेर यो कुरा उनीहरूको बीचमा चल्यो। है दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई आज्ञा गर्दो रहेछन् र यिनीहरूले यिनको आज्ञा पनि मान्दो रहेछन् र यो कुरा अचम्मित भएर येशूको कीर्ति चाहिँ गालिलको इलाका वरिपरि चारैतिर फैलिएको कुरा यहाँ 28 पदले उल्लेख गरेका छन्। आदरणीय श्रोताहरू, येशू प्रभु अधिकारका साथ सिकाउनु भयो उहाँले र त्यसपछि अशुद्ध आत्मालाई पनि उहाँले निकाल्नु भयो। यसरी उहाँ आफूलाई परमेश्वर हुनुहुन्छ, उहाँको शिक्षा परमेश्वरबाट आएको र उहाँ चाहिँ परमेश्वर नै हुनुभएकोले दियाबलसलाई आज्ञा गर्छन् र दियाबलसले मान्दछन्। र आज जतिजनाले येशू प्रभुलाई विश्वास गर्छौ, हामी सबैको लागि पनि परमेश्वरले अशुद्ध आत्माहरू निकाल्नलाई अधिकार दिनुभएको छ। येशूको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ र हामी सबैजना जतिजना आज चर्चमा हुन्छौ, जतिजनाले येशूलाई विश्वास गरेका छौ, हामी सबैले अब येशूको नाममा भूतहरू निकाल्न सक्छौ, रोगीहरूमाथि हात राख्न सक्छौ, अनि हामीहरू दियाबलस अथवा दुष्ट आत्माहरूलाई आज्ञा गरेर उनीहरूलाई निकाल्न सक्छौ। यो अधिकार येशूलाई विश्वास गर्ने प्रत्येकको जीवनमा हुन्छ र आज यदि तपाईहरूले पनि येशूको नाउँमा भूतहरू निकाल्नुपर्छ, यदि दुष्ट आत्माहरूलाई निकाल्नुपर्छ, रोगीहरूमाथि हात राखेर निको पार्ने काम गर्नुहुन्छ र शक्तिशाली रूपमा शिक्षा दिन तयारी हुनुहुन्छ भने आज प्रभुलाई आफ्नो जीवन समर्पण गर्नुहोस् र यो काम गर्नका लागि आफूलाई हर समय तयारी राख्नुहोस्, किनभने अब येशूको नाउँमा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार हामीसँग छ र यो अधिकार प्रयोग गरौं। कोही पनि नडरौं र यो अधिकारलाई प्रयोग गरौं। जो जोले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन हजुरहरूको लागि पनि यो मौका छ। यीशुलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरिसकेपछि तपाईँले उहाँको नाउँमा तपाईँले पनि असल शिक्षा एउटा अधिकारसँग शिक्षा सिकाउन सक्नुहुन्छ, सही शिक्षा।

0: त्यसपछि यो अधिकारमा परमेश्वरको नाउँमा यीशुको नाउँमा हामी सबै दुष्ट आत्माहरूलाई हकारौं र सही शिक्षा दिएर हामी परमेश्वरको महिमा गर्न सकौं। र यति भन्दै आजको दिनलाई मैले यो प्रभुसँग सेवा यति नै राख्न चाहे र यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र अर्को प्रभुसँग सेवा लिएर आउनेछु। त्यतिन्जेलसम्म हरेकलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: हैन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो।
5: होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त।
4: म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851

0: भेटाएर 74 102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
0: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
0: होइन के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
7: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03535379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
8: मोबाइल पंखा हिटर राइस कुकर कुलर चार्जर इयरबड्स इयरफोन स्पिकर सीसीटीवी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
9: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
8: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9855106802 9855106802।
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
10: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। 55754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105090093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा सरो बहस नेपाली बहस

0: आज नै नेपाली श्रोता आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसमा हामी विशेष गरी राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं र यसलाई डिजिटल प्लेटफर्ममा तपाईँ सुनिराख्नु भएको छ नेपाली नेटवर्क .com मार्फत भने हाम्रो पात्रो .com मार्फत भने सुनिराख्नु भएको छ काठमाडौँ उपत्यकाबाट 99.1 मेगाहर्जबाट पनि नेपाली बहस साथ प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विभिन्न ठाउँबाट क्षेत्रबाट र विभिन्न माध्यमबाट तपाईँहरू हामीलाई सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ दिने गर्दछौं र नेपाली बहसमा हामी उठाउने गर्दछौं विभिन्न मुद्दाहरूलाई र नेपाली बहसको आजको दिनमा नेकपा एमालेभित्र यतिखेर ओली अल्पमतमा परेका छन् र ओलीलाई सचिवालयमा अल्पमतमा पारिएको छ र ओली विष्णु पौडेल शंकर पोखरेल त्यसै गरी पृथ्वी शर्मा गुरूङ लगायत नेताहरूले अब तपाईँको विकल्प चाहियो भनेर केपी शर्मा ओलीलाई उहाँहरूले बताउनु भएको छ। महासचिवलेदेखि लिएर उपाध्यक्षदेखि लिएर उहाँको राजीनामा माग गरिएको छ, अब निर्णय दिनुहोस् तपाईँको विकल्प चाहिन्छ भनेर पदाधिकारीहरूले नै उहाँलाई अल्पमतमा पार्नु भएको छ। अबको एमालेको भविष्य के हुन्छ र विद्यादेवी भण्डारीको सदस्यता पनि नवीकरण भइसकेको एउटा अवस्था छ र बैठकमा बोल्ने पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बादल मात्रै अध्यक्ष ओलीको पक्षमा उभिएको देखिएको छ। उनले 23-24 जेएनजी आन्दोलनलाई सेनाको सफ्ट कुको संज्ञा समेत दिएका छन्। देशी विदेशी प्रतिक्रियावादीले पार्टी र नेतृत्वलाई घेराबन्दी गरिरहेकै बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने उनको तर्क समेत रहेको छ। उपाध्यक्ष बादलले संसदमा पनि यस्तै अभिव्यक्ति दिँदै आएका छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नेतृत्वले भने फेर्ने कसरत गरिरहेका छन्। अहिलेको अवस्थामा शंकरको नेतृत्व स्वीकार्न विष्णु तयार भएको विषय छ, एमालेलाई रिफर्म गरेर जानुपर्दछ भन्ने ढंगले पनि छलफल र बहस चलिरहेको भन्ने बुझिएको छ र यतिखेर रविलाई राहत भएको छ। राजसभामा तरंग छ। राजसभाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा किनारा नलाग्दै फिर्ता भएको छ। सँगै कतिपयले लामिछानेको सांसद पद निलम्बन बारे गर्ने गरेको व्याख्या स्वत खारेज समेत हुन पुगेको छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा, चुनावी सरकारले छनौटका हिसाबमा सहकारी ठगीमा संलग्न जीवी राई, रवि लामिछाने, छवि ओझा, सबिराज जोशी लगायतलाई लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन गरेको निर्णयलाई जिल्ला अदालतले पनि अनुमोदन गरिसकेको छ। विशेष अदालतले संविधानसभा सदस्य इच्छाराज तामाङलाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर गरी 3 वर्ष कैद र 3,31 करोड़ रूपियाँ जरिमाना तोकेको छ। तर आज रवि लामिछाने, जीबी राई, छवि जोशीले उन्मुक्ति पाएको भन्दै यतिखेर आलोचना समेत शुरू हुन थालेको छ। जिल्ला अदालत कास्कीले रवि लामिछाने, जीबी राई र छवि जोशीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय सदर गरिदिएपछि यो विवाद उत्पन्न हुन थालेको छ। जीबी राई समूहले 21 अर्ब रूपियाँ भन्दा बढ़ी जनताको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ र उनीहरू फरार छन् भने केही सदस्य थुनामा रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अब राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा तरंग समेत सिर्जना भएको छ। तपाईलाई थाहा छ आजको बहसमा हामी भन्न चाहन्छौ एमाले बैठकमा केपी शर्मा ओलीलाई पृथ्वी शर्मा गुरूङको प्रश्न, पार्टी तपाईँको प्राइभेट कम्पनी हो। अब नेकपा एमालेमा आज विवादको स्थिति सिर्जना भएको छ। एमाले उपाध्यक्ष पृथ्वी शर्मा गुरूङले अध्यक्ष केपी ओलीलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो भन्ने प्रति प्रश्न समेत गरेका छन्। अध्यक्ष ओलीले नेताहरूप्रति धम्की दिन थालेपछि उपाध्यक्ष गुरूङले प्रतिवाद गर्दै पार्टी सचिनुपर्ने बताएका छन्। एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीको कड़ा भाषाप्रति चार उपाध्यक्षहरूले आपत्ति जनाएपछि बैठक स्थगित समेत भएको थियो। तर उपमहासचिव योगेश भट्टराई लगायतहरूलाई बाहिर राखेर केपी ओलीले फेरि दम्ब शुरू गरेको भन्दै यतिखेर आलोचना समेत शुरू गरेको छ र केपीको बानी नसुध्रिने भन्दै नै एमाले पंक्ति जन्मा निकै ठूलो आलोचना पनि देखिएको छ। अब अल्पत्रमा अल्पमतमा परिसके पछाडि अब नेकपा एमाले के हुन्छ यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौ र यतिखेर 27 दिनदेखि होल्डिङ सेन्टरमा छन् सुकुम्बासीहरू। राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने समेत बाध्यता छ। राष्ट्रिय सभाको विधायन समितिले नै सरकारको एउटा अंगले नै सुकुम्बासीहरूलाई पीड़ा भएको, सुकुम्बासी प्रताड़ित रहेको, सुकुम्बासीमा होल्डिङ सेन्टरका नाममा सुकुम्बासीको दयनीय अवस्था सरकारले गराएको, बालेन सरकारले सुकुम्बासीमाथि राज्यको द्वारा चीरहरण गराएको, उनीहरूको आत्मामा चीरहरण गराएको लगायतका विषयहरू चाहिँ यतिखेर आएका छन्। सुकुम्बासीका समस्याहरू र पीड़ाहरूमा राज्य मलम बनेर उपस्थित हुनुपर्दछ र राज्यले उनीहरूका पीड़ाहरूलाई, उनीहरूका समस्याहरूलाई बुझ्नुपर्दछ। आजको नेपाली बहसमा हामी यो कुरा उठाउन चाहन्छौ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बो।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनु दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिकै हाम्रो पेजमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: धन्यवाद सर।
0: होइन, हिजो सचिवालय बैठक बस्यो नेकपा एमालेको, तर पार्टी अध्यक्ष त अल्पमतमा पर्नुभयो नि त। चारैजना उपाध्यक्षले उहाँको चाहिँ विकल्पमा उपस्थित हुनुभयो होइन, त्यहाँ प्रस्तुत हुनुभयो।
6: यो हल्ला मात्रै हो, त्यस्तो होइन। आफ्नो कुरा राख्नु स्वाभाविक हो, होइन? अहिलेको अवस्थामा जुन त्यो हल्ला आइरहेको छ त्यो हल्ला चाहिँ होइन।
0: होइन, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले त अब केपी शर्मा ओलीजीलाई तपाईँको मात्रै हो र पार्टी प्राइभेट कम्पनी हो सम्म भ्याउनु भएछ नि त भन्नलाई त्यहाँ।
6: होइन, यो कस्तो छ भने यो स्याल हुइयामा चल्ने चलन छ कि यो नेपालमा।
0: अनि विष्णु पौडेलले पनि भन्नुभएछ तपाईँबाट पार्टी चल्दैन, खबरदार भन्नुभएछ।
6: हजुर हजुर हजुर,
0: होइन
6: मिडियामा मैले पनि मिडियामा हेरेको हो, तर त्यस्तो स्थिति हुने छैन। आज पनि बस्दैछ बैठक, होइन? पार्टी अध्यक्षले अहिलेको अवस्थामा पार्टी अध्यक्षले छोड्नुपर्ने कुनै कारणै हुँदैन, पार्टी अध्यक्षले छोड्नु पनि हुँदैन भन्ने हो हामी सबैको, होइन? र तर यो एउटा सिस्टमबाट आएको नेतृत्व तुरुन्तै परिवर्तन हुँदैन। यहाँहरूले चाहिँ त्यस्तो त्यो कोणबाट सोध्नु भएको हो भने खालि के भन्दाखेरि विश्लेषण समीक्षा त निर्मम ढङ्गले गर्छ नि त पार्टीले।
0: तर बादलले त संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ भनेर चाहिँ भन्नुभएछ, होइन? अनि ओलीले थपेर यही हो पार्टी लाइन भन्नुभएछ। उपाध्यक्ष एउटा मात्रै उहाँको पक्षमा, चारजना उहाँको विरूद्धमा भनिसके पछाडि त अब त अल्पमतमा परिहाल्नु भयो नि त उहाँ त।
6: होइन, त्यो अल्पमत पर्नु भएको छैन, अल्पमतमा पर्नु पनि हुन्न उहाँ। अब आज पनि बैठक छ, होइन?
0: पार्टी उपमहासचिव योगेश भट्टराईले बाइपासै गरेछ नि, होइन?
6: केही बात बाइपास गरेको छैन, किन बाइपास गर्नु?
0: होइन, त्यो विषय आइरहेको छ, उहाँलाई चाहिँ निर्णय प्रक्रियामा चाहिँ उहाँको सहभागिता गराइएको छैन भनेर आइरहेको छ नि त अहिले।
6: होइन होइन, त्यस्तो होइन, त्यो जे हल्ला चलिरहेको छ यो नेपालमा हल्ला चल्छ, हल्ला हल्ला भनेको हल्लै हो र यथार्थ कुरा त्यस्तो छैन।
0: होइन यो त अहिले त संचार माध्यमको सबैको हेडलाइन बनेको छ नि त, अब एउटा पो गलत होला त, सबै संचार माध्यममा त्यही आएको छ। एमालेमा पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शंकर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन्। तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा, लेखराज भट्ट पक्षमा, रघुवीर महासेठ तथास्थ छन् भनेर आएका छन्।
6: आएको होला अब यहाँहरूले यहाँ एक खालको यस कुरालाई नि कसरी हेर्नुपर्छ भन्दाखेरि पार्टीभित्र छलफल हुन्छ क्या, छलफलको क्रममा आफ्नो कुरो राख्न सकिन्छ, त्यो आफ्नो कुरो राख्ने कुरालाई नै त्यो निर्णय त होइन नि त, हो त
0: छैन। तर ओलीका विरुद्धमा यसरी त खनिएको त प्राय कम देखिएको थियो नि त होइन पार्टीभित्र,
6: अब यसलाई यसलाई हामी सहज ढंगले अवतरण गर्छौ यस्तो कुरालाई, उहाँहरूको विचारलाई पनि सम्मान गरिन्छ जस जसले विचार व्यक्त गर्नुभएको छ होइन, यसलाई अवतरण हुन्छ नेकपा एमालेमा यो विषय अवतरण हुन्छ। यहाँहरूले भने जस्तो एकदमै धेरै समस्या भएर समस्याग्रस्त भएर अब पार्टीमा विग्रह आउने स्थिति हुँदैन क्या, यसै कारणले गर्दा
0: होइन शंकर पोखरेलको नेतृत्व स्वीकार्न उपाध्यक्ष विष्णु पौडेल तयार भइसक्नु भएछ नि त होइन,
6: होइन त्यो त अब त्यो यहाँलाई जे बाहिर आउँछ नि यथार्थ त्यस्तो भित्र हुँदैन क्या,
0: होइन त्यो त प्रत्यक्ष देखिएको छ र नेताहरूलाई पनि हामीले सोधेका छौँ, अब विकल्प चाहिन्छ। योगेश भट्टराईजीले अस्ति मेरो यही कार्यक्रममा भन्नुभएको छ, अबको विकल्प चाहिँ चाहिन्छ, केपी शर्मा ओलीको विकल्प खोज्नै पर्छ भन्नुभएको छ क्या कार्यक्रममा, होइन उहाँको राय त अस्ति आइसकेको छ।
6: सिंहो केन्द्रीय कमिटी पनि छ होइन, त्यसले गर्दाखेरि यो विषयमा अलिकति बहस हुन्छ छलफल हुन्छ मलाई लाग्छ। यो निर्वाचन हार्नुको कारण चाहिँ केपी शर्मा ओली मात्रै हो भन्ने कुराको भाष्य चाहिँ अत्यन्तै गलत छ र यो भाष्यलाई हामीले सच्याउँछौ, किन भन्दाखेरि परिस्थितिले पनि त्यस्तो गरेको छ, परिस्थिति यो भ्रामक कुराहरू भ्रमहरूदेखि लिएर पुराना सबै दलहरूको कमी कमजोरी पनि छन्, दलहरूका कमी कमजोरी पनि छन् यसमा होइन, जनताहरूमा एक खालको वितृष्णा जागेकै हो, त्यसले गर्दाखेरि यी सबै कुरा त समग्रमा नै मूल्याङ्कन गर्नु पर्यो, कुनै व्यक्ति केन्द्रित भएर मूल्याङ्कन गर्दा मिल्दैन क्या।
0: होइन तपाईँलाई राम्रोसँग थाहा छ केपी शर्मा ओली पार्टी अध्यक्ष भइसके पछाडि हारको जिम्मा लिनु पर्दैन भने 78 सीटबाट एकैचोटि ओन डिजिजमा झर्दाखेरि अझै पनि तपाईँहरूको चेतना खुल्या छैन नेतृत्वका कारणले यही भएको भनेर,
6: हारको जिम्मेवारी स्वाभाविक रूपले लिनुपर्छ तर केपी शर्मा ओली एक्लैले लिने होइन क्या, सबैले पार्टीको सिङ्गो पार्टीले लिनुपर्छ, त्यो समीक्षा पनि भइरहेको छ।
0: होइन पार्टी त अहिले बिरामी अवस्थामा छ नि त, अपरेसन त गर्नु पर्यो नि त, सामान्य त्यो पेन किलरले त हुँदैन नि त अहिले पार्टीलाई होइन अगाडि बढाउनु
6: पर्यो, त्यसैको त छलफल भइरहेछ त, अहिले त निष्कर्ष त निस्किया छैन नि त।
0: होइन अपरेसन गरिसके पछाडि त अब नेतृत्वलाई फाल्ने त होला नि अपरेसनमा त,
6: एकैचोटि अपरेसन हुँदैन क्या,
0: फेरि पेन किलर खुवाउने,
6: एकैचोटि अपरेसन हुँदैन, अब अलि कडा खालका औषधिहरूको प्रयोग गरिन्छ
0: त्यसो भए, अब विद्यादेवी भण्डारीलाई अगाडि सारेर दुइटैलाई साइजमा ल्याउने त्यसो भए उपाध्यक्ष र महासचिवलाई,
6: ती विकल्पहरू पनि छन् तर पनि अहिले ती विकल्पमा हामी गइसकेका छैनौँ।
0: होइन यहाँले भने हार्ड डोज त त्यही हुनसक्छ अहिलेको विकल्प, उत्तम विकल्प होइन,
6: विकल्पहरूको बारेमा छलफल हुनेछन् बिस्तारै।
0: होइन तर चाहिँ अब पार्टी त निकै पराजय बिहोर्यो नि त, पार्टीले त धेरै ठुलो बलड्याङ खायो नि त देवेन्द्र दाहालजी, तपाईँलाई राम्रोसँग थाहा छ होइन, पार्टीले यो अपेक्षित थिएन नि त तपाईँहरूलाई, अनपेक्षित नतिजा आयो नि त होइन फागुन 21
6: यहाँहरूले जुन छलफल गरिराख्नु भएको छ नि मिडियाहरूले, यो नेकपा एमाले मात्रै हार खाएको
0: हो होइन, नेकपा एमालेको त राम्रो लहर थियो नि त हिजो होइन, नेकपा एमाले प्रति त जनताको ठूलो विश्वास थियो नि त,
6: एमाले भन्दा त काङ्ग्रेस बढी थियो नि त,
0: कंग्रेसको त अब विभाजन भयो, विशेष महाधिवेशन भयो, कंग्रेसमा त टक्रामै आयो, माओवादी
6: अब धेरैवटा दल 12-14 दल मिलाएर अर्को पार्टी बनेको थियो होइन,
0: 18 18 घटक नेकपा
6: 18 घटक मिलेर बनेको थियो, त्यसबारेमा त कुनै नेतृत्वको छलफलै भइरहेको छैन
0: होइन, उहाँहरू त हिजोदेखि नै कमजोर हुनुहुन्थ्यो नि त, अब नेपाली कंग्रेस र नेकपा एमाले जुन किसिमको हार बेहोर्नु पर्यो त्यसको नेतृत्वको विकल्प कंग्रेसले त खोजिसक्यो, तपाईँहरूलाई त अस्ति पनि मौका आएको थियो नि त।
6: तपाईँलाई म एउटा कुरा भन्छु, यो सबै सारा सबै एक भएर चाहिँ एमालेका विरुद्धमा लागेको किन, यो मलाई लाग्छ एमालेलाई कमजोर नबनाइकन चाहिँ अरूलाई हामी माथि उठ्न सक्दैनौ भन्ने सबैलाई छ क्या, यतिसम्म छ कि नेपालका कयौं के अरे इलिमेन्टहरूले यसमा काम गरिरहेका छन्, सबै ले किन नेकपा एमालेका विरुद्ध काम गरिरहेछन् त? अरूको बारेमा, अरूको नेतृत्वको बारेमा छलफल भइरहेको छैन, हेर्नुहोस् होइन, चुपचाप छन् सबै। अब नेपाली कंग्रेसमा पनि यसो राजीनामा दिए जस्तो गरेर फेरि फिर्ता गरे जस्तो गरेका छन् होइन, त्यसको कुनै चर्चा गरेका छैन। यसले गर्दाखेरि मलाई के लाग्छ भने एमाले फेरि पनि यस्ता समस्याहरूको समाधान गरेर अगाडि बढ्छ। यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु कि एमाले जनताको बीचमा संगठन, डरो संगठन भएको पार्टी हो। त्यसले गर्दाखेरि यसले अहिले भार बेहोर्नु परे पनि भोलिका दिनमा यसले सत्याउँछ र नेतृत्व परिवर्तन गरेर हुन्छ कि, अर्थात् यही नेतृत्वलाई परिमार्जित गरेर हुन्छ कि, अथवा आत्मसात गरेर हुन्छ कि, जनताको बीचमा हामीले के जाने कुरामा के कमजोरी गर्यौं त्यो कुराको महसुस गरेर हुन्छ कि, त्यो सबै कुरालाई म आत्मसात गर्दै हामी अगाडि बढ्छौं। त्यसले गर्दाखेरि ढुक्क भएर के गरौं भने, अब यहाँ अहिले चाहिँ चारजना उपाध्यक्षले ल ठिक छ नि त अध्यक्षले जिम्मा लिनुपर्छ भनेर बोल्नुभयो भन्दैमा एमाले चाहिँ विभाजितै भइसक्यो, अथवा एमाले चाहिँ कमजोरै भइसक्यो, एमालेमा चाहिँ नेतृत्वको विकल्प खोज्ने कुराको निर्णय नै भइसक्यो भन्ने निष्कर्ष चाहिँ निकाल्नु हुँदैन। अलिकति पर्खेर पर्खेर हेरेको अवस्था पनि हुनुपर्छ भन्ने कुरा चाहिँ म यहाँको मीडिया मार्फत राख्न चाहन्छु।
0: होइन, तपाईँले त राम्रै तर्क गर्नुभयो कि, तर पार्टीभित्रैबाट चाहिँ पार्टी नेतृत्वप्रति, घरमुलीप्रति जुन किसिमको आज धारियात लाग्न शुरू भएको छ, त्यसको चर्चा परिचर्चा त अहिले त समाजमा शुरू भयो। बाहिर कसले के भन्यो, कसले कमजोर पार्न खोज्यो, एमालेलाई कसले बदनाम गर्न खोज्यो, होइन, पार्टीलाई कसले चाहिँ विभाजन गर्न खोज्यो भन्ने कुरा गौण कुरा होला, तर पार्टीभित्रैबाट शुरू भयो क्या, आवाज है कैची चल्न शुरू भयो।
6: होइन होइन, पार्टीभित्रबाट यो अहिले मात्रै होइन, पहिले पनि भएको थियो। पहिले भएर समस्या परेर त्यस पछाडि महाधिवेशन गरेर महाधिवेशनबाट नेतृत्व चयन गरेका छ क्या, यहाँलाई थाहा हुनुपर्ने हो यो विषय त,
0: किनभने
6: दुईटा प्यानल उठेका थिए महाधिवेशनमा, दुईटा प्यानल उठेर के अरे केपी ओलीको प्यानलले आम रूपमा जितेको अवस्था हो, त्यो कुरो यहाँलाई थाहा छैन र?
0: होइन, निर्वाचन ताका पनि केपी शर्मा ओलीका पोस्टरै राख्न, केपी शर्मा ओलीका स्ट्याचु राख्न, केपी शर्मा ओलीका चाहिँ भनाइहरू राख्न, केपी शर्मा ओलीलाई बोलाउनै नखोज्या त हो नि त, होइन, त्यो डर त थियो नि त, उहाँकै कारणले हो या त हार पराजय भइन्छ भनेर मनको बाघले त झकझकाइरहेको थियो नि त।
6: अनि त्यस्तो होइन, चुनावको शैली पहिलेको भन्दा अलिकति भिन्न ढंगले गरेका हो, सबै आफ्नो क्षेत्रमा केन्द्रित भएर निर्वाचन प्रसारमा लागेको हो, त्यो अवस्था हो होइन। अब अर्थ त जेसुकै लगाए पनि भयो, मान्छेहरूले
0: अहिले त पोस्टर पनि प्रयोग हुन छोड्यो नि त होइन पार्टीमा अध्यक्षको,
6: होइन त्यो त परिस्थिति हेरेर हुन्छ नि, त्यो परिस्थिति हेरेर हुन्छ। भर्खरै मात्र एउटा कार्यक्रममा त्यो मदन भण्डारी र जीवराज आश्रित को स्मृति सभाको ठाउँमा मदन भण्डारी जीवराज आश्रित लगायतको फोटोदेखि बाहेक अरू फोटो किन राखिन्छ र त्यहाँ राखिँदैन नि?
0: हिजो राखिन्छ नि त, फेरि आज राखिएन,
6: होइन, हिजो पनि त्यस्तो कार्यक्रमहरू राखिँदैन थियो, अरू कार्यक्रमहरूमा राखिन्थ्यो, तर पनि त्यो कुरो ठुलो कुरो भएन क्या। अब ठिक छ
0: नि त, पार्टी अध्यक्षज्यूलाई होइन, ओली त बा होइन, तपाईँहरूको त बा हो नि त, उहाँ त होइन गार्जेन हो नि त, उहाँप्रतिको जुन चार्मिङ थियो त्यो 81 चाहिँ त्यो ग्राफ चाहिँ घटेर जाँदाखेरि अब एमाले चाहिँ विभाजनको सङ्घारमा छ है भन्ने खालको एउटा घण्टी बज्यो क्या, रेड रेड।
6: एमाले विभाजन हुँदैन, यहाँलाई प्रश्न पारो, दुईटा कुरा म गर्न चाहन्छु यहाँको मिडिया मार्फत। एउटा कुरो, विशेष महाधिवेशन अहिले तत्कालीन हुँदैन होइन, र एमाले विभाजन पनि हुँदैन, कुनै पनि हालत चाहिँ एमाले विभाजन हुँदैन। कोही मान्छेहरूले पार्टीमा नेतृत्वले पार्टीभित्र विचार, आफ्नो विचार राख्न पाउनुहुन्छ होइन, तर विभाजनकै अवस्थामा पुग्दैन, र एमालेलाई कमजोर बनाउन खोज्नेहरूले यो विषयमा अलिकति आशा गरेका छन्। तर मलाई लाग्छ
0: एमालेलाई कमजोर बनाउन पार्टीभित्रैको जत्था लागेको छ कि बाहिरबाट हो?
6: होइन, पार्टीभित्र त केही मान्छेले विचार राखे भन्दैमा त्यो कमजोर हुँदैन नि पार्टी, पार्टी त एकदम बलियो हुन्छ अझै।
0: होइन, यो केपी शर्मा ओलीको प्राइभेट लिमिटेड कम्पनी हो र एमाले?
6: होइन होइन, यहाँ म यहाँलाई म के स्मरण गर्न चाहन्छु भने नि 2048-49 चाहिँ पाँचौं महाधिवेशन हुँदाखेरि दुईटा फ्याक्ट भएर त्यहाँ चाहिँ विचारहरू कसैले चाहिँ बौद्धले जनवाद मदन भण्डारीले अगाडि बढाउनु भयो, नयाँ जनवाद भने कसैले, कसैले के अरे सामाजिक जनवाद भने, सब छलफल भएको होइन र, छलफल भएर निष्कर्ष निकालेको होइन र, 48 सालदेखि सम्झिनुहोस् न तपाईँ, त्यस पछाडि पनि पार्टी विभाजन सम्म भयो तर पनि त्यसलाई फेरि एकीकृत गरेर अगाडि बढाइयो।
0: फेरि नेकपा एमालेमा
6: यस्तो उतार चढावहरू, नेकपा एमालेका उतार चढावहरू निकै लामा छन्। त्यसो हुँदाखेरि यहाँले त्यति सजिलै नठान्नुहोस् क्या।
0: होइन, हिजोको एउटा क्रम थियो तर आजको क्रम हेर्ने हो भने त नेकपा एमाले जुन किसिमको आज नतिजा हासिल गरे नि यो त निकै ठुलो धक्का हो नि त पार्टीलाई। भने
6: धक्का त हामीले भनेकै छौँ त।
0: अब विद्यादेवी भण्डारी कार फेरि किन प्ले भइरहेछ पार्टीभित्र?
6: होइन होइन, त्यो धक्कालाई हामीले महसुस गरेर नै हामीले समीक्षा गर्ने हो। अब यसबीचमा धेरै परिस्थिति पनि त्यस्तै भयो। अब अध्यक्षलाई गैर कानुनी ढङ्गले थुनामा राखेर चाहिँ गरियो, त्यस पछाडि उहाँ बिरामी हुनुभयो। अब बिस्तारै छलफल त सुरु भयो नि त।
0: होइन, हिजो सम्माननीय पदमा रहनु भयो कि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कार्ड किन प्रयोग हुँदैछ फेरि एमालेमा? हिजो नवीकरण नहुने अनि आज चाहिँ नवीकरण गर्ने तपाईँहरू फेरि उहाँलाई चाहिँ विवादमा ल्याउने राष्ट्रपति जस्तो संस्थामा गइरहेको महिलालाई?
6: विद्यादेवी भण्डारी कार्डको केही पनि प्रयोग भएको छैन। उहाँले चाहिँ अब पार्टीमा
0: हिजो त रहर गर्नु भएको थियो, जतिखेर रहर गर्दै गर्दाखेरि रोक्ने, अब अहिले चाहिँ तपाईँहरूले चाहिँ फेरि होइन प्रयोग गर्ने भन्दाखेरि त अब अहिले संकटका बेलामा चाहिँ विद्या भण्डारी नै चाहियो नि त फेरि, होइन?
6: होइन होइन, त्यस्तो परिस्थिति होइन। उहाँको अब अहिले महसुस गरियो कि अब उहाँ पार्टीमा चाहिँ सक्रिय भएर काम गर्ने हुँदाखेरि उहाँलाई पार्टीमा अवसर दिउँ भनेर अहिले फेरि पुनः छलफल भएर त्यो चाहिँ अब महसुस गरियो।
0: हिजो महसुस किन गरिएन?
6: अहिले हिजो चाहिँ अब महसुस भएन। त्यो हिजो भनेको चाहिँ राष्ट्रपतिले राष्ट्रपतिकै सम्मानमा बस्नुपर्छ भन्ने हिसाबले संसारभरिको प्राक्टिस पनि त्यो छ भनियो, होइन त?
0: हाम्रो
6: देशको कानूनले, हाम्रो देशको संविधानले त्यसलाई रोकेको छैन भने ठिक छ नि त, त्यो विषयलाई अगाडि ल्याऊ भनेर फेरि पनि साथीहरूले ल्याउनु भयो। फेरि पनि त्यो कुरा चाहिँ अध्यक्ष समेतले महसुस गरेर त्यो विषयलाई निर्णयको रूपमा ल्याइयो। त्यो त त्यो ठुलो कुरो भएन। हेर्नुहोस्,
0: अहिले कम्फर्टेबल भयो?
6: होइन, कम्फर्टेबल मात्रै होइन, यो त अहिले हामीले आत्मसात महसुस गरेको विषय हो।
0: अब भनेपछि यो सरकारका गतिविधिहरूप्रति तपाईँको भन्नु के छ? बालिन सरकारले राम्रो काम गर्दै हुनुहुन्छ नि, होइन? सुकुम्बासी बस्तीलाई चाहिँ पूरा व्यवस्थापनदेखि लिएर अब भ्रष्टाचारीहरूलाई एक एक गरेर जेलमा हाल्नेदेखि लिएर ग्रे लिस्टबाट हटाउने, कालो लिस्टमा जान नदिने, होइन? एक्सन त राम्रो छ नि त प्रधानमन्त्रीको।
6: तपाईँले भनेको जम्मै उल्टो क्या?
0: कसरी उल्टो हुन्छ?
6: सुकुम्बासीलाई विचल्ने बनाउनु भयो उहाँले। सुकुम्बासीलाई डोजर चलाएर अघिल्लो दिन ल छोड्नुहोस् है भनेर माइकिङ गरेर भोलिपल्ट सबलाई लालाबाला चिल्ली बिल्ली बनाएर चाहिँ उहाँले भिजोक बनाउनु भयो ढुकुम्बासीका नाममा। ढुकुम्बासी पनि थिए होलान्, तर पनि सुकुम्बासी वास्तविक सुकुम्बासीलाई भिजोक बनाउनु भएको छ। खाने पानी पनि राम्रो खान पाएका छैन भन्ने अहिले कुराहरू आइरहेको छ, र मिडियाहरूलाई पनि छिर्न दिएको छैन भन्ने छ क्या त्यहाँ। वास्तविक रूपमा भन्ने मिडियालाई पनि छिर नदिने यस खालको निरङ्कुशता उहाँले लाग्नु भएको छ एउटा कुरा। अब भ्रष्टाचारलाई कारवाहीको कुरा त उहाँहरू नै सुन व्यापारी हुनुहुँदो रहेछ, त्यसले गर्दाखेरि त्यो सुन व्यापारी हुनुहुँदो रहेछ क्या यो यो सरकारका मान्छेहरू नि सबै। जस्तो 190 तोला सुन कसैले के को लागि राख्छ भन्नुहोस् त? व्यापारको लागि राख्छ होइन त? के गर्न राख्छ?
0: होइन, अब यो त धातु धातु एउटा सम्पत्तिका रूपमा राखे होला नि त, सङ्कलनलाई चाहिँ अलिकति असल परिस्थिति छ।
6: वास्तविक रूपमा भन्ने मिडियालाई पनि छिर नदिने यस खालको निरङ्कुशता उहाँले लाग्नु भएको छ एउटा कुरा। अब भ्रष्टाचारलाई कारवाहीको कुरा त उहाँहरू नै सुन व्यापार

0: भने भ्रष्टाचार या चारीहरूलाई कारवाही गर्नुपर्छ, यो यो विषय ठिकै छ यो, तर पनि उहाँहरू आफै समस्यामा परेर 15 दिनभित्र 2 मन्त्रीहरू फेरिने स्थिति किन आयो, अनि अहिले पनि थुप्रै काण्डहरू, अहिले भर्खरै मात्रै एकजना सांसदको काण्ड तपाईँले मोरङबाट निर्वाचित भएका एकजना सांसदको काण्ड देखिला हाल्नु भएको छ,
1: विदेशी युवतीलाई गर्भवती बनाएर अल्पत्र छाडेको भन्ने आइरहेको छ, त्यसको खानपिन गर्दै आइरहेको छ,
0: त्यसो हुँदाखेरि तपाईँले जे जे भन्नुभयो नि त्यो सबै कुराहरू चाहिँ उल्टो उल्टो ढङ्गले बुझ्नुहोस् न।
1: होइन, तर सुशासन केन्द्रित भइरहेको छ सरकार भनेर चाहिँ जनताले त वाह वाही गर्दैछन् नि त अहिले।
0: अनि सुशासन छ त तपाईँहरूले देख्नु भएको छ, सुशासन आएको छ अहिले यहाँ सबै
1: भ्रष्टाचारहरू एकपछि अर्को पक्राउ गर्दैछन्, सम्पत्ति शुद्धिकरण हुँदैछ,
0: कार्यालयहरूमा चाहिँ पहिलेको जस्तो कुनै समस्या छैन, जनताले जाने बित्तिकै काम तुरन्तै पाइरहेछन्,
1: दलीय ट्रेड युनियनदेखि लिएर चाहिँ सबै संगठनहरू विद्यार्थी संगठन खारेज हुँदैछ होइन,
0: त्यो भनेको एउटा निरङ्कुशतातर्फको बाटो हो क्या, त्यो ट्रेड युनियन खारेज गर्ने भनेको भए चाहिँ ट्रेड युनियन भनेको संसारभरिको मजदुरहरूको श्रमिकहरूको अधिकारको कुरा हो, यो हाम्रो संविधानले पनि व्यवस्था गरेको छ, त्यसले गर्दाखेरि संविधानको खिलाफमा जाने उहाँहरूलाई अधिकार छैन क्या, कि त उहाँहरूले कानून परिवर्तन गर्नु पर्यो, संविधान पनि परिवर्तन गर्नु पर्यो, उहाँहरूसँग द्वितीय मत छ, त्यो गरे भयो नि त, अब त्यो नगरिकन अध्यादेशको मार्फतबाट देश चलाउन खोज्ने यस खालको कारणले गर्दाखेरि यो सरकार एउटा पतनको बाटोमा गइरहेको छ कि यसले राम्रो काम गरिरहेको छ भन्ने होइन, यसले चाहिँ
1: ठुला माछाहरू त एकपछि अर्को पक्राउ पर्दैछ नि, भ्रष्टाचारीहरू होइन हिजो आरोप लागेका व्यक्तिहरू
0: होइन, त्यो त हिजो पनि हिजो चाहिँ पक्राउ परेको थिएनन्,
1: हिजो त संरक्षित थियो, हिजोका सरकारहरूले त संरक्षण गरिराखेर
0: कस्तो कुराहरू लुकाउनुहुन्छ,
1: देवेन्द्र दाहालजी अहिले पक्राउ परेका व्यक्तिहरू त हिजो संरक्षित भएर बसेका थिए, उनीहरू त तपाईँलाई मन्त्री बनाउने कि तपाईँलाई सांसद बनाउने कि सरकार बनाउने कि भनेर लागेका थिए नि त, तिनीहरू त
0: गलत थिए, तपाईँले टोपबहादुर आमाजी अहिले पनि जेलमै हुनुहुन्छ होइन त, नेकपा एमालेको सचिव हो नि, अनि
1: पूर्व माओवादी पनि हो,
0: कयौं मान्छेहरू अहिले पनि जेलमा छन् क्या, हिजो आइजीपी भइसकेका मान्छेहरू कयौं मान्छेहरू अहिले पनि जेलमा बसेका छन्,
1: रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन भनेछ नि त कास्की अदालतले होइन,
0: भनेछ
1: हिजो प्रतिशोधको आधारमा लागिआएको थियो, त्यसो भए
0: होइन प्रतिशोधको आधारमा हो कि के हो भन्ने कुरो त अब छलफल गर्दाखेरि जनताले पक्रिँदै जाँदाखेरि थाहा भइहाल्छ नि,
1: तर मुद्दा त फिर्ता लिन भनेछ,
0: अनि मुद्दा त अब उनीहरूलाई त्यही हो नि, आफ्नो मुद्दा फिर्ता लिने विपक्षीहरूलाई मुद्दा हाल्ने,
1: उनीहरूको इच्छाराज तामाङजी अहिले जेल भुक्तान गर्दै हुनुहुन्छ होइन,
0: इच्छाराज तामाङजी लगायत थुप्रै तपाईँले भने जस्तो कुरा होइन नि त, हिजो पनि धेरै जेल परेको अवस्था हो, अब अहिले पनि उहाँहरूले त्यो गरिराख्नु भएको छ, त्यो निरन्तरता मात्रै हो भन्ने ठान्नुहोस् क्या, कुनै नयाँ कुरा हो भन्ने हिसाबले चाहिँ नभने पनि हुन्छ,
1: जनताले किन यति मन परायो, हुइम त कडै आयो नि त घन्टीमा,
0: होइन हुइम त धेरै धेरै ठुलो हुइम आयो, यसको समीक्षा हामी गर्दैछौँ, कसरी आयो यसको यो हुइम भन्ने कुरा,
1: जनताले मत हालेकै हुन्,
0: जनताले मत हालेकै हुन्, जनताले मत हालेका होइनन् हामीले भनेका छैनौ, तर जनताहरू यति भ्रमित बनायो कि अहिले यो संसारभरि एउटा ट्रेन्ड चलेको छ क्या, एल्गोरिदमले जनताको दिमागलाई ह्याकिङ गर्ने के, जनताको दिमागलाई ह्याकिङ गरेर त्यस पछाडि मत लिने, तर अब देशलाई राम्रो बनाए त हुन्थ्यो, अहिले त यहाँ भारततिर जस्तो कुनै पनि इस्यु लिने, भारतमा पनि एउटा कक्रोच पार्टी खोलेको छ क्या, हेर्नु होला
1: कक्रोच पार्टी एकदमै पपुलर छ अहिले,
0: कुराहरू संसारभरि चलेका छन्, नेपालमा चाहिँ सफल भए साथीहरू नि, त्यही कुरा हो, तर यो धेरै दिन टिक्दैन, जनताले त्यो महसुस गर्न थालेका छन्,
1: अब प्रधानमन्त्री संसदमा नगर पनि संसद त राम्रोसँग चलिरहेको छ नि त होइन, उपसभामुखले नै रिक्वेस्ट गर्दा पनि जानु भएको छैन,
0: उहाँ जानुहुन्न, उहाँ टेर्नु पनि हुन्न, यो सरकारलाई टेर्नु पनि हुन्न, यो के अरे संसदलाई टेर्नु पनि हुन्न उहाँ, र उहाँ भनेको आफ्नै ढङ्गले चल्ने मान्छे हो, र मलाई लाग्छ उहाँहरू पनि आजित भइसक्नु भएको छ, बाहिर नभनेको मात्रै होला, प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बारेमा सांसदका कुरा नसुन्नु, अनि सांसदले उठाएका प्रश्नको जवाफ नदिनु, अनि बजेटको प्राथमिकताका सम्बन्ध सफल हुँदाखेरि अर्थमन्त्री भए संसदमा नजानु, यसले के देखाउँछ त भन्दाखेरि उहाँहरू चाहिँ संसदभन्दा माथि, संसदबाट उहाँहरू चुनिनु हो, संसदभन्दा माथि हुनुभएको छ,
1: भनेपछि राज्यसभा पनि कता कता विभाजनको डिलमा छ होइन, बाहिर कुरा नआए पनि
0: लगभग लगभग उहाँहरू विभाजन त हुन्छ, यो मलाई लाग्छ मैले त भन्ने गरेका छु, यो एक वर्षभन्दा बढी टिक्छ जस्तो पनि मलाई लाग्दैन,
1: एक वर्षै जान्छ,
0: एक वर्ष होइन यस्तो नि त, ठुलो मत प्राप्त गरेको छ, जनताले अब विश्वास गरेको

0: छन् एक किसिमले भन्ने हो भने जुनसुकै ढंगले भए पनि अब त्यो हाम्रो भोट फिर्ता ल्याऊ भनेर पनि यहाँ नारा लगाएको सुनिरहेको छु मैले. यसले गर्दाखेरि अब यो कुरा त अब अहिले ब्याक कल ब्याक गर्ने त व्यवस्था छैन नेपालमा. त्यो हुने हो भने त एक वर्षभित्र त ती सबै जनताले
1: राइट
0: टु रिकल आवश्यक पर्ने हो.
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार, शुभ दिन.
0: धन्यवाद.
1: नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छौँ. विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: नमस्ते डाक्टर सर.
3: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
7: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि.
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न. त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ.
7: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला. साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ. अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ.
6: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै. प्रोपाइटर इन्द्र श्रेष्ठ. सम्पर्क नम्बर 9849241111, 9849241111.
8: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ. भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त.
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ. दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन.
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ.
9: प्रोपाइटर रमेश परियार. सम्पर्क मोबाइल नम्बर
8: 9860248443.
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि.
10: रेडियो बिहानी 97.6 MHz.
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ. धामी चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. गुड मर्निङ.
11: गुड मर्निङ, धन्यवाद।
1: होइन सनकजी, 27 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवन यापन दयनीय छ, प्रदूषित पानी पिउनु पर्ने बाध्यता छ। यो राष्ट्रिय सभा विधायन समितिले चाहिँ एउटा रिपोर्ट बाहिर ल्याएको छ, यो सरकारले नागरिकमाथि के गर्न खोजे तपाईँहरूको पार्टीले?
11: होइन, नागरिकलाई चाहिँ अब सुकुम्बासीहरूलाई चाहिँ व्यवस्थित ढंगले राख्न खोजेको हो, नागरिकलाई सुख सुविधा दिने बाटोमा सरकार गएको हो, त्यति हो नि कुरो।
1: होइन, त्यसलाई नजरबन्द जस्तो बनाएर राख्ने, होल्डिङ सेन्टरमा चाहिँ उनीहरूलाई चाहिँ आपद विपदमा पार्ने, यस्तो नि हुन्छ सेवा सुविधा भने?
11: अब त्यो बागमतीको किनारमा नदीमा चाहिँ बग्दै ज्यान गुमाउँदै गर्दा भन्दा सुव्यवस्थित ढंगले बस्नु राम्रो होइन र केन्द्रजी?
1: होइन, डोजर लगाएर बस्ती खाली गराएर जनतालाई पीड़ा मात्र दिने काम भयो भनेर यो राष्ट्रिय विधायन समितिको प्रतिवेदन सुनाउँदैछु क्या। तपाईँ सत्तासीन दलको होइन सांसद हो नि त जनकजी, यो त अमानवीय व्यवहार भएन।
11: तपाईँको बस्तीमाथि डोजर लगाएको होइन कि, समस्यामाथि डोजर लगाएर समस्या समाधान गर्न खोजेको कुराहरू हुन्। डोजर भन्ने शब्द चाहिँ आतंकित पार्ने ढंगले चाहिँ गरिएको कुरा हो, र वास्तविक सुकुम्बासीहरूलाई चाहिँ छानबिन गरेर सरकारले व्यवस्था गर्ने भनेर व्यवस्थापन गर्न लागेको हो कि।
1: होइन, दयनीय देखियो, होइन होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन पनि दयनीय देखियो भनेर चाहिँ राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले चाहिँ एउटा तयार पारेको रिपोर्ट आयो क्या अहिले चाहिँ?
11: त्यो त हामी अब त्यसमा चाहिँ सुव्यवस्थित ढंगले गर्नुपर्छ, उहाँहरूलाई सुविधा हुनुपर्छ भनेर चाहिँ सरकार लागेको पनि छ। भएका कमी कमजोरीहरूलाई चाहिँ सुधार गरेर अगाडि बढ्नुपर्छ सरकारले पनि।
1: होइन, अब केही दिनमा उक्त प्रतिवेदन भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने होइन सुनिल लम्साल के अरे बुझाउने तयारी चाहिँ भएको छ भन्ने कुरा आइरहेको छ। अब यो यस्तो हो भने त नागरिकहरूलाई सुख भन्दा पनि पीड़ा दिने काम भयो नि त होइन? यो
11: होइन, त्यो दुःख दिने नियतले मान्छेको नियतका कुराहरू हुन्छन्, राज्य संयन्त्रको नियतको कुरा हुन्छ, सहित नियतले गरेका कामहरूमा सकारात्मक रूपले सोचिदिनुपर्ने पनि हुन्छ। कुनै मान्छेलाई सुकुम्बासीलाई जनतालाई दुःख दिने गरेर गरिएको काम होइन यो, भएका कमी कमजोरी र जन सुविधा उहाँहरूलाई चाहिँ दिने कुरामा सरकार चाहिँ रहि आएको छ।
1: गरीबको चमेली सुन दिने कोही छैन भनेको चाहिँ अब सरकारै सुन्दैन अनि अरू कसले सुन्छ?
11: सरकार सुन्नको लागि त सरकार बनेको छ, सबै कुरो चाहिँ देखिन्छ, सबै कुरो चाहिँ सरकारले सुनेका कुराहरू चाहिँ सर्लङ्गै पछि देखिन्छ। व्यवस्थापन गर्दै जाँदाखेरि कतिपय ठाउँमा कमी कमजोरीहरू होलान्, ती कुराहरू पनि सुधार हुँदै जान्छन्।
1: पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनै गाह्रो भइसक्यो होइन? तपाईँहरूले नदेखेका कति भयो, धेरै भयो नि,
11: किन नदेख्ने प्रधानमन्त्रीलाई? अब किन
1: जनकजी संसदमा उपस्थित हुनुहुन्छ? अहिले
11: संसदमा उपस्थित हुनुहुन्छ, आवश्यकता अनुसार चाहिँ संसदमा उपस्थित हुनुहुन्छ प्रधानमन्त्रीज्यू। सम्मान,
1: कस्तो आवश्यकता होला, सभामुखले आइदिनु पर्यो भन्दा पनि त इग्नोर गरेर बसिरहनु भएको छ, अब योभन्दा ठूलो आवश्यकता के हुन सक्छ?
11: होइन, अब त्यो सभामुखज्यूले आइदिनुहोस् भन्ने कुरो गर्नु अब स्वाभाविक रूपमा चाहिँ हुन्छ, तर अब अहिले तपाईँको देख्नुभयो अब हतार छ, काम धेरै गर्नुपर्ने छ, विधि व्यस्तता छ, धेरै कुराहरू छन्, सरकारले धेरै काम गर्नुपर्ने छ, समय परिस्थिति मिलाएर सम्मान्यज्यू चाहिँ सदनमा आउनुहुन्छ किनमा?
1: होइन, काम त उहाँले गर्नुहुन्छ, काम सिस्टमले गर्ने हो, बालेन शाह त्यहीँ बसिराख्नुपर्छ भन्ने छैन होइन? अब एउटा भौतिक पूर्वाधार मन्त्रीले गएर सड़क खन्ने होइन क्या, खन्ने लाउने हो, नीति गराउने हो, नियम बनाउने हो, संसदमा विधायक विधायकीको भूमिका निर्वाह गर्ने हो, तर उहाँले त टेर्नु भएन क्या यो संसदलाई, यो त राम्रो भएर भने तपाईँकै पार्टीका नेताहरू अमरेश कुमार सिंह लगायतले त यसको खरो विरोध गर्नु भएको छ त।
11: नटेरेको भन्ने किसिमको कुरा हुँदैन, तर चाहिँ अब सभामुखले समय अनुसार चाहिँ कार्यपालिका मिलाउनुहुन्छ, उहाँ आउनुहुन्छ।
1: आउनुहुन्छ, कहिले आउनुहुन्छ? अब पाँच वर्षपछि?
11: पाँच वर्षपछि किन आउनुहुन्छ? आवश्यकता अनुसार संसदमा सम्मानजी आउनुहुन्छ,
1: पार्टी सभामुखले भने पनि टेर्नु भएन भन्ने
11: चाहियो, अब कुनै नियत बस त्यही चाहियो त्यही हुनुपर्छ भन्ने हिसाबमा एउटा न्यू खोजा जस्तो गरेर भनेर मात्र हुँदैन।
1: म सुन्दैछु कविन्द्र बुढाकोटीजीले अब मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाब चाहिँ सम्बन्धित मन्त्रालयको सचिवसम्मले दिने, कर्मचारीले दिने व्यवस्था गर्दैछौ भन्नु चाहिँ यो त के हो, यो नागरिकको मतको हुर्मत लिनु होइन?
11: होइन, जुन मान्छेले जुन प्रश्नको उत्तर दिने सिलसिला हुन्छ त्यो आधारमा दिन पनि सकिएला, सचिवले दिनु उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन्, मन्त्रीले उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन्, ती कुराहरू त्यो ढंगले व्यवस्थित ढंगले नियमावली बनाउने भन्ने ढंगले अगाडि गइएको हो।
1: कस्तो छ संसद, रमाइलो लागिरहेछ तपाईँलाई?
11: रमाइलो, संसद अब जो जनसरोकारका विषयहरू पनि संसदमा आएका छन्, धेरै कुराहरू चाहिँ छिटो अगाडि बढाउनुपर्छ भनेर सबै कुरो आइरहेको छ, ठिक चलेको छ संसद।
1: होइन, सांसदमाथि त निकै ठूला आलोचनाहरू पनि आइरहेछन् नि अहिले त, संसदलाई त के बनाए भनेर पनि आइरहेछ होइन?
11: होइन, त्यस्तो होइन, अब संसदमा के हो भने अब मर्यादामा सबैले बस्नुपर्छ. के अरे देशको सबभन्दा सर्वोच्च निकाय भनेको संसद हो, जसले चाहिँ संविधान संशोधन गर्नेसम्मको हैसियत राख्छ. त्यो अवस्थामा चाहिँ मर्यादित भएर अब सांसदले पार्टीहरूले पक्ष विपक्षी दलका मान्यजीहरूले पनि मर्यादित भएर बस्नुपर्ने हुन्छ. यो एउटा नैतिकताको कुरा पनि हुन्छ.
1: तर संसदमा त्यस्ता दृश्यहरू यसो हेर्दाखेरि त संसदलाई त एउटा रमाइलो थलाका रूपमा मात्रै विश्लेषण गर्न सकिन्छ अहिले.
11: त्यो होइन, त्यो रमाइलो थलमा मात्र होइन, जिम्मेवारीपूर्ण ढंगले सोच्नुपर्छ. अरू साथीहरूले जो पनि हुन्छन् पक्षका विपक्षका सरकार पक्ष विपक्षका सबैले चाहिँ एउटा त्यसलाई गम्भीर रूपमा लिएर एकदम मर्यादित बनाउनुपर्छ संसदलाई भन्ने मेरो चाहिँ मान्यता छ.
1: सरकार अहिले एकदमै काम गर्नुपर्ने ठाउँमा छ. सात महिनाभित्र अब ग्रे लिस्टबाट चाहिँ आउट हुन सकेन भने ब्ल्याकलिस्टमा पर्ने सम्भावना देखिन्छ देशलाई, होइन? लगानीका वातावरणहरू खुम्चिने सम्भावना पनि छ. अहिले त हामी यो ग्रे लिस्टमा छौं, अब ब्ल्याकलिस्टेड भोलि यदि यो सात महिनाभित्र राम्रो काम गर्न सकेन भने समस्या आउने देखिन्छ. अहिले हेर्दा प्रधानमन्त्री र संसद व्यवस्थापिका र कार्यपालिका बीचकै होइन मतभेद जस्तो स्थिति देखिन्छ. पार्टी सभापति र वरिष्ठ नेता बीचकै अब कति दिनसम्म तपाईँहरू लुकाउनु होला, होइन? कति दिनसम्म तपाईँहरूले चाहिँ यसको चाहिँ बयान दिनुपर्ने होला. तर यो अवस्थाबाट जनताले अपेक्षा गरे अनुसार त यो चाहिँ केमिस्ट्री मिले जस्तो देखिरहेको छैन नि त जनकजी, तपाईँले लागिरहेको छैन?
11: राज्यका संयन्त्रहरूलाई चुस्त दुरुस्त बनाउने कुरामा चाहिँ सरकार चुकेकै छैन. एकदम चाहिँ निरन्तर रूपमा इमानदारीपूर्वक लागेको छ. त्यसो भएको हुनाले यी राज्य संयन्त्रका प्रत्येक सूचकहरूलाई चाहिँ सकारात्मक ढंगले चाहिँ अगाडि बढाउने हिसाबमा सरकार लागेको छ. त्यसैले चाहिँ रात दिन भएर पनि बिजी व्यस्तता भएर पनि चाहिँ हाम्रो सम्माननीयजी पनि लागिराख्नु भएको छ, कार्यपालिका पनि लागिराख्नु भएको छ. र अब यो बहुदलीय व्यवस्थामा कार्यपालिका न्यायपालिका र व्यवस्थापिकामा सन्तुलन चाहिँ ल्याउनुपर्छ. यी कुराहरू पनि काहीँ कतै चाहिँ कमी कमजोरी हुन सक्छन्, यसलाई पनि सुधारमा ल्याउनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो. त्यसैले अब नेपाल पछाडि होइन कि अगाडि जान्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो र हामी त्यो बाटोमा गएका छौँ.
1: होइन, तपाईँ पनि अब सीमाकै क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले मतदान गरेर चाहिँ पार्लियामेन्टमा पठाउनु भएको हो तपाईँलाई, होइन? अहिले सीमामा पनि त प्रताडना छ नि त नागरिकहरूप्रति, होइन? समस्या छ नि त उहाँहरूमाथि. 100 रुपियाँभन्दा बढी सामानै ल्याउनु नपाउने, होइन? कर दिन नपाउने, झन्झटिलो छ, रोटीबेटीको सम्बन्ध भन्छन्, वारीपारीको सम्बन्ध छ, पारी मजदूरी गरेर साँझ घर फर्किनेहरू चाहिँ आज चेकिङमा परेका छन्, यस्तो नै हुन्छ भने खुला सीमा नभएको देश
11: होइन. हामीले नैतिक सामाजिक मूल्य मान्यताहरूलाई चाहिँ स्थापित गर्दै लैजानुपर्छ, सम्बन्ध चाहिँ कायम गर्दै लैजानुपर्छ. तर चाहिँ अब एउटा सम्पर्कता सम्पन्न राष्ट्र भएको नाताले आफ्नो स्वाभिमानलाई पनि हामीले ख्यालमा राख्दै अगाडि बढ्नुपर्ने हुन्छ. र खास गरिकन अब तराईका क्षेत्रहरूमा चाहिँ खुल्ला सिमाना भएको कारणले गर्दाखेरि अलिकता समस्या आएको छ. नेपालीहरूले आफ्नो के अरे आत्मनिर्भरतामा चाहिँ अलिक समस्या पनि आएको छ, किनभने हामीले प्रतिस्पर्धा पनि गर्नुपर्ने छ इन्डियासँग. त्यो कारणले गर्दाखेरि अहिले सरकारले सबै ठाउँमा चाहिँ भन्सार तिरेर मात्रै ल्याउने सामानहरू अनि त्यसपछि चाहिँ आफूले आत्मनिर्भर हुने ढंगले चाहिँ नीति अगाडि बढाउनुपर्छ, क्वारेन्टाइनको व्यवस्थाहरू गर्नुपर्छ भन्ने ढंगले पनि, स्वास्थ्यका लागि पनि इन्डियाबाट आउने सामानहरू पनि स्वास्थ्यका लागि चाहिँ नकारात्मक हुन सक्छन्, त्यसको क्वारेन्टाइन गर्नुपर्छ भन्ने किसिमको नीति पनि ल्याएको छ. त्यो भएर अहिले अलिकता चाहिँ सायद सरकारको तर्फबाट चाहिँ तराई एरियामा त्यो बोर्डर एरियामा भएको हो. त्यो भएको कारणले गर्दाखेरि आफ्नो स्वाभिमानका लागि सरकार हामी नेपालीहरू चाहिँ पछि परेका छैनौं, तर केही आर्थिक रूपमा कमजोर होला.
1: स्वाभिमानका नाममा गरी खाने वर्गहरूलाई चाहिँ पीड़ा दिन त भएन नि त. सरकारले त व्यवस्था गरिरहेछ नि, उहाँ काफल समातेर डालो समातेर हिँडिरहेका महिलाको चाहिँ काफलै समातेर पोखिदिइरहेछ, होइन? जब सामाजिक सञ्जालमा कुरा आइसके पछाडि चाहिँ त्यसपछि मात्रै उनलाई चाहिँ राहत महसुस हुन्छ. हिजो काठमाडौँमा पनि सुकुम्बासीहरूलाई दौड़ाएको देखिएकै हो, होइन? काठमाडौँमा पनि हिजो पनि सड़कमा फुटपाथमा के अरे ससाना चाहिँ ठेलाहरू पसल गरिरहेकाहरूलाई पनि दौड़ाएको दृश्य देखिएकै हो. व्यवस्थापन गर्न सकिएन. ठूल्ठूला विकसित देशहरूमा पनि फुटपाथ त हुन्छन्. सरकार त गरीबको रहेन नि, यो त उच्च वर्गको सरकार.
11: सरकारले व्यवस्थित गरिन्छ. एउटा भाग्य सिर्जना गरिएको भाग्य मात्रै हो यो गरीबको सरकार रहेन, यो गरीबकै सरकार हो. सबै कुरालाई व्यवस्थित गर्दै लग्यो भनेपछि आज केही समस्या पर्ला केही मान्छेहरूलाई, भोलि व्यवस्थित ढंगले उसले चाहिँ आफ्नो जीवनयापन गर्न पाउँछ. यसको प्रतिफल केही दिन केही समयपछि मात्रै पाइन्छ,
1: होइन? हिजोको तुलनामा हिजो चाहिँ अब शक्तिशाली उतिखेरका प्रधानमन्त्री हुन्थ्यो, अहिले चाहिँ बालेन्द्र शाह आफू शक्तिशाली बन्न खोज्नु भएको छ. उहाँले कम्फर्टेबल खोज्नु भएको छ, होइन? उहाँका सबै कुराहरू त न्यायालयदेखि हरेक कुरामा कम्फर्टेबल खोज्यो सरकारले भन्ने आलोचना त छ नि त, होइन जनकजी?
11: होइन, व्यक्तिगत रूपमा उहाँले कम्फर्टेबल खोजेको चाहिँ कुरा चाहिँ होइन. पहिले के हुन्छ भने राष्ट्रले देशले समाजले पनि कम्फर्टेबल रूपमा अगाडि बढ्दा ठिक हुन्छ, कसरी गर्दा ठिक हुन्छ भन्ने कुराहरू हुन सक्छ. यी कुराहरू चाहिँ होला, तर चाहिँ त्यो जनताका लागि देशका लागि चाहिँ खराब सोचेर गलत मत राखेर अगाडि बढ्ने हाम्रो अहिले सम्माननीय प्रधानमन्त्रीजी पनि होइनन् र हाम्रो पार्टी पनि होइन अहिले सरकार पनि होइन अहिले
1: अब अरू सबै कुराहरू राम्रो छ सुशासन केन्द्रित कामहरू त सरकारले अगाडि बढाउँदै होला गर्दै होला तर उहाँको चाहिँ अलिकति प्रस्तुति अन्तर्मुखी अर्थात चाहिँ कसैको भनेको नटेर्ने जुन किसिमको उहाँले आज दम्ब देखाइरहनु भएको छ यो यसका पछाडिको कारण के हुन सक्ला
11: दम्ब पनि होइन यो दम्ब पनि होइन एउटा काम गर्ने तरिका काम कसरी हुन सक्छ कसरी छिटो हुन सक्छ कसरी राम्रो हुन सक्छ भन्ने बेला काम गर्दै जाँदाखेरि फेरि कसैले चाहिँ त्यो दम्ब पनि लाग्न सक्छ कसैले ठिक हो भन्ने पनि लाग्न सक्छ अब यहाँ त हामी नेपाली जनताहरूको बानी के छ भने हामी सड़कमै अदालत खड़ा गरेर सड़कमै चाहिँ बहस गरेर सड़कमै निर्णय गरेर फैसला गरिदिने एउटा संस्कार पनि छ त्यो भए हुनाले अब चाहिँ विभिन्न आफ्नो हेर्ने दृष्टिकोण पनि हो त्यो
1: भनेपछि अब देश चाहिँ कायापलट गर्छ होइन पाँच वर्षमा
11: हामी लाग्छौ इमानदारीपूर्वक लाग्छौ कायापलट अब त्यो जादुको छडी हो र अहिले चाहिँ फरक घुमाउने बेला चाहिँ त्यो भइहाल्छ भन्ने हुँदैन तर यसमा इमानदारीपूर्वक नियत सफा राखेर देश बनाउनुतिर लाग्यो भने सही बाटोमा एकदम खाताहरू पूर्ण रूपमा चाहिँ देश निर्माणका खाताहरू तयार गरेर त्यो समुन्नत समाज निर्माणको बाटोतिर सरकार देश जान्छ
1: कञ्चनपुरका जनताहरू खुसी छन् जनकजी तपाईँलाई देखेर
11: जनताहरू चाहिँ अब अहिलेको सरकारलाई देखेर खुसी छन् अब मलाई सरकारलाई देखेर अब ठिक गरिरहेका छ भन्ने लागिसकेपछि मलाई पनि स्वाभाविक रूपमा चाहिँ अब ठिकै गरेको छ सम्बन्धित पार्टीको मान्छे सरकारमा भएको मान्छे भनेर पनि अब त्यो गरिरहेका छन् अब सबै कुराहरू के अरे यो तपाईँको असीमित आवश्यकताका बीचमा सीमित साधनहरूले चाहिँ परिपूर्ति गर्नुपर्ने भएकोले पनि भनेको जति सबै सम्पूर्ण एकैचोटि नहुन सक्छ तर चाहिँ अब यो कुरो सबै बिस्तारै हुँदै जान्छ यो वर्ष हामीले चाहिँ सुशासनको वर्ष भनेर पनि भनेका छौँ र त्यसपछिका दिनहरूमा चाहिँ अब केही कुराहरू अब आर्थिक रूपमा चाहिँ कमजोर भएको देशमा केही कुराहरू चाहिँ आर्थिक सन्तुलन गरेर विकास निर्माणका कार्यहरू पनि अगाडि बढ्नेछन् अब
1: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामी छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
12: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
14: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
15: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन एक गतेदेखि बिहान सात बजेबाट नौ बजेसम्म र बेलुका पाँच बजेबाट सात बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
14: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
15: जनरल मेडिसिन सेवा
14: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
15: बाल रोग सम्बन्धी सेवा
14: स्त्री रोग सम्बन्धी सेवा
15: मुटुको इको र भिडियो एक्सरे सेवा
14: ल्याब टेस्ट
15: भिटामिन डी
14: भिटामिन बी टुवेल्भ
15: आइरन प्रोफाइल
14: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
15: चौबिसै घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
14: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
15: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
14: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
15: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
1: यतिखेर हाम्रो बेसमा कानूनका जानकार अधिवक्ता कृतिनाथ शर्मा पौडेल हुनुहुन्छ कृतिनाथजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने विरूद्ध विचाराधीन सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा संशोधन मार्फत फिर्ता गर्नुपर्ने सरकारको मागलाई सदर गर्यो। अब उहाँले उन्मुक्ति पाउनुभयो।
17: यो त यो वास्तवमा पहिलो यो प्रथम दृष्टिमै गलत कार्य छ। कास्की जिल्लाको जुन आदेश छ यो कसरी भन्दाखेरि
1: सम्मानित अदालतको आदेशलाई गलत भन्न मिल्छ?
17: होइन, सम्मानित अदालतको आदेश गैर कानुनी छ, त्यस उपर उच्च अदालतमा निवेदन दिन सकिन्छ, त्यो प्रचलित कानुनमै व्यवस्था छ। त्यो प्रथम दृष्टिमै गलत छ।
1: कसरी गलत छ त्यसो भए? तपाईँको व्याख्या के हो? कानुनको कुन धारा कुन दफाले यस्ता मुद्दाहरूलाई चाहिँ फिर्ता लिन मिल्दैन, सरकारले सिफारिस गरेको महाधिवक्ताको कार्यालयले भन्ने मुद्दालाई चाहिँ?
17: हजुर, अब यो कसरी छ भन्दाखेरि यो कसरी यो मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 116 मुद्दा फिर्ता लिन सक्ने भनेर व्यवस्था गर्यो। तर उक्त कानुनमा भएको व्यवस्था के हो भने केही जघन्य र गम्भीर प्रकृतिका मुद्दा बाहेक अरू मुद्दा फिर्ता लिन पाइन्छ भनेर व्यवस्था गर्यो र सम्पत्ति शुद्धिकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा छ। र त्यसले गर्दाखेरि सरकारले जुन 77 सालमा जुन एउटा सरकारवादी भई चलाइए फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी जुन निर्देशिका जुन जारी गरेको थियो उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन सकिँदैन। निर्देशिकाले प्रचलित कानुनको निषेध गरेका मुद्दा पनि फिर्ता लिन नमिल्ने भन्दा स्पष्ट व्यवस्था गर्यो। र अब मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 अदालतमा अभियोग पत्र दायर भइसकेपछि सम्बन्धित मुद्दाका थप प्रमाण भेटिए मात्रै दावी संशोधन गर्न पाइन्छ भन्ने व्यवस्था गरेको छ। तर यहाँ थप प्रमाण भेटिएको अवस्था छैन। तर यसरी यो भएको हुनाले के छ भने प्रचलित कानुनमा भएको व्यवस्थालाई एउटा नजरअन्दाज गरेर जुन अहिले मुद्दा फिर्ता लिने कार्य गरियो यो यो के त भन्दाखेरि यो यसले एउटा के देखाउँछ भन्दाखेरि पीडितको न्याय पाउने अधिकारलाई पीडितको न्याय पाउने हकलाई पनि यसले बन्दी लगायो र यो गैर न्याय कार्य पनि भयो।
1: होइन, तपाईँलाई राम्रोसँग रवि लामिछाने विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनका निम्ति होइन पीडितहरूले त निवेदन दिएका छैनन् नि त, त्यो माग गरेका छैनन् नि, यो त सरकारले प्रतिशोधपूर्ण ढंगले लगाएको हो नि त त्यतिखेर भन्ने छ नि त। होइन,
17: यो त्यो त एउटा बजारमा आएको छ। यसले एउटा के देखिन्छ भने म दुई तिनवटा कुरा राख्छु। एउटा टु रिप्लाइज, यसले एउटा कुरा न्यायमा पहुँचको हक जुन संविधानको धारा 20 पनि प्रतिकूल देखिन्छ र न्याय प्राप्त गर्ने हकलाई पनि यसले संकुचन गर्ने काम भयो र फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कामहरू भयो। कसरी भन्दाखेरि यो पहिला त महाधिवक्ताको चाहिँ निर्देशन अनुसार त्यहाँ जिल्ला वकिल कार्यालयले चाहिँ निवेदन लिएर गइएको अवस्था हो, त्यसलाई कास्की जिल्लाले त्यसलाई के छ भने अनुमतिलाई दिएको अवस्था छ। यसले एउटा के कानुनको शासन न्यायिक स्वतन्त्रता जुडिसियल इन्डिपेन्डेन्ट अनि सम्मानताको सिद्धान्त डक्ट्रिन अफ इक्विटीसँग पनि पूर्ण रूपमा मिलेको देखिँदैन। यसरी देशको सर्वोच्च काम यो मानवको काम के हो भन्दाखेरि वकिल सरकारी वकिलको काम के हो भन्दाखेरि सर्वोच्च कानुनी सल्लाह प्रदान गर्ने र नियमन गर्ने निकायबाट एउटा न्यायिक सन्तुलन र जवाबदेहिता कायम गर्नुपर्ने जुन संवैधानिक जुन अपेक्षा थियो नि त्यसको विपरीत जुन काम भयो यो निर्णय के देखिन्छ भन्दाखेरि यो वकिल कार्यालयको निर्णय छ, जिल्ला वकिल कार्यालयको निर्णय
1: होइन। तपाईँलाई राम्रोसँग थाहा छ नि त, अदालतले भनिदियो नि त पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु हो। कुनै व्यक्तिलाई दुःख दिने नियतले गर्ने होइन, कुनै व्यक्तिलाई चाहिँ होइन तर्फाई राख्ने नियतले होइन, पीड़ितले रकम फिर्ता पाउनु पर्यो, मुद्दा लाएर हुँदैन बोल्यो नि त उसले।
17: यसो भयो, यसलाई हामी एउटा पहिलो कुरा त हरेक पहल कदमहरू एउटा के त भने कानुनको अनुसार हुनु पर्यो, संविधान अन्तर्गत एउटा मुलुक चल्नुपर्छ। यहाँ अरूलाई राज्यले आफैले कानुन नमान्ने, राज्यले अरूलाई कानुन नमान्ने अनि जनताले कानुन पालना गरिदियोस् भन्ने त आएको अवस्था देखिन्छ। र अहिलेको अवस्था के हो भन्दाखेरि जिल्ला सरकारी वकिलको जुन एउटा मागदाबी बमोजिम निवेदन लिएर गएको आधारमा कास्की जिल्लाले अनुमति दियो, त्यो त कानुनमा छैन। हेर्नु कहीँ पनि काम मैले अहिले राखेको छ नि मुलुकी एउटा तपाईँलाई म फेरि पनि एउटा भन्न चाहन्छु कि मुलुकी तपाईँको फौजदारी कार्यविधि संहिता मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 एउटा नेगेटिभ लिस्टमा राखेको मुद्दा हो यो। तपाईँले मैले अझै पनि एउटा म एउटा बिहान बिहानीको कार्यक्रममा छर्लङ्ग पार्न चाहन्छु, त्यो मेरो भनाइ होइन लसुन है। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 के भन्यो भने मुद्दा फिर्ता लिन नहुने भनेर व्यवस्था गर्यो। अनुसूची 1 वा अनुसूची 2 अन्तर्गतका कसुरमा अदालतमा एकपटक दायर भइसकेको मुद्दा फिर्ता लिन सकिने छैन। 1 झुट्टा राजधानी, नागरिकता, अध्यागमन, भ्रष्टाचार, मानव व्यतिगण, सम्पत्ति शुद्धिकरण भन्दै सम्पत्ति शुद्धिकरण अनि तपाईँको प्राथमिक स्मारक सम्बन्धी मुद्दा भनेर बोलेको छ। यदि प्रश्न के बोल्यो भने सम्पत्ति शुद्धिकरण मुद्दा त फिर्ता लिनै सकिन्न, यो नेगेटिभ लिस्टमा रहेको मुद्दा हो यो, यसलाई त कुनै पनि हालतमा राज्यले
1: सहकारी ठगी प्रकरणको आरोप लागेको व्यक्तिलाई संगठित र संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनु नै त्यतिखेर नै यो शोचनीय थियो। त्यतिखेरको सरकारले प्रतिशोधपूर्ण ढंगले उनलाई चाहिँ गलाउनका निम्ति यो कार्य गरेको थियो भन्ने कुरा आइरहेछ नि त होइन।
17: अब हेर्नुहोस् यो प्रतिशोधपूर्ण छ त्यो भन्दा त आयो, मैले अघि पनि राखेँ, त्यो त एउटा कुरा, त्यो त भोलि अदालतले त्यसलाई भेरिफाई गर्न सक्नु पर्थ्यो नि। अहिले के त भन्दाखेरि यो प्रतिशोधपूर्ण कार्य भनेकै आधारमा यो मैले अघि पनि पढेँ, मुलुकी फौजदारी कार्यविधि संहिताको तथा 116 त यो संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिनै सकिन्न। यो त इन्द्र, यो त स्वर्गको राजा इन्द्रले पनि यो मुद्दा फिर्ता लिन सक्दैन, तर मानव
1: लोकतान्त्रिक
17: अब इन्द्रले लियो भने यो म फेरि पनि भन्न चाहन्छु, यो कसैले पनि यो स्वर्गको राजा इन्द्र आए पनि यो मुद्दा फिर्ता लिन सक्ने वा छैन। तर मानव लोकता कार्यालयको निर्देशन अनुसार जिल्ला अपिल कार्यालयले अनुमति माग्यो र काशी जिल्लाहरूले त्यसलाई अनुमति प्रदान गरिदिएको अवस्था छ। किनभने काशी जिल्लाको आदेश पनि गैर कानुनी छ, त्रुटिपूर्ण छ, त्यसलाई सच्याइनु पर्दछ, सचिनु पर्दछ भनेर हाइकोर्टमा जान सक्ने व्यवस्था पनि कानुनै व्यवस्था छ। त्यसले गर्दाखेरि कानुनको आत्मालाई निर्हरण गर्ने कामहरू भएको छ। मैले फेरि पनि दोहोऱ्याउँ, फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कार्यहरू यहाँ मानव कार्यालयले गर्यो, त्यस उपर सर्वोच्चमा रिट छ, त्यस रिटमा पनि मैले रिट निम्तको पक्षबाट बहस गर्दैछु। अब आगामी केही समय
1: सर्वोच्चमा चाहिँ के हुन्छ, अब जिल्ला अदालतले चाहिँ के अरे उङ्गराइदिसके पछाडि चाहिँ अब सर्वोच्चले के गर्छ त्यसो भए सर्वोच्चको फरक हुन्छ?
17: यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मैले फेरि पनि यहाँ बिहान बिहानीको कार्यक्रममा मैले भन्न चाहे नेपाली जनतालाई यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मानवताको कार्य त्रुटिपूर्ण छ भनेर यहाँ सर्वोच्चमा हामीले रिट हालेका छौँ, त्यो मुद्दा विचाराधीन अवस्थामा छ। अब केही समयपछि त्यो मुद्दाको केही सुनवाई हुनेछ, त्यसले अहिले मैले डेट एक दिनका साथ यहाँलाई भन्न सकिनँ। त्यसले गर्दाखेरि मैले के भन्न चाहन्छु भने जुन कुरा जुन विषयमा एउटा विवाद बनेर अदालतमा सर्वोच्चमा सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन अवस्थामा छ, त्यो मुद्दालाई एउटा नजरअन्दाज गरेर जुन अहिले जिल्ला उकिल कार्यालयले जुन फिर्ताको लागि चाहिँ अनुमति लिएर गएको देखिन्छ र अदालतले शासकीय जिल्ला अनुमति दियो, त्यो मिल्दैन। त्यसले गर्दाखेरि मैले फेरि पनि भन्न चाहेँ कानुनमा फिर्ता लिन सक्ने गरी व्यवस्था छैन,
1: कानुनमा फिर्ता लिन सक्ने गरी व्यवस्था छैन भने महाधिवक्ताको कार्यालयले केलाई टेकेर सरकारलाई सिफारिस गर्यो अधिवक्ता ज्यू?
17: यो महाधिवक्ता कार्यालयले जुन राजनीतिक पूर्वाग्रहको रूपमा प्रष्टै बोल्न सकिन्छ, राजनीतिक एउटा पूर्वाग्रहको आधारमा एउटा सिफारिस गर्यो, त्यो महाधिवक्ताको कदम त्रुटिपूर्ण छ, सच्याइनु पर्दछ भनेर हामीले सर्वोच्चमा रिट दायर गरेका छौँ। त्यसमा म पनि रिट निम्तको तर्फबाट म पनि एउटा बहस मैले पनि गरेको थिएँ, त्यो मुद्दा फेरि पूर्ण इजलासमा डिभिजन बेन्चबाट त्यो मुद्दा सुनाइ भएको थियो, डिभिजन बेन्चले पूर्ण इजलासमा त्यसलाई पठाएको छ, अब त्यसको पेशीको सुनाइ भइसकेको छैन अझ। त्यसले गर्दाखेरि अदालतमा सर्वोच्च अदालतमा त्यो मुद्दाको विचाराधीन अवस्थामा रहेको।
1: अब सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश आउनु भएको छ डाक्टर मनोज कुमार शर्मा, अब उहाँले चाहिँ राम्रै परिवर्तन गर्नुहुन्छ होइन, उहाँ चाहिँ एकदम योग्य काबिल होइन अहिलेको अवस्थामा प्रधान न्यायाधीश
17: हेर्नुहोस्। अब यस अब उहाँ पनि उहाँ योग्य हुनुहुन्छ, उहाँ चाहिँ एउटा किन एउटा किन योग्य नभइकन त एउटा प्रधानमन्त्री जस्तो व्यक्ति त हुनै सकिँदैन, यस अगाडिका पनि योग्य हुनुहुन्थ्यो, यस अगाडिकालाई पनि मैले अयोग्य भन्न हामीले मिल्दैन, म भन्न पनि चाहन्न। सर्वोच्च अदालतको प्रधान न्यायाधीशहरू यस अगाडि पनि योग्य हुनुहुन्थ्यो, उहाँ पनि योग्य हुनुहुन्छ। त्यसले गर्दाखेरि यो सर्वोच्चले व्याख्या गर्ने विषय हो, हेर्नुहोस् मैले फेरि पनि भन्न चाहन्छु, सर्वोच्चले व्याख्या गर्ने विषयलाई एउटा के छ भने विषयमा सुहाएर जुन अहिले के छ भने काशी जिल्लाहरूले जुन अनुमति प्राप्त गर्यो त्यो मिल्दैन, कानुनको विपरीत छ, कानुनको खिलाफ
1: छ, जिल्लाको क्षेत्राधिकारको कुरा हो नि त, त्यसलाई त जिल्लाको क्षेत्राधिकार तोडेर सर्वोच्चमा ल्याइएको थियो नि त त्यतिखेर।
17: अब होइन यस्तो हुन्छ, यसमा कुरा के हो, यो कार्य
1: जिल्लाको अधिकारभित्र छ नि त, यो कुरा त जिल्लाले नै फैसला गर्ने कुरा हो होइन,
17: होइन यो कुरा जिल्लाले फैसला गर्ने कुरा हो, एकदम यहाँले भनेको कुरा मन्दिर सहमति छ हुन पनि त्यही हो, तर यो के त भने पहिला कुरा चाहिँ यहाँ कसरी आयो, यसो जड वस्तु के हो भन्दाखेरि पहिला कुरा त महाधिवक्ताको कार्यालयले जिल्ला उपकारले काशीलाई निर्देशन गर्यो, अनि निर्देशन गरे बमोजिम मुद्दा फिर्ताको लागि भनेर काशी जिल्ला आफ्ना गरियो, प्रक्रिया यही नै हो। तर अहिले यहाँ कुरा के जुन एउटा एउटा मुहा नै दूषित भयो भन्ने कुरा मेरो यहाँको सँग कुरा यो, यहाँको जुन मुहा नै दूषित छ त्यो दूषित मुहानबाट बग्ने पानी कसरी शुद्ध हुन सक्छ खेन्जी, मेरो प्रश्न यहाँलाई। त्यसले गर्दाखेरि यो मुहान दूषित भन्न खोजेको मैले कसलाई हो भन्दाखेरि मानवीयताको कार्यालयलाई हो, के अरे मानवीयताको कदम असंवैधानिक छ, गैरकानुन छ हेर्नु चाहिँ अन्यत्र देशमा पनि तपाईँले हेर्नुहुन्छ भने तपाईँले म एउटा विदेशको एउटा रिप्रेजेन्ट दिन चाहन्छु नेपाल मात्रै नभएर भारतमा पनि हेरौँ न भारतमा हेरौँ बेलायतमा हेरौँ त्यहाँ बेलायत र भारतमा के छ भन्दाखेरि मानिस बसेको काम के हो अधिकार क्षेत्र कति हो भने सरकारलाई कानुनी सल्लाह दिने काम हो एउटा काम दोस्रो कुरा राज्यको हित प्रतिनिधित्वमा सीमित रहेको भन्दै त्यहाँ प्रष्ट देखिन्छ त्यसले गर्दाखेरि कानुनको शासन न्यायिक स्वतन्त्रता र न्यायिक निर्णयलाई प्रभावित पार्ने गरी कार्य गर्न अनुमति दिन कहीँ पनि सकिँदैन त्यसले गर्दाखेरि संवैधानिक सन्तुलन र न्यायिक स्वतन्त्रताको सिद्धान्तको प्रत्यक्ष उल्लङ्घन गरेको देखिएको अवस्था छ त्यसले गर्दाखेरि कुरा के भन्दा कानुनको आत्मालाई मार्ने काम भएको छ यहाँ पीडितले न्याय पाउने प्राप्त गर्ने अधिकारलाई संकुचन गरिएको छ एउटा पीडितलाई भरम सिर्जना गर्ने कामहरू पनि भएको छ हेर्नुहोस् जुन कुरा कानुनमै छैन जुन कुरा संविधानमा लेखिएको छैन कानुनमा लेखिएको छैन बोलिएको छैन त्यो कुरालाई कसरी अनुसरण गर्न मिल्छ मेरो यहाँलाई मेरो प्रश्न त्यसले गर्दाखेरि यो मिल्दैन असंवैधानिक छ गैर कानुन छ भन्न म चाहन्छु
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँहरू कानूनका जानकार एवं अधिवक्ता कृतिनाथ शर्मा पौडेल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: खै जन्मदर्ता दिनुहोस् त।
8: जन्मदर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी थियो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
1: भिटामिन डी,
7: भिटामिन बी12,
1: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
9: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
9: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841656649, 9841656649।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईँ नयाँ

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबा बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नु भयो, छोरा छोरी दुबै जना स्कुल नजानी रे। मैले तपाईलाई अस्ति नै भने हैन छोरा छोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहिए मात्र भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहा आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
0: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
0: 98 61 97 65 47। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
13: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
15: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाती पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साठ फेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बाबा बाबा म टाढो स्कुल जान्न,
2: म पनि स्कुल जान्न। मम्मी
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454
6: 9861975447।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

समाचार अब विस्तार में नेपाली कांग्रेस का सभापति गगन थापा ने पार्टी के विधान अनुसार नशल ने जो कोई रैली कार्रवाई करने चेतावनी दिनुभाग आज बिहान विराटनगर स्थित शेखर कोईराला को निवास में पुग्नुभएका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्नुभयो। नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने उहाँको चेतावनी छ। उहाँले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्नुभयो। फरक प्रसङ्गमा थापाले

0: potkan proti lidem sáru zemi karna má karna má. Jí prosunga mat hapani bata učovi skatil vat nagos harmen kalají, potkan nějk samiti karna karna má karna má. Yukat naku isap kita bankira kubata ude isar karni katna layt hak subgar naku hoze ku arukna ganu hay. Badal tez kukat naku anusundan na kongres ku samartan raytani, Çavuz katı bayku bapak şetti ku sattı tatı bayra anu barne, Naku bana isap. Arka başına mat hapani semiden sonsudan kariden ku kaçınmayı prasud hanı vaygısa, kariden kaçın sarı.
1: Sarısa. अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज पनि बैठक बसिरहेको हो। हिजो शुरू भएको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा राखेका थिए। आज बाह्रजना पदाधिकारीले बोल्ने सूची छ। यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ। यसअघि हिजोको बैठकमा रामबहादुर थापा बादल बाहेकका चारजना उपाध्यक्षले निर्वाचनमा हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई आग्रह गरेका थिए। अरू बहुमत पदाधिकारीहरू तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङबीच नेतृत्व छोड्ने विषयमा सवाल जवाफ नै भएको थियो। यससँगै ओली सचिवालयमै अल्पमतमा पर्ने अवस्था बनेको छ भने विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै राजीनामाको नैतिक दबाव पनि बढ़ेको छ।
2: सरकारले पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सचेत रहन भनेको हो। यो क्रम सोमबारसम्म रहने प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणले दाङ बाँके बर्दिया डोटी कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु रूपन्देही अर्घाखाँसी प्युठान पाल्पा रोल्पा सल्यान सुर्खेत अछाम डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अहिलेसम्म यी जिल्लाहरूमा 37 डिग्री सेल्सियस आसपासमा तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि हिजो साँझ विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ने बताएको छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न बाहिर निस्कने परे छाता ओढ़न वा पातलो कपड़ाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ।
1: लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची छ। हिजो भएको छलफलमा 10 जना प्रदेश सभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश छ। थाहा संचार नेटवर्कमा थप समाचार माकिनी छन् रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। कैलालीको टीकापुरमा हिजो तालिम गर्दा बेहोश भएका प्रशिक्षार्थीको होस खुलेको छ। उपचाररत सबै 6 जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सबैको उपचार जारी छ। हिजो टीकापुर स्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा 8 जना बेहोश भएका थिए, जसमध्ये 6 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तालिमका क्रममा बेहोश हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चीन बहादुर थामी, किरण राज योगी, धीरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्। यसैबीच पूर्व गृहमन्त्री सुदन गुरूङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले बलम्बो स्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोश भएकाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएको सशस्त्र प्रहरीले बताएको छ। एपीएफ अस्पतालका दर्जन बढ़ी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले इरानसँग जारी वार्तामा केही प्रगति भएको बताउनु भएको छ। उहाँले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गर्नुभएको छ। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रूबियोले इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि रहेको बताउनुभयो। अमेरिकाको मुख्य रणनीतिक मागबारे रूबियोले वाशिङटनको धारणा अझै स्पष्ट रहेको बताउनुभयो। रूबियोले इरान ओमानलाई समावेश गरी एउटा प्रणाली बनाउन चाहेको भन्दै जस अन्तर्गत बन्द जलमार्गबाट जाने जहाजहरूलाई शुल्क लगाउन खोजिएको दावी गर्नुभयो। अमेरिका, इजरायल र इरानबीच अप्रेल 8 अस्थायी युद्ध विराममा हस्ताक्षर भएको थियो। यसले केही सातादेखि हुँदै आएको आक्रमणलाई रोकेको थियो तर इस्लामाबादमा प्रत्यक्ष वार्तासहित कयौं प्रयासका बावजूद अहिलेसम्म स्थायी सम्झौता हुन सकेको छैन। उता पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी एक सातापछि दोस्रो पटक बुधबार इरान पुग्नु भएको छ।
2: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 रनले पराजित गरेको छ। बेंगलुरूलाई पराजित गर्दै हैदराबाद शीर्ष 3 स्थानमा उक्लिन सफल भएको छ। हारका बावजूद पनि बेंगलुरू भने शीर्ष स्थानमा कायम छ। यस्तै गुजरात टाइटन्स दोस्रो स्थानमा छ। शीर्ष 3 टोलीले समान 14 खेलमा 18 अंक जोड़े पनि रन रेटका आधारमा हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराती घरेलू मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो। ओपनर वेंकटेश अय्यरले 44, रजत पट्टीदारले 56 तथा कृणाल पाण्डेले अभिजित 41 रन जोड़े। त्यसअघि हैदराबादले पहिले ब्याटिङ गर्दै 4 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। उसका लागि ईशान किशनले 46 बलमा 79 रन बनाए भने अभिषेक शर्माले 22 बलमै 56 रनको विस्फोटक इनिङ्स खेले। हेनरिक क्लासेनले 51 तथा नीतिश कुमार रेड्डीले 29 रन बनाए। बेंगलुरूका लागि रसिद सलामले 2 विकेट लिए। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: विधान विपरीत गए जो कोहीलाई पनि कार्यवाही गर्ने कंग्रेस सभापति थापाको चेतावनी। जेएनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग।
1: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
2: देशभरको तापक्रम बढ़्यो। पश्चिम तराईमा लू चल्ने सम्भावना। सोमबारसम्म सतर्कता अपनाउन सरकारको आग्रह।
1: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
2: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
8: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
8: 9867-2458-43।
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
14: 9861-7045-47।
15: राष्ट्रको लागि बक्सिङ,
16: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
16: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
16: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841-6564-99, 9841-6564-99।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
17: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
18: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
17: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने छत्तेरी
21: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
20: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
21: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
20: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
22: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
20: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
23: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी।

0: मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिलो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ।
2: हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
1: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
3: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841997913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
1: 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
1: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ आठ सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9855638002 9855638002।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
10: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल युपिभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपिभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपिभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपिभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपिभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला।
3: छैन सर, के सोचिरहनु भएको छ।
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला।
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: 6.9 डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार

0: काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टीमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: दादा दादा म चाहिँ स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
6: 9861975447।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
8: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
6: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
8: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
8: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203014 र 9860571।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै प्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
8: दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भन्ने रहेछ? के भयो
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
10: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
13: छैन सर, के सोचिरहनु भएको छ?
12: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808887778।
15: राष्ट्रको लागि बक्सिङ,
16: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
16: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
16: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त?
17: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
18: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: Let's go. 6.9 inch ko sandar display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: Buda, aaj interview thyo. के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि. भोलिबाटै काममा जाने.
1: होइन, के भन्छ? कसरी नि?
2: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा.
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स. हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ. प्रोप्राइटर रितेश परियार. सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810.
3: बाबा बाबा म त आज स्कुल जान्न.
4: म पनि स्कुल जान्न मम्मी.
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे. मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर.
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा.
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि.
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ. हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ. सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि.
7: प्रोप्राइटर राम थापा मगर. सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975547.
7: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त. हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने. स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल? अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि. त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि. यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ.
7: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु. 1227 कुरो सुन्दिन म.
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि.
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि. प्रोप्राइटर वीरबहादुर श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 9843-0057-437.
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिएर आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी।

0: भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841067764 9841067764।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070
2: 9851887882 गोल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टा र फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसीमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बालरोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म टाढो स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नु भयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705454
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: कल न्यायिक आयोग गठन गर्न सभापति थापाको माग, एमाले अध्यक्ष ओलीलाई पद त्याग्न दबाव जारी, सचिवालय बैठकबाटै सम्मान विदा लिन नेताहरूको सुझाव। कोविडका कारण बन्द चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ गोला सञ्चालनमा 40 वर्ष पुरानो भन्सार भवन जीर्ण, बीपी राजमार्ग अन्तर्गत 400 बेसी खण्डको मुख्य ट्र्याक तयार, 10 दिनभित्र सवारी साधन चल्ने। हेटौडा कपड़ा उद्योग पुनः सञ्चालनको तयारी, उद्योग मन्त्री यादवद्वारा स्थलगत निरीक्षण, नेपाल टेलिकमको 4G 750 स्थानीय तहमा विस्तार, माथिल्लो डोल्पाको छार्का ताङसोङमा पहिलो पटक पुग्यो। चीनको कोइला खानीमा भएको विस्फोटमा परि 90 मजदूरको मृत्यु, उद्धार कार्य जारी, अमेरिकी ग्रीन कार्ड आवेदनमा कडाई, अब निवेदन दिन आफ्नै देश फर्कनुपर्ने। र काभा महिला भलिबल च्याम्पियनशीपमा आज नेपाल र किर्गिस्तान भिड्दै पहिलो जित निकाल्ने नेपालको योजना।

0: यो नया वर्ष को अवसर में सेंसेई का होम अप्लायंसर को खरीद में आकर्षक उपहार तथा कैश बैक। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक पनी, र बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारलाई कंग्रेसको चेतावनी सम्बन्धी खबरबाट नेपाली कंग्रेसका नेता गगन थापाले भदौ 24 गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सभापति थापाले सो विध्वंसको छानबिनका लागि सरकारलाई आफ्नै प्रतिबद्धता अनुसार तत्काल न्यायिक आयोग गठन गर्न माग गर्नुभएको छ। उहाँले भदौ 23 र 24 गतेको घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कंग्रेसले आफ्नो पूर्व निर्धारित प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेश स्तरीय भेलाको मिति परिवर्तन गरेको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै यसअघि जेठ 14 र 15 गतेका लागि तय भएको भेला अब जेठ 18 र 19 गते रूपन्देहीमा हुने जानकारी दिनुभएको छ। कंग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत यसअघि नै 5 प्रदेशमा यस्ता भेलाहरू सम्पन्न गरिसकेको छ भने आज कोशी प्रदेश स्तरीय भेला सम्पन्न हुँदैछ। नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग बलियो बन्दै गएको छ। एमालेकी पूर्व उपाध्यक्ष अष्टलक्ष्मी साक्यले सामाजिक सञ्जाल मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई जारी सचिवालय बैठकबाटै ससम्मान पदबाट विदा लिन सुझाव दिनुभएको छ। 21 शताब्दीको माग विचार सामूहिकता र इमान भएको उल्लेख गर्दै साक्यले सास रहँजेल अध्यक्ष भइराख्ने सोच गलत भएको र अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ। यता भक्तपुरको गुण्डू स्थित ओली निवासमा एमालेको सचिवालय बैठक आज पनि बसिरहेको छ। हिजो शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुबा गुरूङ र गोकर्ण विष्टले अध्यक्ष ओलीलाई पद छाड्न अनुरोध गर्नुभएको थियो। आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका महासचिव, उपमहासचिव र सचिवहरूले आफ्नो धारणा राख्दै हुनुहुन्छ। राजनैतिक परिस्थितिबारे पदाधिकारीहरूको भनाई सकिएपछि एमाले बैठक कार्य विभाजन र निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायतका कार्यसूचीमा प्रवेश गर्ने कार्यसूची रहेको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित चीनसँगको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङ चुङ्गोला पुनः सञ्चालनमा आएको छ। कोविड महामारीका बेलादेखि पूर्ण रूपमा बन्द रहेको टिपताला नाका स्थित भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन भएसँगै नाका नियमित सञ्चालनमा आएको हो। फक्ताङलुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार भन्सार कार्यालय सञ्चालनका लागि नायब सुब्बा प्रदीप धितालाई प्रमुखका रूपमा तोकिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको यो नेपालको पूर्वी क्षेत्रकै सबैभन्दा छोटो व्यापारिक केन्द्र हो, जहाँबाट 24 किलोमिटर दूरी पार गरेर नेपाल चीन सीमा टिपताला नाका पुग्न सकिन्छ। करिब 40 वर्ष अघि निर्माण गरिएको भन्सार कार्यालयको भवन जीर्ण भएकाले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नयाँ भवन निर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको वडाध्यक्ष लामाले बताउनु भएको छ। बीपी राजमार्गमा मर्मत तथा पुनर्निर्माण भइरहेको काभ्रेको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। हाल यस खण्डमा सवारी साधनहरू तल्लो वैकल्पिक मार्ग डाइभर्सनबाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याकको जग तयार भइसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भनेर अहिले सर्वसाधारणका निम्ति पूर्ण रूपमा खुल्ला गरिएको छैन। पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको छ र अब केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। आउँदो असार 15 गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नया वर्ष को अवसर में माइडिया का विभिन्न होम अप्लायंस को खरीद में आकर्षक उपहार तथा कैशबैक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर में फ्री इंडक्शन फ्रंट लोड वॉशिंग मशीन में फ्री 6 केजी एरियल टॉप लोड में फ्री 2 केजी एरियल सेमी ऑटोमेटिक में 1 केजी एरियल डिश वॉशर में वॉशिंग टैबलेट र माइक्रोवेव ओवन में कुकिंग किट हरेक खरीद में शोर शॉर्ट गिफ्ट र बम्पर में माइडिया 519 लीटर रेफ्रिजरेटर जितने मौका नागरिकता भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
4: Happy New Year's Day is with Beko.

0: सेल्को का विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौडा कपड़ा उद्योगलाई सरकारले पुनः संचालनमा ल्याउने तयारी गरेको छ। यसै सिलसिलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्र पुगेर उद्योगको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः संचालनका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा उद्योग संचालनको क्रियालाई कसरी द्रुत गतिमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालाहरूसँग छलफल समेत भएको छ। नेपाल टेलिकमले डोल्पा जिल्लाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र कोटमा 4G सेवा संचालनमा ल्याएको छ। समुद्री सतहदेखि 4200 मिटरको उचाइमा रहेको मुकुट स्थित टावरमा 4G उपकरण जडान गरी यो सेवा शुरू गरिएको हो। माथिल्लो डोल्पा क्षेत्रमा संचालनमा ल्याइएको यो नै पहिलो 4G सेवा हो। यो सेवा विस्तारसँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको टेलिकमका प्रवक्ता कमल लामी छानेले बताउनु भएको छ। अब डोल्पाको डोल्पो बुद्ध र से फोक्सुण्ड गाउँपालिका तथा मनाङको नर्पा भूमि गाउँपालिकामा मात्र यो सेवा पुग्न बाँकी रहेको छ। सिद्धबाबा सुरु आयोजनाको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% पुगेको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ यातायात संचालनमा ल्याउने गरी काम भइरहेको छ। यस आयोजनाको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीकै रहनेछ र निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म मर्मत सम्भार र सुरक्षाको जिम्मा पनि सोही कम्पनीले लिने सहमति भएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने वा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने यो प्रणाली लागू गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनु भएको छ। यही जेठ 15 गतेबाट लागू हुने यो व्यवस्था पछि अब बस काउन्टरबाट यात्रुको लगेज वा झोलामा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर दुवै ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। चीनको एक कोइलाका खानीमा भएको विस्फोटमा परी मृत्यु हुने मजदूरको संख्या 90 पुगेको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृत्यु हुनेको संख्या हालसम्म 90 पुगेको बीबीसीले जनाएको छ। स्थानीय अधिकारीहरूका अनुसार गैराति 247 जना मजदूर काम गरिरहेको तोङझौ ग्रुपको कोइला खानीमा यस ग्यास लिक भएर विस्फोट भएको। घटनाप्रति दुःख व्यक्त गर्दै चीनिया राष्ट्रपति शी जिनफिङले घाइतेहरूको उचित उपचार गर्न र खानीभित्र फँसेका अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। यता अमेरिकी सरकारले ग्रीन कार्ड आवेदन प्रक्रियामा व्यापक परिवर्तन गर्दै अब विदेशी नागरिकले आफ्नै देश फर्किएर मात्र आवेदन दिन पाउने नियम ल्याएको छ। युएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्विसेसका अनुसार अब अमेरिकामा अस्थायी बसोबास गरिरहेका विदेशीहरूले देशभित्रैबाट ग्रीन कार्डको प्रक्रिया अघि बढ़ाउन पाउने छैनन्। विगत 60 वर्षदेखि चलिआएको व्यवस्थालाई उल्ट्याउँदै ट्रम्प प्रशासनले यो कड़ा आप्रवासन नीति लिएको हो। यो नयाँ नियम कहिलेदेखि लागू हुने र प्रक्रियामा रहेका आवेदकहरूलाई के हुने भन्नेबारे स्पष्ट पारिएको छैन, तर यो नीतिले हरेक वर्ष ग्रीन कार्ड आवेदन दिने झण्डै 6 लाख मानिस र हाल पर्खाईमा रहेका 10 लाख भन्दा बढ़ी आप्रवास वासीहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। र अन्त्यमा एउटा खेल खबर। काभा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा किर्गिस्तानको सामना गर्दैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुने यो रोमाञ्च खेल साँझ 5 बजे शुरू हुनेछ। पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतसँग 3-2 को सेटमा कड़ा प्रतिस्पर्धा गर्दै पराजित भएको नेपाली टोली आज मैदान उत्रिँदा स्पष्ट जीतको खोजीमा हुनेछ। यता विपक्षी टोली किर्गिस्तान भने उच्च मनोबलका साथ मैदान उत्रनेछ। उसले आफ्नो पहिलो खेलमा मालदिव्सलाई 3-0 को सोझो सेटमा सहजै पराजित गरेको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भदौ 24 को घटना ढाकछोप नगर्न सरकारलाई कंग्रेसको चेतावनी। छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सभापति थापाको माग। एमाले अध्यक्ष ओलीलाई पद त्याग्न दबाव। जारी सचिवालय बैठकबाटै ससम्मान विदा लिन नेताहरूको सुझाव। कोविडका कारण बन्द चीनसँगको छोटो व्यापारिक नाका ओलाङसोङ गोला संचालनमा 40 वर्ष पुरानो भन्सार भवन जीर्ण। बीपी राजमार्ग अन्तर्गत 420 खण्डको मुख्य ट्र्याक तयार। 10 दिनभित्र सवारी साधन चल्ने। हेटौडा कपड़ा उद्योग पुनः संचालनको तयारी। उद्योग मन्त्री यादवद्वारा स्थलगत निरीक्षण। नेपाल टेलिकमको 4G 750 स्थानीय तहमा विस्तार। माथिल्लो डोल्पाको छार्का ताङसोङमा पहिलो पटक पुग्यो। चीनको कोइला खानीमा भएको विस्फोटमा परी 90 मजदूरको मृत्यु। उद्धार कार्य जारी। अमेरिकी ग्रीन कार्ड आवेदनमा कडाई। अब आवेदन दिन आफ्नै देश फर्कनुपर्ने। र काभा महिला भलिबल च्याम्पियनशीपमा आज नेपाल र किर्गिस्तान भिड्दै पहिलो जित निकाल्ने नेपालको योजना। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: दादा दादा म चाहे स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
12: 98-61-97-65-47।
13: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
14: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
13: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
13: 98-60-24-58-43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झुक्काएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दे सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनु दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: بس ريدمي 8 7 7 برو ازلي هالو
1: ليتس جو 6.9 انچ کو سٹانڈرڈ ڈسپلے اے آئی پاورڈ کیمرا 3 ورس کو وارنٹی سہیت ریڈمی اے 7 ما 5200 ایم اے ایچ تھا ریڈمی اے 7 پرو ما 6000 ایم اے ایچ پاور فل بیٹری کے ساتھ تھپ اتیادھونک وشیشتاہرو لے تپائی کو من جتنا بارمبار
2: कार्यक्रम को तैयारी तो सब सकियो साउंड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला
3: कामरुनी सर हाम्रै दादिङ बिसीमा रहेको सत्यदेवी साउंड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
4: सत्यदेवी साउंड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउंड सिस्टम उपलब्ध गरिन्छ
4: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
5: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
2: होइन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
2: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878778
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

नमस्ते नमस्ते नमस्ते हो तपाईको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको ध्वनि तरंगबाट म हित फेरको सुख दुःखको साथी उकाली ओराली अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुवार आज पनि म तपाईको रेडियो सेटमा उपस्थित भइसकेकी छु। यो बन्द कोठामा रहेको आवाजलाई तपाईको रेडियो सेटसम्म पुर्याउनका लागि भने मलाई साथ र सपोर्ट दिँदै हुनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी भने त्यसै गरी भैरविटारबाट हुने राजु श्रेष्ठ हुनुहुन्छ कार्यक्रममा हाम्रै ढुकढुकी लिएर सदाको बसाईमा चाहिँ आज पनि म शनिबारको बसाईमा तपाईँको उपस्थित भइसकेकी छु। श्रोत मित्र तपाईँ भने कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुकीमा फोन गर्नुपर्ने हुन्छ जसको लागि भने हामीले टेलिफोन नम्बर पनि अन गरिसकेका छौँ। जसको लागि भने 0-5-2-6-6-6 तपाईँले फोन गर्न सक्नुहुनेछ र तपाईँले फेसबुक पेजबाट पनि लाइभ हेर्न र सुन्न सक्नुहुनेछ। जसमा भने तपाईँ फेसबुक पेजमा जानुपर्ने हुन्छ अनि रेडियो बिहानी 97.6 मेगाहर्जमा गएर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिका म सपना कुवारको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ भन्दै तपाईँ भने 0-5-2-6-6-6 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो उगार्न चाहन्छु एउटा सुमधुर लोकभाकाबाट।

0: आहा हारे आफ्नी दराईले मन परेको त्यो एउटा माया थियो खुसी पराईले निकै नै सुमधुर राम्रो लोक भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र फेर भनेको मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ हाम्रो विवेकजीले कहाँदेखिबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते नमस्कार। कृष्ण मायाजी सन्चो आडम हुनुहुन्छ?
1: हजुर सन्चै छु। हजुरलाई
0: मलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ कृष्ण मायाजी?
1: खाजा भइसक्यो म्याम।
0: पक्कै पनि खाजा भइसक्यो। आज शनिबारको दिन आरामको फुर्सदको समय नहुने त कुरै छैन है?
1: हजुर हजुरले खाजा खानुभयो?
0: मेरो पनि आज भइसक्यो भन्नुपर्छ है कृष्ण मायाजी। आज भने फुर्सदको दिन खाजा साजा सबै भएर अलिकति फुर्सदमै छु है।
1: हजुर हजुर।
0: आज पनि कार्यक्रममा आइसक्नु भएको छ नियमित श्रोता हुनुहुन्छ। मलाई तपाईँले यतिखेर भने एक घण्टासम्म साथ पनि दिइराख्नुहुन्छ हरेक दिन हरेक हप्ताको साथमा। भने आज पनि हामी शनिबारको बसाईमा एउटा लोक भाका गुनगुनाउनु पर्छ, मैले तपाईँलाई भनिराख्नु पर्दैन है?
1: हजुर हजुर हुन्छ, म गाउँछु नि छोटो।
0: एकदमै सुरु गरौँ है।

0: दुर्बा तामाङ अनि कृष्ण परिवारको लागि लामजुङतिर हुनुहुन्छ दाजु गणेश साके उहाँको लागि धरानतिर बस्नुहुन्छ दाजु शेखरको लागि शेखर श्रेष्ठको लागि भन्न चाहन्छु साथी नवराज भण्डारीको लागि अनि यो रमाइलो कार्यक्रम सुनेर बस्नुहुने धेरैजना साथीहरू हुनुहुन्छ जसले रेडियो बिहानी सुनिराख्नु भएको छ उहाँहरू सबैजनालाई कृष्ण मायाले बिर्सेको छैन है साथीहरू सम्झिराखेको छ भन्दै
1: नमस्ते नमस्ते बाबाई भन्दै टाढिसक्नु भएको छ हाम्रो यही छिमेकी मित्र खानीगोलादेखि कृष्ण मायाजी हुनुहुन्छ निकै नै मिठो आवाजमा मिठो लोक फाका गुनगुनाएर फेरि भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ. अबको पालो भने तपाईँको रहेको छ शून्य दश पाँच दुई सय सडसठी कार्यक्रममा हाम्रो भाका हाम्रो ढुटुकीमा तपाईँले फेसबुक पेजबाट पनि लाइभ हेर्न सक्नुहुनेछ. जसको लागि भने तपाईँले फेसबुक पेजमा जानुपर्ने हुन्छ अनि रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँले सर्च गरेर हेर्नु भयो भने पक्कै पनि कार्यक्रम सञ्चालिकामा सपना परको साथमा लाइभ सुन्न सक्नुहुनेछ. तपाईँको मनमा केही सल्लाह सुझाव छ भने पनि कमेन्ट बक्समा लेख्न नभुल्नुहोला है भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले अकानिक पटकको आउँदै हुनुहुन्छ. नमस्ते हजुर नमस्ते हजुर नमस्ते कसलाई गरी होला नमस्ते गोर्खाबाट मित्र कुमारीजी मित्र कुमारीजी खाजा खानुभएको बाँकी छ पक्कै पनि सँगै खाउँला भन्नुभएको छ आज भने मैले खाइसकेँ के गर्ने होला है ल पक्कै पनि ठिकै छ त्यतिखेर आउँदा फेरि भोक पनि अलिकति सकिसकेको हुन्छ त्यसैलाई सँगै बसेर खाउँला है ल ठिकै छ मित्र कुमारीजी तपाईँ भने आउनु भनिराख्नु भएको छ म भने आउन नभइराखेको छ यस्तै चलिराखेको छ कुनै दिन भाग्यले साथी पनि सँगै बसेर खाउँला अनि रमाउँला है. आज पनि हामी शनिबारको बसाईमा छौँ आजको बसाईमा के गर्नुपर्छ भनेर पनि मैले भनिराख्नु पर्दैन मित्रजी
2: पर्दैन
1: ल सुरु गरौँ है त
2: बाजीको रुन्छ मान्दिन रात पनि छैन कहिले नि मलाई बतास चाँडै पिपलुमा चल्यो बतास मनै चोरी लाने माया कता छ मनै चोरी लाने माया कता छ.
1: आहा हाम्रो मित्र कुमारीजीले पनि ढाडे पिपलुमा चले बतास मनै चोरी लाने कुन्नी कता छ निकै नै मिठो आवाजमा गाउनु भएको छ जसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. मित्र कुमारीजी आज भने तपाईँ र मेरो छुट्ने मन नहुँदा नहुँदै पनि छुट्ने बेला भइसकेको छ त्यसरी छुट्नुभन्दा अगाडि पनि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है धन्यवाद
2: र म भन्दा अगाडि पठाउने र मेरो दाजुभाइको लागि भाइ बहिनीको लागि बहिनीको लागि दिदी बहिनीको लागि भन्दै बिदा हुन्छु. नमस्ते
1: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ मित्र कुमारजी हुनुहुन्छ छिमेकी मित्र गोर्खादेखि कार्यक्रममा आउनु भएको छ मिठो आवाजमा आफ्नो लोक भाका गुनगुनाएर फेरि भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ भन्दा भन्दै बाउँदा नभ्याउँदा फेरि पनि गई मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले उहाँलाई पनि ढिला नगरिकन कार्यक्रममा स्वागत गर्न चाहन्छु. कहाँदेखिबाट को आउँदै हुनुहुन्छ नमस्ते हजुर
3: हेलो हजुर नमस्कार नमस्ते हजुर
1: नमस्ते नमस्ते नमस्कार हजुर नमस्कार बुद्धरामजी नै सुजनजी
3: म समीप चेतन
1: समीपजी अलिकति कन्फ्युज भयो केही छैन अनि खाजा खानुभयो कि बाँकी छ मेरो भने आज मेरो पनि भइसक्यो समय अब के गर्ने होला है अब के पनि नगर्ने दिदी पनि भएको छैन भाइ पनि छैन है ल ठिकै छ आज हामी दुवैजना फुलफिलमा छौँ कार्यक्रममा आउनु भएको छ नियमित श्रोता हुनुहुन्छ धेरै धेरै खुसी लाग्छ भोलिको बसाई पनि आउनुहोला माया भने पक्कै पनि नमार्नुहोला आज फेरि शनिबारको बसाईमा के गर्नुपर्छ भनेर मैले भनिराख्नु पर्दैन समीप
3: एकदमै
1: ल कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउँ है

0: ก็ชอบว่าลาจะปุ่นลาลายป้าก็ชอบเอสุขโตขันธ์มานะกัสตาติมเรมายาสมาลายสาฟาสายเอสุขโตขันธ์มานะกัสตาติมเรมายาสมาลายสาฟาสายทีมเลยมายาสมาลัยสัปตะ
1: येसुमो हेर्छु फोटो मन हान्छ चट्टै तिम्रो माया छ मलाई छ पक्कै निकै नै रमाइलो भएको कार्यक्रममा प्रस्तुत गरिसक्नु भएको छ समयजी जसको लागि धेरै धेरै धन्यवाद छ यति मिठो आवाजमा गाइसक्नु भएको छ भोलिको बसाई पनि आउनुहोला यस्तै यस्तै प्रतिभा लिएर कार्यक्रममा हाम्रो भएका हाम्रो ढुटुकीमा तपाईँलाई हामीले सदाबहार सम्झेर राख्नेछौ अहिले पनि छुट्ने समय पनि आइसकेको छ तर छुट्नुभन्दा अगाडि पनि फेरि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौ है
0: अनि सम्झिनु पर्छ डिजिटलको लागि मिठो सम्झना भन्न चाहन्छु
1: धन्यवाद
0: अनि ब्राइट मित्रको लागि पनि मिठो सम्झना भन्न चाहन्छु र अनि मेरो घर परिवारको लागि अनि अघि आउने पछि आउने साथीहरूको लागि पनि मिठो सम्झना भन्न चाहन्छु मलाई समित चेपाङ भनेर चिन्नु नहुने सम्पूर्णलाई भन्दै छु
1: नमस्ते नमस्ते बाबा भन्दै टारिसक्नु भएको छु समित चेपाङ जो हुनुहुन्छ निकै नै रमाइलो मित्र हुनुहुन्छ एकदमै नियमित श्रोता हुनुहुन्छ कार्यक्रममा आइसक्नु भएको छ अनि मिठो भाका गीत पनि गाएर थिएर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ अबको पालो पनि तपाईँको रहेको छ 0-10-5-2-6-6-7 श्रोता मित्र तपाईँ भने कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा 0-10-5-2-6-6-7 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला म भने तपाईँको माझमा एउटा समग्र लोक भाका राख्दैछु रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: अहा, सञ्चार कर्मी दाई एउटा गीत साह्रै नै मन पर्यो तिम्रो एफएमबाट बजाइदिनु है नि किनी रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, तपाईँले भर्खर मात्र रेडियो सेट अन गर्नुभएको छ भने यो कार्यक्रम हाउडे भाका हाउडे ठुकठुकी अनि उही तपाईँहरूको सुख दुःखको साथी उकाली ओराली अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुवर भने खेर भने तपाईँसँगै रहनेछु र अबकै घण्टा पनि तपाईँकै साथमा हुनेछु भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले फेरि पनि अकाधिक पेटो पाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। कसलाई गरी होला नमस्ते?
1: म धादिङदेखि संगीता चेपाङ है दिदी।
0: धादिङदेखि संगीता चेपाङ। संगीताजी, खाजा खानुभयो कि बाँकी छ?
1: हजुर,
0: खाजा खानुभयो कि बाँकी छ? संगीता,
1: मेरो खाजा बाँकी छ दिदी, हजुरले खानुभयो त नि?
0: आज पनि मेरो खाजा भइसकेको छ, त्यसैले संगीताको बाँकी छ। ठ्याक्कै उल्टो भयो है। केही छैन संगीता, कसैको पहिला कसैको पछि त भइ नै हाल्छ, समय अनुसार हुने कुरा हो, हामीले भनेर हुँदैन है।
1: त्यही त नि दिदी, अब कसलाई थाहा हुन्छ र कसको अघि कसको पछि हुन्छ भनेर।
0: पक्कै पनि पक्कै पनि सँगै भएको भए सँगै बसेर खानु हुन्थ्यो, केही छैन, कुनै दिन खाउँला। संगीता, आज पनि शनिबारको दिन कतै जानुभयो? यतिकै घरतिर बस्नुभयो?
1: म त घरतिर हो नि दिदी, शनिबारको दिन गोठालोतिर आछु भन्नुपर्छ है।
0: पक्कै पनि गोठालोतिर आछु भन्नुभएको छ, अब भने बाख्रा पनि घरका लाने बेला भइसक्यो होला है।
1: हजुर, अब लाने चराउँदै चराउँदै घरतिर लिएर आइरहेको दिदी भन्नुपर्छ है।
0: पक्कै पनि कार्यक्रममा आउनु भएको छ, धेरै धेरै खुसी लाग्छ। आफ्नो कामै कतैतिर छोडेर अर्कोतिर हामीलाई ध्यान दिइराख्नु भएको छ, निकै नै खुसी लाग्छ संगीता। त्यसैले आज पनि शनिबारको बसाईमा छौँ, आजको बसाईमा भने एउटा लोकभाका गुण गुनाउनु पर्ने हुन्छ, त्यसैले कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउँ है।
1: हुन्छ दिदी।

0: भाग्य रेखा उनलाई दिनै नमिले मिलेन निकै नै रमाइलो भाका यति मिठो आवाजमा गाउनु भएको छ जसको लागि धेरै धेरै धन्यवाद छ संगीता भोलिको बसाइमा आउनु होला माया भने पक्कै पनि नमार्नु होला अहिले भने छुट्टी समय पनि आइसकेको छ तर छुट्नुभन्दा अगाडि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ
1: प्रथम त यति मिठो स्वरको धनी दिदीहरूको लागि विदेशमा हुने दादाको लागि अनि मेरो दिदीको लागि बहिनीको लागि मामा घर परिवारको लागि र साथीहरू भन्नुपर्दा धेरै छन् सम्पूर्णलाई सम्झिरहेको छु भन्दै छुट्टिन्छु है दिदी
0: अहिले पनि छुट्याउँ है संगीता अहिले पनि छुट्याउँ है संगीता भन्दा भन्दै पनि संगीता छुटिसक्नु भएको रहेछ जसको लागि धेरै धेरै धन्यवाद छ कार्यक्रम हाम्रो भाका हाम्रो ढुरुकीमा यतिखेर भने एउटा कोही मित्रले पनि रेडियो सुनिराख्नु भएको छ भने कतिपय मित्रले फोन गरिराख्नु भएको छ कतिपय मित्रले कमेन्ट पनि गरिराख्नु भएको छ नि मिनु लम्तरी मगर हुनुहुन्छ कमेन्ट गरिराख्नु भएको छ दियाकाली नमस्कार भन्नुभएको छ मेरो पनि नमस्कार मेरो पनि नमस्कार कार्यक्रम सुनिरहेको छु पाल्पा पालो घर भए हाल भने साउदी अरेबियाबाट सम्झना सबैमा भनिराख्नु भएको छ धेरै धेरै धन्यवाद छ मिनुजी तपाईँलाई पनि कमेन्टको लागि भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ कहाँदेखिबाट गुवाउँदै हुनुहुन्छ नमस्ते हजुर
2: नमस्ते हजुर नमस्ते
0: नमस्ते हजुर नमस्ते अलिकति भोइस चाहिँ नै गाह्रो भयो कस्तो गरी होला नमस्ते
2: म अशोक तामाङ है दिदी
0: पक्कै पनि अशोकजी अलिकति बिरामी हुनुहुन्छ कि
2: हजुर रुगा मर्कीले अलि माया गरिरहेको छ भने
0: पक्कै पनि तपाईँलाई पनि रुगा मर्कीले सदाबहार माया गरिराख्नु भएको छ अशोकजी कता हराउनु भयो कता
2: म हिजो अस्तितिर चाहिँ केटिएम थिएँ अहिले चाहिँ घरतिर छु
0: तपाईँ र म भेट्ने भनेको खोइ त तपाईँ कता हराउनु भयो खोइ भेटघाटै भएन
2: हिजो अस्तितिर म केटिएमतिर भयो अनि त्यसपछि आज भेट्ने भनेको हेर्नु न आउँदा आउँदै ठ्याक्कै
0: पक्कै पनि तपाईँले भेट्न भने धेरै कोसिस गर्नु भएको छ अलिकति टाइम भने नदिइराख्नु भएको छ है
2: हजुर त्यस्तै त्यस्तै भयो के गर्नु
0: ल ठिकै छ के को सिलसिलामा काठमाडौँतिर हिँड्दै हुनुहुन्छ कतै गाउनको लागि त होइन अशोकजी
2: त्यस्तै त्यस्तै शान्ति नै काम थियो अब एक दुई दिन भने ल गइन्छ बसी त्यस्तै
0: अशोकजी ठिकै छ तपाईँलाई मैले फोन पनि गरिराखेको थिएँ अनि हजुरले भन्नुभएको छ शनिबार म गाउँछु तर शनिबार मात्र आएर हुँदैन अलिकति हामीले अलिकति दुई चार भन्दा पनि एक घन्टा आधा घन्टा अगाडि नै हामीले केही प्रयासहरू गरिराख्नु पर्ने हुन्छ अनि त्यसैले टाइम त्यही मिलाएर आउनुहोला पनि भनिराखेको थिएँ अनि हजुरसँग केही कुरा पनि गर्छु भनेर आँटिराखेको थियो अलिकति भेटघाट भएन कार्यक्रम सिद्धिएपछि एकचोटि फोन गर्नुहोस् न है
2: एकदमै
0: सन्चै छु अशोकजी कार्यक्रम आउनु भएको छ बाँकी कुरा फोनमै गरौँला अहिले भने कार्यक्रमलाई अगाडि बढाऊ यसो मधुर आवाज यति मिठो स्वरको ध्वनि हुनुहुन्छ अशोकजी सुरु गरौँ है
2: हुन्छ रुगा मर्कीले एकदमै माया गरिरहेको अवस्था छ त्यही पनि नियमको पालना म पुरा गरिदिन्छु ल दिदी भोइस त यहाँ त अलिकति डिफरेन्ट आउँछ
0: मिलाएर सुनिदिनु होला हुन्छ सुरु गरौँ
2: हुन्छ

0: छुट्टी मात्रै गाउँ ल दिदी
1: बिर्स भन्छु पापी मन मान्दैन बिर्सनलाई बिर्सनै जान्दैन यति मिठो आवाजमा निकै नै स्वरको धनी हुनुहुन्छ पक्कै पनि अशोकजी हस्त बाबाहरू झुकाइराख्नुहुन्छ आउँछु आउँछु भन्नुहुन्छ भेट पनि गर्छु भन्नुहुन्छ भने पटक्कै गर्नुहुन्न र ठिकै छ अब भने आशा गरौँ भेट पनि हुनेछ अनि हाम्रो अशोकजीले आएर यहाँ पनि गाउने हुनेछ भन्ने विश्वास पनि गरिराखेकी छु अशोकजी यति मिठो भाकाको लागि त धेरै धेरै धन्यवाद त दिइराख्नु पर्दैन मैले तै पनि फेरि पनि दिइराख्छु अहिले पनि छुट्ने समय आइसकेको छ छुट्टो मन नहुँदा नहुँदै छुट्टो भन्दा अगाडि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है
0: हुन्छ दिदी एकदमै विशेष गरी मिठो भोइसको धनी एकदमै हजुरलाई मिठो सम्झना उद्यमै हृदयदेखि सम्मान छ हजुरलाई अनि त्यसपछि
1: धन्यवाद
0: रेडियो बिहानी सुनेर बस्नुहुने सबै सबैको लागि विशेष गरेर टेक्निसियनमा को हुनुहुन्छ दिदी
1: टेक्निसियनमा विवेकजी हुनुहुन्छ
0: विवेकजीको लागि पनि मिठो सम्झना अनि सम्मान छ हृदयदेखि भन्दै अशोक तामाङ भनेर चिन्ने नचिन्ने सबै सबैको लागि मिठो सम्झना भन्दै छुट्टिने अनुमति चाहन्छु हजुरको आजको दिन भोलिको दिन शुभ बितोस् नमस्ते
1: नमस्ते नमस्ते थ्याङ्क यू अशोकजी मेरो मात्र शुभ होइन तपाईँको पनि बित्नुपर्छ भन्दै टाढिसक्नु भएको छ हाम्रो यही छिमेकी मित्र हुनुहुन्छ अशोकजी निकै नै मिठा स्पनका स्वरको धनी हुनुहुन्छ कार्यक्रम हाम्रो भएका हाम्रो छुट्टीमा धेरै ध्यान दिनुहुनुहुन्छ फोन पनि गरिराख्नु भएको हुन्छ कुनै दिन आउँछु अनि गाउँछु पनि भनिराख्नुहुन्छ ल ठिकै छ हामी आशा गरिराखौँ भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ कहाँदेखिबाट कुवाउँदै हुनुहुन्छ नमस्ते हजुर
2: नमस्ते हजुर
1: नमस्ते हजुर नमस्ते किसानजी सञ्चार हुनुहुन्छ
2: यस्तै छ यो त पानी परिरहेको छ रुवा खोकी त्यस्तै त हो नि यता उता काम गर्दा रुजिन्छ ओरिन्छ त्यस्तै त हो नि
1: पक्कै पनि मौसम अनुसार रुज्नु पनि मौसम अनुसार रुज्नु पनि पर्छ भिज्नु पनि पर्छ किसानजी केही छैन कहिले शरीरलाई पानी घाम त यतिकै पचाइ नै हाल्छ होइन अनि पर्वततिर कहाँ छ पक्कै पनि मैले आज खाजा खाइसके किसानजी हजुरको बाँकी छ कि नै
2: हजुर मैले नि भर्खरै खाएको
1: पक्कै पनि भर्खरै खाएको भन्नुभएको छ आज फेरि हामी सबैले खाजा खाइसकेको अवस्था छ पर्वततिरको हालखबर के छ यतिखेरको अवस्था भन्नुपर्दा
2: हजुर यता पर्वततिर ठिकै छ के हुन्छ कामको बेला हुन लागेको छ त्यही
1: पक्कै पनि खेती किसानको बेला छ अलिकति खेतबारीमा काम ध्यान अनि अर्को आफ्नो कार्यकर्ता पनि छुट्टै छ आफ्नो काम जाँदा छौँ जे छौँ ठिक ठाउँमा छौँ है कार्यक्रममा आउनु भएको छ नि श्रोता हुनुहुन्छ धेरै धेरै धन्यवाद छ आज पनि हामी शनिबारको बसाइमा छौँ आजको बसाइमा भने के गर्नुपर्छ गीत गाउनुपर्छ मैले भनिराख्नु पनि पर्दैन है किसानजी
2: हुन्छ हल्का त अब मलाई त खासै अब बाह्र महिना रुवा लाउँछु दिदी अब हल्का हल्का रुवा उयो क्या त्यही पनि गाइदिन्छु म पढाइ
1: पक्कै पनि ल सुरु गर्नुहोस् है
2: हुन्छ

0: धन्यवाद।
1: आहा, कर्म एकचोटि हो तिम्रो मेरो भेट भए सानो अन्तिम चोटि हो यति मिठो आवाजमा गाउनुभएको छ किसानजी, जसको लागि धेरै धेरै धन्यवाद छ। मनोभावको बसाइ भने आउनुहोला अनि माया भने नमार्नु होला। अहिले भने छुट्ने समय आइसकेको छ, छुट्नुभन्दा अगाडि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडाए।
0: हुन्छ, म के भन्न चाहन्छु भने मलाई एकदम साथी बन्न मन पर्छ होइन, कोही साथी हुनुहुन्छ होइन, म साथी एकदम असल साथी बन्न चाहनुहुन्छ भने मलाई एकदम कन्ट्याक्ट गर्न भन्न चाहन्छु। एकदम असल साथी मात्रै आइदिनु होला भन्न चाहन्छु। र मेरो एन्सर नम्बर रहेको छ 97098 78 447, 97098 78 447। र एनटिसीको रहेको छ 98431 72 254, 98431 72 254। र एनसेलको 97098 78 447। र गीत मार्फत सर्वप्रथम तपाईँको लागि अनि प्रविधि दादाको लागि र मलाई किसान पढ्यो भने चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै बिराउन चाहन्छु है दिदीलाई।
1: नमस्ते नमस्ते, अहिले पनि छुटौँ है किसानजी भन्दै हुनुहुन्छ, पर्वतदेखि कार्यक्रममा आउनु भएको छ, मिठो आवाजमा आफ्नो गीत पनि गाइसक्नुभयो, आफ्नो आफन्तलाई सम्झनाको सन्देशको साथमा असल साथीको रूपमा नम्बर पनि बाँडिसक्नु भएको छ अनि बाबाई भन्दै टारिसक्नु भएको छ। पक्कै पनि कार्यक्रम हाम्रो भाका हाम्रो ढुटकियो थियो भने निकै नै रमाइलो भइराखेको छ। तपाईँ र मेरो बोराको शरीरलाई साथमा निकै नै रमाइलो लोक भाकालाई पनि तपाईँको माझमा राखिराखेकी छु। अब भने कार्यक्रम हाम्रो भाका हाम्रो ढुटकीमा तपाईँको माझमा फेरि पनि एउटा लोक भाका राख्ने पालो आइसकेको छ। तपाईँ हुने सुने 10 5 2 67 फटा

टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रममा फेरि पनि एउटा लोक भाका र एउटा छोटो व्यापारिक विश्रामपछि फेरि पनि तपाईँको माझमा आउने नै छु। तपाईँ भने यो गीत सुनेर मनोरञ्जन लिनुहोला। रेडियो सेट छोडेर टाढा नजानुहोला।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: समग्र लोक भाका र छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रे भाका हाम्रे ठुटुकी यतिखेर भने विभिन्न ठाउँबाट विभिन्न मिडियाबाट सम्पूर्ण श्रोता मित्रहरूले सुनिराख्नु भएको छ। कतिपय मित्रले इन्टरनेटबाट फेसबुकलाई फेरिराख्नु भएको छ भने, कतिपय मित्रले रेडियो सुनिराख्नु भएको छ, कतिपय मित्रले फोन गरेर सारिराख्नु भएको छ भने, कतिपय मित्रले फोन गर्दा गर्दै नलागेर पनि निराश भइराख्नु भएको छ, पक्कै पनि निराश नहुनुहोला। फोन डायल भने गरिरहनु होला। तपाईँ र मेरो भेट भने पक्कै पनि भइ नै हाल्छ। भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, विवेकजीले कहाँदेखिबाट आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते दिदी। नमस्ते।
0: नमस्ते नमस्ते। कसलाई गरी होला? नमस्ते।
1: म यहाँ चितवनमा चितवन काउलेबाट गोरीमाया चेपाङ हो।
0: हाहा, चितवन काउलेबाट गोरीमाया चेपाङजी, अनि सन्चो आएर हुनुहुन्छ?
1: हजुर हजुर, सन्चै छ। सन्चै त, यसो हिन्डल गर्न चाहिँ सक्दैन।
0: पक्कै पनि हिन्डल गर्न सक्नुहुन्न? अलिकति अलिकति अवस्था नजिकै छ है।
1: हजुर हजुर, रुखाखोकी भन्नु मतलब म रुखबाट लडेर एकैठाउँमा थला परिबसेको।
0: आमामा, अलिकति रुखबाट लडेर थला परिबसेको छ, कसरी लड्नु भयो त? यस्तै हो, भाग्यमा जे छ त्यही मेट्नै पर्छ है।
1: त्यही त दिदी, त्यही त, घाँस काट्दाखेरि रुखबाट लडेको, 10-12 वर्ष भइसक्यो।
0: ल ठिकै छ, दुःख नमान्नु होला। आफ्नो भाग्यमा जे लेखेको छ त्यो भोग्नै पर्छ। कहिले दुःख अनि कहिले सुख, कहिले आँधी कहिले हुरी त आइ नै हाल्छ। जस्तोमा छ त्यस्तैमा खुसी भएर बाँच्न सिक्नुहोस्। अब एक मुठी प्राण छ उन्जेल, जस्तो भए पनि जे गरे पनि आत्तिने मात्तिने भने पक्कै पनि नगर्नु होला है गोरीमायाजी।
1: गर्दिन दिदी, गर्दिन, आफ्नो भाग्यको कुरो हो, मेट्न पर्यो।
0: पक्कै पनि भाग्यको कुरो, कतिखेर कहाँ हुन्छ, कतिखेर कुन ठाउँमा ठेस लागेर हामी मरिन्छ कसैलाई पनि थाहा छैन। त्यसरी दुई दिन बाँच्नुहोस्, एकदमै खुसी भएर हाँसेर जिउनु होला। धेरै धेरै धन्यवाद छ, दुःखको कुरा सुनाउनु भयो। अब के गर्ने, अब यस्तै छ, सहन शक्ति नै भगवान्ले दिनुहुन्छ भन्ने पनि प्रार्थना गरिराखेकी छु। आज पनि हामी शनिबारको बसाईमा छौँ। आजको बसाईमा भने एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ। गुनगुनाउन सक्नुहुन्छ त?
1: हुन्छ दिदी, हुन्छ, थोरै गाउँछु नि।
0: ल पक्कै पनि ल, सुरु गर्नुहोस् है।

0: खहरीको भेल टाढा भुनिर माया पीरतीको खेल निकै नै रमाइलो मिठो आवाजमा गाउनु भएको छ। दुःख र पीड़ा त एकातिर आफ्नो अर्कातिर छ भने अर्कोतिर हामीलाई बिर्सेर साथी राख्नु भएको छ गरी मायाजी धेरै धेरै धन्यवाद छ। यति मिठो अस्वस्थ अवस्थामा पनि यति मिठो स्वरमा गाउनु भएको छ जसको लागि भगवानले पक्कै पनि तपाईँलाई प्रार्थना लाग्ने नै छ भन्दै कार्यक्रममा आइसक्नु भएको छ। मिठो भाका पनि गाइसक्नुभयो, भोलिको बसाइमा आउनुहोला अनि समय टाइम पास पनि गर्नुहोला भन्न चाहन्छु। अहिले भने छुट्न मन नहुँदा नहुँदै छुट्नु पर्ने हुन्छ, त्यसैले छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है
1: दिदी। फर्स्ट अफ अल त हजुरलाई
0: धन्यवाद
1: अनि मेरो घर परिवारलाई भनेर छुट्छु दिदी। अब
0: अहिले पनि छुट्टौँ है, फेरि पनि अर्को हप्ता भेट हुन्छ है। नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ गरी माया चेपाङजी हुनुहुन्छ निकै नै रमाइलो मित्र। अनि अर्को दुःखद खबर छ भने अलिकति लडेर एक ठाउँमै बस्छु भन्नुभएको छ, के गर्ने आफ्नो भाग्यमा जे लेखेको छ त्यो मेट्नै पर्छ। दौडिँदा दौडिँदै कहाँ पुगिन्छ कहाँ रोकिन्छ कसलाई थाहा छ र दुई दिनको जिन्दगीमा जे छ आफ्नो मन बुझाउनु बस्नुहोला अनि निकै नै आफूलाई कठोर मन बनाउनुहोला भन्दै गरी मायाजीलाई सन्देश दिँदै फेरि पनि कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि पटक आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
2: नमस्ते
0: नमस्ते नमस्ते, कसलाई गरी होला नमस्ते? गोर्खाबाट नानी माया कोइराला। पक्कै पनि भनौँ जस्तो त लागेको थियो तर हच्च भनौँ भने अलिकति टाढा भइयो अनि त्यसैले मिल्दैन कि भनेर नानी माया। खाजा खानु? एकदमै सन्चै छु, तपाईँलाई कस्तो छ? मेरो पनि भयो, आज हामी दुवैको भयो, अब के गर्ने होला है। पक्कै पनि तपाईँ नानी बेसी झर्नु अनि सँगै बसेर खानुपर्छ है। हाल ठिकै छ नानी मायाजी, अनि आज शनिबारको दिन कतै जानुभयो यतिकै घरतिर बस्नुभयो? पक्कै पनि आज शनिबारको दिन फुर्सदको समय, नुहाई धुहाई सर सफाई अलिकति मम्मी बाबालाई काम पनि सघाउनु पर्यो होइन। हाल ठिकै छ, यति धेरै माया गर्नुहुन्छ रेडियो बिहानी 97.6 समयखा छ। हाल प्रोग्राम मात्र नभएर कार्यक्रम हाम्रो भाका हाम्रो ड्युटीलाई पनि निकै नै प्रथमता दिनुहुन्छ जसको लागि धेरै धेरै धन्यवाद छ नानी मायाजी। आज पनि हामी शनिबारको बसाईमा छौँ, आजको बसाईमा भने त तपाईँको माझमा अनि मेरो माझमा तपाईँले एउटा रुख भाका गुनगुनाउनु पर्ने हुन्छ, अब के गर्ने सुरु गर्ने है।

0: आहा, जुनलाई हेरी बस्दा जुनले पनि गिज्याउँछ जस्तो लाग्छ, बरबर आँसु खस्दा निकै नै मिठो भएका अनि मिठो आवाजमा गाउनु भएको छ, जसको लागि धेरै भन्दा पनि धेरै धन्यवाद छ नानी मायाजी। यति मिठो आवाजमा गाइसक्नु भएको छ, फेरि पनि अर्को हप्ता तपाईँको प्रतिभा लिएर यही भएका यही कार्यक्रममा आउनुहोला, माया भने नमार्नुहोला भन्न चाहन्छु। अहिले पनि छुट्नु मन नहुँदा नहुँदै छुट्नुपर्ने समस्या भइसकेको कारणले अहिले पनि छुट्नु पर्छ, आफ्नो आफन्तलाई सम्झनु पर्छ भन्दा भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ नानी माया कोइरालाजीलाई धेरै धेरै धन्यवाद छ। उहाँले आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्न नभ्याए पनि नानी मायालाई चिन्नुहुने सम्पूर्ण मित्रलाई पनि सम्झना छ भन्ने पनि मैले सन्देश दिइसकेकी छु। फेरि पनि कोही मित्र आइसक्नु भएको छ, दिदी भन्दै हुनुहुन्छ, कहाँदेखिबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्कार, म रविन्द्र तामाङ, दार्खाबाट।
0: नमस्ते नमस्ते रविन्द्रजी, दार्खादेखि कार्यक्रममा आइसक्नु भएको छ, धेरै धेरै धन्यवाद छ। सञ्चार हुनुहुन्छ रविन्द्र?
1: आरामै हुन्छु। अनि अनि हजुरलाई धेरै ढिलो भयो भने अब गणतन्त्र दिवसको शुभकामना है।
0: धन्यवाद, तपाईँलाई पनि गणतन्त्र दिवसको शुभकामना छ है रविन्द्रजी।
1: अनि पगड इर्को पनि रेडियो परिवार अनि विशेष गरेर हाम्रो मिसलाई पनि शुभकामना, प्राविधिक मित्र को हुन्छ उहाँलाई पनि शुभकामना है त।
0: धन्यवाद छ, सेम टु यु भन्न पनि चाहन्छु रविन्द्रजी। अनि भन्नुहोस् तारखातिरको हालखबर के छ यतिखेर?
1: धर्कातिर हालखबर अब पानी पर्दै मौसम चिसो चिसो अनि तातो तातो त्यस्तै हो, आधा दिन तातो आधा दिन चिसो,
0: आधा दिन तातो आधा दिन चिसो, मौसमको कारणले गर्दा यस्तै हुन्छ। हाम्रो पनि बाहिर जम जम जम पानी परिराखेको छ, म पनि भित्र छु, अलिकति हावा चाहिराखेको छु, सुहाँ सुहाँ गरेको।
1: आफ्नो प्रतिभा, छोटो प्रतिभा देखाउँछ है दाजु,
0: पक्कै पनि ल सुरु गर्नुहोस् है।
1: अनि यो प्रतिभा मन पर्नेहरूले मेरो मोबाइल नम्बरमा सम्पर्क, अनि अघि आउनु भएको नानु मया मिस दृष्टिबिन हुन्छ उहाँले पनि, अनि मलाई अघि पछि रविन्द्र तामाङ चिन्नु सबैलाई है त एउटा प्रतिमा देखाउँछु, त्योभन्दा नम्बर दिन चाहन्छु है त मिस। मलाई सम्पर्क राख्नु भएको छ धेरै साथीहरूले, र साथीहरूले फोन गर्दाखेरि मसँगै सम्पर्क राख्नु होला। मेरो मोबाइल नम्बर 98 65 42 18 60 98 65 42 18 60 मलाई कल गर्नुहोला, सिधै म दृष्टिबिन हो। अनि त्यही भएर मेरो फोन चाहिँ आफै उठ्छ, पहिला मिस कल हान्नु होला, मैले सिन्नु गरेर पनि हजुरहरू कल गर्नुहोला भन्दै मेरो प्रतिभा सुरु गर्न चाहन्छु है त मिस।
0: एकदमै

0: गरिरहन्छु धन्यवाद मित्र। अब आउने गीत मिस र सम्पूर्ण परिवारलाई म र रविन्द्र तामाङ भन्ने चिन्दन चिन्द अघि पछि आउने सम्पूर्ण के अरे मित्रहरूलाई सुम्दै अहिले म हजुरहरू सुतिन्छु र जिजी पनि यो नम्बर दोहोऱ्याइदिनु होला भन्दै अहिले सुति हाल्छ मिस।
1: नमस्ते नमस्ते भन्दै टारिसक्नु भएको छ रविन्द्र तामाङ हुनुहुन्छ। मैले माया तिमीले माया गर या नगर मैले माया गरिरहन्छु भन्दै मिठो आवाजमा गाइसक्नु भएको छ हाम्रो रविन्द्र तामाङजी हुनुहुन्छ। दृष्टिविहीन छु म तपाईँ श्रोता मित्रहरूले मेरो नम्बरमा तपाईँले फोन गर्नुहोला भन्नु भएको छ। उहाँको नम्बर रहेको छ 98 66 42 18 60 98 66 42 18 60 पक्कै पनि तपाईँले रविन्द्र तामाङजीलाई फोन गर्न सक्नुहुनेछ। अनि केही सल्लाह सुझाव छ भने पनि लेख्न वा भुल्न नभुल्नुहोला भन्दै कार्यक्रममा एउटा सुमधुर लोकभाका फेरि पनि तपाईँको माझमा राख्नेछु भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ भन्दै हुनुहुन्थ्यो। कोही मित्र आएर गइसक्नु भएको छ पक्कै पनि अहिले पनि यो गीत सुनौ है।

0: हहा निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेकी छु है मायाले जलायो सनिसारा निकै नै मिठो आवाजमा सुनिसक्नु भएको छ पक्कै पनि श्रोता मित्र। अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। अब भने एकजना श्रोता मित्र मसँग मात्र कुराकानी गर्ने नै छु। कहाँदेखि फटकमा आउँदै हुनुहुन्छ एकदमै लक्ष्मी मित्र हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: नमस्ते हजुर। नमस्ते बुद्धरामजी सञ्चार हुनुहुन्छ। मलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ? पक्कै पनि आज पनि मेरो खाजा भइसकेको छ। हाम्रो बुद्धरामजीको भने बाँकी छ, ठ्याक्कै उल्टो भएछ है।
1: हजुर हजुर।
0: ल केही छैन बुद्धरामजी, अर्को हप्ता फेरि तपाईँ अघि म पछि हुम्लाने होइन? पक्कै पनि। कार्यक्रममा आउनु भएको छ निकै नै लक्की मित्र, अन्तिम मित्र हुनुहुन्छ किनभने समयले नेटवर्क काटिसकेको छ, मात्रै थोरै समय छ, त्यसैले कार्यक्रमलाई अगाडि बढाइहालौ ढिला नगरिकन है बुद्धरामजी।
1: खासै गाना आउँदैन, कोसिस गरेको छ।

0: घर त मेरो धादिङ सिमले कस्तो केटो खोजेको हौ तिमीले, निकै नै रमाइलो भएको मिठो आवाजमा गाउनु भएको छ, जसको लागि धेरै धेरै धन्यवाद छ। फेरि पनि मङ्गलबारको बसाइमा आउनुहोला, माया खाने नमार्नु होला बुधरामजी। आज पनि अन्तिम मित्र भइसक्नु भएको छ, त्यसैले समयले पनि नेटो काटिसकेको छ। अहिले पनि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै छुटौँ है।
1: हुन्छ, त्यसो फेरि हजुर हजुर दुवैजनाको लागि थ्याङ्क यू। अनि जति पनि साथीहरू रेडियो बिहानी 97.6 MHz सुनिरहनुहुन्छ, उहाँहरूको लागि भन्दै जान्छ यस नमस्कार।
0: नमस्ते नमस्ते भन्दै टारिसक्नु भएको छ बुधराम चेपाङजी हुनुहुन्छ धादिङ गुमराङदेखि। धेरै मित्रले फोन गरेर साथी राख्नु भएको छ, कतिपय मित्रले रेडियो सुनेर, कतिपय मित्रले फेसबुकबाट लाइभ अनि कमेन्ट। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एक घन्टासम्म मलाई रेडियो सुनेर साथी रहने अनि फोन गरेर साथ दिनुहुने मित्र हुनुहुन्छ कृष्णमाया खानीखोलादेखि भने मित्र कुमारी गुरुङ हुनुहुन्छ गोर्खादेखि, समीक चेपाङ हुनुहुन्छ अनि शर्मिला चेपाङजी, अशोक तामाङ ससादेखि भने, किसान पौडेल पर्वतदेखि भने गुरीमाया चेपाङजी हुनुहुन्छ, त्यसै गरी नानीमाया कोइराला गोर्खादेखि, रविन्द्र तामाङ दार्कादेखि भने, अन्त्य मित्र हुनुहुन्छ बुधराम चेपाङजी गुमराङ धादिङदेखि। सम्पूर्ण मित्रलाई कृष्ण रूपमा धेरै धेरै धन्यवाद छ। फोन गर्दा गर्दै नलाग्ने मित्रलाई निराश नहुनु होला, फेरि भेट म मंगलबारको बसाइमा आइ नै हाल्छु तपाईँको माझमा, अनि तपाईँ र मेरो भेट भइ नै हाल्छ भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा, अनि मलाई घण्टासम्म प्रविधिमा रहेर साथ दिनुहुने विवेक सुवेदीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, त्यसै गरी भैरवीटारमा रहनुहुने राज्य श्रेष्ठलाई पनि उत्कृष्ट रूपमा धेरै धेरै धन्यवाद दिँदै, उही तपाईँहरूको सुख दुःखको साथै उकाली ओरानी अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिकामा स्वप्न कुवर भने अर्को हप्ताको मंगलबारको बसाइसम्म भने बिदा हुन चाहन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: Beli, era ta, lau.
1: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
0: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल यूपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है। सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्,

0: एक सधैं तपाईको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङघाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्याएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
3: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीवी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
1: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
3: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802, 9851063802।
4: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ।
3: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649, 9841465649।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
1: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी।

0: डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: 500 MB data, 10 SMS.
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
0: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म.
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
2: नेपाल टेलिकम, राष्ट्रको संचार.
3: अब समाचार विस्तारमा. गैराती अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका र हिलीहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित बनेको छ. जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णका अनुसार बाढ़ी पहिरोबाट याङवरक गाउँपालिका एक लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीयको घर गोठ बगाएको छ. यस्तै याङवरक एक लामीटार स्थित भित्री सड़क खण्डमा लामीटारबाट चामलिङ डाँडा जोड़ने करिब 100 मिटर लम्बाईको फलामे झोलुङ्गे पुलमा समेत बाढ़ीले क्षति पुर्याएको छ. उता हिलीहाङ गाउँपालिका दुई लिम्बुनी पुल स्थित तमोर करिडोर सड़क खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढ़ीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ. यस्तै याङवरक गाउँपालिका दुई दोभान स्थित पुष्पलाल मध्यपहाड़ी लोकमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढ़ीसँगै आएको ढुंगा माटो र पानीले बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ. अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले अवरूद्ध बाटो खुलाउने प्रयास भइरहेको र हालसम्म कुनै मानवीय क्षति नभएको पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो. यस्तै गएराती इन्द्रावती खोलामा आएको बाढ़ीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात अवरूद्ध भएको छ. ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको हो. ताप्लेजुङको सिदिङवा गाउँपालिका चार सावलाखु र पाँच थरको याङवरक गाउँपालिका चार थरको जोड़ने गरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेबल पुलमा बाढ़ीले क्षति गरेको हो. सावलाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढ़ीले पुलमा क्षति पुर्याएको हो. जिल्ला खेलकुद शिक्षा तथा खेलकुद विकास मन्त्रालयले शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ. मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो. मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,559 संस्थाहरू समावेश छन्. सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कार्यवाही अभियान शुरू गरेको छ. यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ. शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाइएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ. ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ. प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र खनछनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ. अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ. घरमै बनाएको ताजा खानेकुरा खान सकेसम्म जंक फूड नखान खेतबारी में वा बाहर काम गर्दा बिहान गर्मी बढ़ु अघि वा दिवसो शीतल फर्के मात्र बाल बालिका चर्को खाम में खेल जान नदिन प्राधिकरण द्वारा आज जारी सतर्कता संबंधी सूचना में उल्लेख छ। काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित सो प्रणाली लागू गर्न लागेको हो। त्यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि ट्याग लगाइने छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी 5 वर्षमा रचनात्मक काम गरेर जनताको मुहारमा खुशी ल्याउन अहिलेको सरकार सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरहरू 14 महिनादेखि तलब ज्याला नपाउँदा मर्कामा परेका छन्। शुक्रबार उद्योग परिसरको मूल गेटमा आयोजित पत्रकार सम्मेलन मार्फत मजदूर संघर्ष समितिले लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएकाले सरकारसँग आफूहरूले न्याय पाउनुपर्ने माग गरेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
4: लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएको जनाएको हो। संघर्ष समितिका अनुसार उद्योगले 14 महिनाको तलब ज्याला भुक्तानी गरेको छैन भने तलबबाट कट्टा गरिएको 45 महिनाको सञ्चय कोष रकम र 35 महिनाको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन। 3 किस्तासम्मको बीमा प्रिमियम समेत भुक्तानी नभएको मजदूरहरूको गुनासो छ। मजदूरहरूले तलब नपाउँदा घर खर्च चलाउन छोराछोरीको शिक्षा तथा उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको मजदूरहरूले बताएका छन्। आर्थिक अभावका कारण केही कर्मचारी बिरामी परेको तथा हालसम्म 8 कर्मचारी तथा मजदूरको मृत्यु भइसकेको संघर्ष समितिले जनाएको छ। 2078 साल यता अनिवार्य अवकाश प्राप्त गरेका 132 कर्मचारी तथा मजदूरहरूले पाउनुपर्ने सेवा सुविधा समेत अझै नपाएको जनाइएको छ। राज्यले निजामती कर्मचारीलाई 15-15 दिनमा तलब उपलब्ध गराउने निर्णय गरिरहँदा आफूहरू भने 14 महिनादेखि तलबविहीन बनेको भन्दै शान्तिपूर्ण रूपले आफ्ना माग सरकारसँग राखिएको संघर्ष समितिका संयोजक देवेन्द्र झाले बताउनुभयो।
5: हाम्रो एउटा सिंगल मात्र माग हो ज्याला, र ज्याला बाहेक अरू हामी काममा पनि फर्कन तयार छु, काम गर्न पनि तयार छु। ज्यालाको व्यवस्था होस्, सरकार समक्ष हामीहरूलाई न्याय होस्, हामीहरू तलब पाऊ।
4: संघर्ष समितिले बाँकी तलब ज्याला सञ्चय कोष नागरिक लगानी कोष बीमा प्रिमियम तथा अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ। एक समय गैंडाछाप सिमेन्टका कारण देशभर परिचित उदयपुर सिमेन्ट उद्योग पछिल्ला केही वर्ष यता आर्थिक संकटका कारण पटक पटक बन्द हुँदै आएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामुदायिक रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एशियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकोले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले संचार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। सड़क डिवीजन कार्यालय बाँकेले सार्वजनिक सड़क क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सड़क ऐन 2031 अनुसार राष्ट्रीय राजमार्ग तथा सार्वजनिक सड़क सीमाभित्र स्थायी तथा वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्र तथा कोहलपुर नेपालगंज सड़क खण्डको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़कको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़क विस्तार तथा स्तरोन्नति कार्य प्रभावित हुँदै आएकोले सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र हटाउन भनिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल एलायन्स गाविका उच्चस्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको 79औं विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाविका उच्चस्तरीय टोलीसँगको छलफलमा वहाँले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाविसंघको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। वहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गृहस्थ उत्पादनको करिब 5% हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाविसंघको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जनाउनु भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सीमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेपछि वर्षौंदेखि बिजुली बाल्न नपाएका गरीब परिवार अहिले बिजुली बाल्न पाउँदा निकै खुशी छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
6: भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सीमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ। ओडाले 2,00,000 बजेट विनियोजन गरेर आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको वडाध्यक्ष बाजकुमार राईले बताउनुभयो। विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बाल बालिकाको अध्ययन घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
7: यसले चाहिँ अलिकति दलित बाल बालिकाहरू अलिकति पढ्न लेख्नको लागि पनि समस्या छ भन्ने कुरा आयो अनि आर्थिक स्थिति पनि अलिकति कमजोर भएको भन्ने पनि उहाँहरूले आयो र त्यो पनि हो। त्यसो भएको हुनाले हामीले चाहिँ यति गर्दाखेरि चाहिँ अलिकति दलित परिवारहरूलाई चाहिँ बाल बालिकाहरूलाई पढ्न लेख्नको लागि अनि केही अरू आफ्नो घरैसी कामकाजहरू गर्नको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले हाउस वाइफिङ गरिएको।
6: विद्युत सेवा उपलब्ध भएसँगै साँझ पखको अँधेरो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासीको भनाइ छ।
8: अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ। हामीलाई हाम्रो आर्थिक अवस्था नै कमजोरी थियो, लाइन ल्याउन सकिरहेको थिएन।
9: आर्थिक अवस्था नै हामी चाहिँ कमजोरी नै हो सर। यसरी जोड्न अलिक गाह्रै अब के अब समय पर्खिनै पर्ने कमाएर त्यो तत्कालका लागि चाहिँ हामी जोडिदिनु भयो। अहिले चाहिँ राम्रो भयो केटाकी चिज पढ्न आउनु।
6: ओडाले गरेको यस कामले विपन्न दलित परिवारको बस्तीमा विद्युत पुगेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
3: नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र काकोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुण्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको 4G सेवा पुग्न बाँकी रहेको र निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत 4G सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने टेलिकमले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको ल्यू सेन्यू कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता छन्। उत्तरी चीनको साङ्शी प्रान्तस्थित ताइयुआन काउन्टी स्थित कोइला खानीमा भएको दुर्घटनामा 247 कामदार रहेको बीबीसीले जनाएको छ, जसमध्ये 100 भन्दा बढ़ी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 27 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको, एकको अवस्था गम्भीर रहँदा अन्यलाई भने सामान्य चोट लागेको छ। ताइवानको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारी सहित 755 जनालाई घटनास्थलमा उद्धारका लागि तैनात गरेको र उद्धार कार्य जारी रहेको जनाइएको छ। अत्यधिक कामदारहरूले श्वास प्रश्वासका क्रममा दूषित ग्यासको सेवनले गर्दा घाइते भएको स्थानीय संचार माध्यमले जनाएको छ। खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई कानून अनुसार नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको ब्यूरोले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले आफ्नो 4 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रूबियोले आज भारतको पूर्वी शहर कोलकाताबाट राजधानी नयाँ दिल्ली जानुभएपछि भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको बीबीसीले जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेश मन्त्री रूबियोले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा उहाँलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ। यता भारतका प्रधानमन्त्री मोदीले भने भेटका क्रममा क्षेत्रीय तथा विश्व शान्ति र सुरक्षा सम्बन्धी विषयमा छलफल भएको बताउनु भएको छ। दुई देशबीच आर्थिक सम्बन्धलाई नयाँ ढंगले अघि बढ़ाउने प्रयास भइरहेका बेला अमेरिकी विदेश मन्त्री रूबियोको यो भ्रमण भएको हो। साथै इरान युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकटले भारतलाई गम्भीर रूपमा प्रभावित पारेको अवस्थामा यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौँडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्नुहुँदै मन्त्री यादवले बन्द उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो। रुग्ण उद्योगहरू सञ्चालनमा आए युवाका लागि रोजगारीको अवसर सृजना हुनुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपड़ा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 साल मंगिर 20 गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र भित्र हाल 147 उद्योग तथा प्रतिष्ठानहरू रहेका छन्। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न निर्देशन दिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले एटीएम लाउन्ज भएका स्थानमा ब्रेल लिपिका संकेत तथा ध्वनि सहयोग सहितका कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। त्यस्तै क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि समेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ। वीरगंज भन्सार नाका भएर चालू आर्थिक वर्षको पहिलो 10 महिना अर्थात गएको साउनदेखि वैशाख मसान्तसम्ममा करिब 88 अर्ब 22 करोड़ 84 लाख रूपियाँ बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो 10 महिनाको तुलनामा यस अवधिमा थप 6% निर्यात बढ़ेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। गएको आर्थिक वर्षको पहिलो 10 महिनामा वीरगंज नाका भएर 84 अर्ब 25 करोड़ 82 लाख रूपियाँको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकहरूमा खानेतेल, जुस, कपड़ा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात हुने गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा वीरगंज नाकाबाट मात्रै करिब 48 अर्ब 11 करोड़ रूपियाँ बराबरको भटमासको प्रशोधित तेल, 6 अर्ब 22 करोड़ रूपियाँ बराबरको फलफूलको जुस, 5 अर्ब 35 करोड़ 53 लाख रूपियाँको प्रशोधित सूर्यमुखी तेल, 1 अर्ब 4 करोड़ 7 लाख रूपियाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
12: काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपाली टोली शुरूआतबाटै खेलमा हावी भएको थियो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेटमा 25-20 र तेस्रो सेट 25-13 जितेको हो। जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। समूह एमा रहेको नेपाल 4 अंकसहित दोस्रो स्थानमा पुगेको छ। भारत 5 अंकसहित शीर्ष स्थानमा छ। किर्गिस्तान 3 अंकसहित तेस्रो तथा अंकविहीन मालदिव्स समूहको पुछारमा छ। नेपालले यो जीतसँगै सेमी फाइनलको सम्भावना बलियो बनाएको छ। आइतबार मालदिव्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ। शनिबारकै खेलमा भारतले मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गरेको हो। लगातार दोस्रो जीतसँगै भारतले सेमी फाइनलमा सम्भावना बलियो बनाएको छ। च्याम्पियनशीपमा आइतबार 3 खेल हुनेछन्। आइतबार नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। समूहको अन्तिम खेल भारत र किर्गिस्तान बीच सोमबार हुनेछ। पञ्चकन्या रूपन्देही सुपर लीगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लीग पनि उसैले हात पारेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले 50,001 रूपियाँ पुरस्कार प्राप्त गरेको छ।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी प्रदेशका केही स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 6.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर। दिपालको अधिकतम 39.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 5 थरमा गएराती परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति। मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्त स्थित कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको पहिरो जीत, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। इसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 को समयमा सुन्न सक्नुहुनेछ। करिब 8 बजेसम्म लोकगीत, अहिले भने सुन्नुहुनेछ शैक्षिक कार्यक्रम।
1: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौ।
2: श्रोता सदाझैं आज पनि हामी शैक्षिक रेडियो नाटक लिएर उपस्थित भइसकेका छौं। आज हामी शिक्षण सिकाइमा उपयोग गरिने क्रियाकलाप तथा शिक्षण सिकाइ भन्दा बाहिर गरिने क्रियाकलापहरूका बारेमा आधारित रहेर डाक्टर खगराज बरालद्वारा लिखित सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप शीर्षकको नाटक प्रस्तुत गर्दैछौ। यस नाटकमा आवाज दिने वक्ताहरू हुनुहुन्छ रजनी धिमाल, गोपाल नारायण श्रेष्ठ, खिलानाथ धमला र अस्मिता दंगाल।
3: दिनेश सर, यो के भइरहेको छ यहाँ? मैले मेरो छोरालाई भलिबल खेलाडी बनाउन स्कुल पठाएको हो र?
4: नमस्ते श्यामजी, शान्त हुनुहोस् न। आज शुक्रबार हो, त्यसैले विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा व्यस्त छन्।
3: के को अतिरिक्त के को क्रियाकलाप? किताब पढ्ने बेलामा यो उफ्रने र कराउने काम गरेर समय बर्बाद गर्ने, यही ताल हो भने त मेरो छोराको ए प्लस आउँदैन। मलाई यस्ता फाल्तु कुरा मन पर्दैन।
5: श्याम अंकल, यति धेरै रिस के भएर?
3: हेर अस्मिता, तिमी त झन अभियन्ता मान्छे, यो स्कूलले पढाइ छोडेर अरू के थोक गर्न थालो? सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप भन्दै दिनभरि केटाकेटीहरूलाई अल्मलाउँछन्। यी दुई चीज एउटै त हुन् नि, समय काट्ने मेलो, केटाकेटी चौरमा खेल्ने, शिक्षकलाई पढाउनु नपर्ने, भएन त आनन्द?
5: त्यसो होइन नि, विद्यार्थीको समग्र विकास र अन्तर्नि
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
7: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
10: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
9: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
10: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
9: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
10: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861062611। रा बनाइदिनु त।
10: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
9: मंगल सुनचाँदी पसल।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तराईमा तीन दिनसम्म लू चल्ने, सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरद्वारा उच्च सतर्कता अपनाउन आग्रह।
1: 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन, अलिकति पातलो खालको कपड़ाहरू लाउनु पर्छ, लुज फिटिङ कपड़ाहरू लाउनु पर्छ।
0: कांग्रेसद्वारा कोशी संकल्प, सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
2: सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो, अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
0: नेपालगंजको हलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी, तिप्लाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा।
3: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्तै सारिएको, तीन नम्बर वडामा तीनटा घर बगाएको क्षतिग्रस्त।
0: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित, काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्धन्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सिसम्म तीन दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सो भन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोँचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस, बागमती, गण्डकी र जुन कर्णाली प्रदेश

0: त्यो पनि पहाडी हिमाली भूभागहरूमा चाहिँ बादललाई नै पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ राहत हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
1: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएमसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
2: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ। अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम सेम खेलाइरहेको हुन्छ होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा तीन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कुल जान्छन् होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
1: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र पृथ्वीसुभा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज पछिको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
3: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ। बाहिर आफ्ना लागेका विषय वस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। कमी कमजोरीहरू कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो। ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
1: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएमसँग भन्नुभयो,
4: मा जुन पराजय भोग्यो नि एमालेले त्यहीदेखि यो कुरा उठेको थियो. सबभन्दा अगाडि पनि यो कुरा थियो तर मनमा कुरा उठाउन नसक्ने स्थिति अगाडि अगाडि अगाडिपट्टि परेर सबैले डराएको स्थिति भयभीत स्थिति त्यस्तो खालको स्थिति हो. अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउने खोजेको स्थिति त्यो हो. त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अलि अगाडिदेखि नै कुरा थियो तर त्यो अगाडि आउन सकेका थिएन. अहिले आएको मात्रै हो.
1: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
4: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व छोड्ने भन्ने कुरा थियो र त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो. त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन. किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो, बरुन्जेल पनि नआउने भयो भनेर भन्ने खालको मनस्थिति त्यहाँ भइराख्या म बुझ्छु. होइन
1: के त्यसो भए नेकपा एमाले भित्रको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्छ?
4: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन, एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको स्थिति हो. कंग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो. सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो. अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो.
1: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ. संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ. साझा खबरमा अब विदेशका खबर. उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ. सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आगलागी भएको थियो. दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन्. अब अन्त्यमा खेल खबर. काबा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ. त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा आज भएको समूह एको खेलमा भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो. पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो. मालदिव्सको यो लगातार दोस्रो हार हो. दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ. भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ.
5: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल.
6: संस्थामै गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ. हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ.
5: मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
7: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो.
8: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
9: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ.
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ.
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
8: ओहो, धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि.
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य.
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर पुल गोठ सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर गोठहरू सड़क झोलुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेनयाङ बोले सीआईएनसँग बताउनुभयो।
13: अहिले जम्मा 1 वडामा 3 झोपु झोलुङ्गे पुल बगाएको, खवासको 2 घर बगाएको अनि माथि 2 घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको। 3 वडामा 3 घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको। त्यहाँदेखि यो मध्य पहाड़ी लोकमाग जो दार्चुलादेखि चुवा भन्छन् भारत सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवत जात नै बन्द भएको। अहिले गाउँपालिकाले हामी जाने सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ। अनि अब त्यहाँ के हुन्छ उहाँहरूलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
5: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फतलालुङ गाउँपालिका 7 वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
14: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
15: सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ। एकिन गरिसकेपछि हामी घरेलु अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घरेलु अभियानमा सबै कुरा सोध्छौँ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ। कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसक्यो भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ। हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौँ।
14: घोषणासँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भजाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयंसेविकाले गर्दै आएका छन्। तेलघाकी स्वास्थ्य स्वयंसेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
16: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ। प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर
17: हेल्थ सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी चार्ज गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
14: पूर्ण संस्थागत प्रसुति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा गरिन्छ। बगनासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी:
18: बगनासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ। यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेपछि जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
14: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसुति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
19: पाल्पा जिल्लाले आज पूर्ण संस्थागत प्रसुति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसुतियुक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौं।
14: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसुति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
20: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या। मलाई कल्चरल हुन्छ नि, ब्याक टू कल्चर क्या।
5: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार्य विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।
22: घाटी का

0: योगी चाहिँ निकै रुचाइयो होइन, चारैतिर
1: एकदम चर्चामा आएको गीत हो है, यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के यसमा चाहिँ। यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो।
0: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की म तम्रै हुम्की होइन घाँटीकै नौगेडी भनौँ कि दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त। दैलेख तली खेलन्या भने देउडा खेल्ने होइन, त्यो थली भनेको मैदान ठाउँ। दैलेख तली खेलन्या थली तुमलाई म पियारी भनौँ कि। अनि चालिसे घट्टको ढुङ्गो टुटी भाइयो खोला पानी लान्छु ओ झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डनेलधुरा अछाम बझाङ त्यहीँको होइन, हाम्रो सुदूरपश्चिमकै शब्द हो। यो गीतको फेरि अनौठो कहानी छ। यो गीत अहिले आएको होइन, यो पाँच वर्ष अगाडि आएको, पाँच वर्ष अगाडिको सिर्जना हो यो, तर चर्चा चाहिँ अहिले पायो। यो गीतको चाहिँ यस्तो भएको हो। जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जनामा मिहिनेत गर्छु। अब अडियन्सहरूको डिमान्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन, भिडियो आर्टिस्टको रूपमा।
1: तपाईँलाई देखिन कतिको मन लाग्छ नि?
0: होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या, तपाईँले पनि आउनु पर्यो टाइपको। फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्ख परिहाल्छु।
1: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन, अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन, युवाले यो देउडा गीतलाई नबुझेको हो कि?
0: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ क्या अहिले चाहिँ। जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन, करोड भन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि, दुई तिन वर्षमै होइन। त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त। भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या होइन, पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या, आफ्नै जुन ओरिजिन होइन, आफ्नो जुन ओरिजिनल कल्चर हो नि, कल्चरल म्युजिक हो नि, त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ। त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ।
1: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि होइन, यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ, अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पछारिएको पनि छ नि त होइन।
0: कस्तो छ भने भाइरल भने कस्तो भन्नुहुन्छ नि, यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या। भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि, भाइरल ज्वरो हुन्छौँ, ज्वरो व्यापक आउँछ क्या, तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ क्या। तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन, अथवा कति वर्षपछि त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या। अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या। जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए, त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन। जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त, सुदूरपश्चिमको रङ्ग छ नि त, अब म पूर्वमा पनि सुन्छु, झापामा पनि बजिरहेको
1: हो। यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला, अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले। जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि, या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई?
0: ए होइन, सिर्जना चारैतिर सुनिरहेको छ, देउडा गीतहरू चारैतिर सुनिरहेको। जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको सुन्छु क्या म होइन। त्यो भएर कस्तो छ भने हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन, मेरो संस्कृति हो, मेरो हुन्छ नि, मेरो संस्कृति हो, मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन। अब हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन, टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ, अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन, त्यो कारणले सबैतिर सुन्छ।
1: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन मलाई, त्यही भएर
0: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिए त्यही म

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।